0: कर्मचारी दरबन्दी कटौती कुन मन्त्रालयमा कति शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
1: छोटो निर्माण अवधि, जलविद्युतको तुलनामा कम जोखिम, कम आयोजना लागत तथा भविष्यमा विद्युतको बढ्दो मागका कारण सौर्य ऊर्जातर्फ प्रबन्धक एवं लगानीकर्ताहरू आकर्षित भइरहेका छन्। जलविद्युत आयोजना निर्माणका लागि 5-10 वर्षसम्म लाग्ने र सुरुङ, पहिरो, बाढी तथा भूगर्भ जोखिमको सामना गर्नुपर्ने हुन्छ। त्यसको विपरीत सौर्य आयोजना सामान्यतया 12-18 महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सकिने र शून्य इन्धन लागतमा सञ्चालन हुने भएकाले पनि यसतर्फ आकर्षण बढेको हो।

0: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
1: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
0: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
1: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
3: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। NCA ग्रुटेकको उत्पादन।
0: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
4: यो हो नेपाली रेडियो।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। 88 पन्छीमा देखिएको बर्ड फ्लू रोग नियन्त्रणमा आइसके पोल्ट्री चन्य उत्पादनको मूल्य बढ्न थालेको छ। अन्डा मासु र चल्लोको मूल्य पूर्वावत अवस्थामा फर्किन थालेको नेपाल लेयर्स कुखुरा पालक संघले बुधबारदेखि अन्डाको समर्थन मूल्य समेत बढाएको छ।
7: लगानी बोर्ड कार्यालयको बोर्ड बैठक बस्न नसक्दा लगानी स्वीकृति, विभिन्न आयोजनाको वित्तीय व्यवस्थापन गर्न दिने स्वीकृति, व्यावसायिक उत्पादन मिति तोक्नेदेखि भन्सार सिफारिस लगानी प्रवर्धनसम्मका काम रोकिएका छन्। 29 मंगसिर 2082 अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा 67 बोर्ड बैठक बसेको थियो। त्यस यता बोर्ड बैठक समेत बस्न सकेको छैन।
6: सरकार र आन्दोलनरत लघुवित्त पीडित र सरकारबीच बिहिबार पहिलो चरणको वार्ता भएको छ। सरकारको वार्ता टोली गठन गरेपछि सुरु भएको छलफल बिहिबार बिना निष्कर्ष रुङ्गिएको छ। अर्थ मन्त्रालयमा भएको प्रारम्भिक वार्ता सकारात्मक र समाधान उन्मुख रहेको मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको नेतृत्वमा गठन गरिएको वार्ता समितिले शुक्रबार पुनः छलफल गर्ने निर्णय गरेको छ।
7: नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष विष्णु खत्रीले सरकारले राहत शिक्षकलाई अयोग्यको बिल्ला भिराएर सेवाबाट बाहिर पठाउने प्रयास गरिरहेको आरोप लगाउँदै त्यस्तो कदम कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिनुभएको छ। बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले राहत शिक्षकहरूको स्थायी व्यवस्थापन, पेशागत सुनिश्चितता तथा सामाजिक सुरक्षा सम्बन्धी विषयमा सरकारले पटक पटक सम्झौता गरे पनि अहिलेसम्म कार्यान्वयन नगरेको बताउनुभयो।
6: बैतडीको पाटन नगरपालिका 9 खोरपे आसपासका किसानलाई विषादीको सुरक्षित प्रयोग सम्बन्धी प्रशिक्षण दिएको छ। केही दिन अघि कैलालीको अतरिया स्थित विषादी अवशेष परीक्षण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पाटनबाट पठाइएको रायोको सागमा विषादीको अवशेष भेटिएपछि किसानलाई सचेत गराउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको जनाइएको छ।
7: अब शेयर बजार घट्ने क्रम लगातार चौथो दिन पनि जारी छ। नेपाल स्टक एक्सचेन्ज नेफ्सेका अनुसार बिहिबार नेफ्से परिसूचक 16.29 अङ्क 0.60% घटेर 2672.58 अङ्कमा बन्द भएको छ। अघिल्लो कारोबार दिन भने बजार 2688.88 अङ्कमा बन्द भएको थियो। बिहिबार बजार 27 अङ्क भन्दा बढीको ग्याप डाउन भएर 2661.13 अङ्कमा खुलेको थियो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। चीन रूस इरान र उत्तर कोरियाले कुनै औपचारिक रक्षा सन्धि वा रणनीतिक गठबन्धन बिना नै एउटा अघोषित गुट खडा गरेको अमेरिकी संस्था फाउन्डेशन फर डिफेन्स अफ डेमोक्रेसिसले प्रकाशन गरेको नयाँ पुस्तकले जनाएको छ। एक्सिस अफ एग्रेसर्स काउन्टरिङ द कोअपरेसन अफ चाइना रसिया इरान एन्ड नर्थ कोरिया नामक पुस्तकमा यी चार सरकारहरूले कसरी सैन्य आर्थिक साइबर र प्रविधि क्षेत्रहरूमा एकअर्कालाई समर्थन गर्छन् भन्ने बारे विश्लेषण गरिएको छ। यो सहकार्यले अमेरिकालाई एकै साथ धेरै संकटको सामना गराउन सक्ने चेतावनी पुस्तकमा दिएको छ। सन् 2001 स्थापित एफडिडीमा दक्षिणपन्थी विचारधारा नजिक रहेको विश्लेषकहरूको वर्चस्व छ अमेरिकाको राष्ट्रिय सुरक्षा सुदृढ बनाउन र प्रतिस्पर्धी तथा शत्रुहरू अमेरिकामाथि प्रस्तुत गरेका चुनौतीलाई न्यूनीकरण गर्ने लक्ष्य सहित काम गरिरहेको दावी यस संस्थाले गर्दछ।
4: अब खेल र खेलाडीका खबर। नेपाली फुटबल प्रशंसकले अहिले शहीद स्मारक लीग ए डिभिजन आयोजना नभएको कति भयो भनेर हिसाब गर्न छाडेका छन्। नेपाली फुटबल नै अन्तर्राष्ट्रिय फुटबल निकाय फिफाको प्रतिबन्धबाट गुज्रिरहेको स्थितिमा यो यस्तो प्रश्न अस्वाभाविक हुन सक्छ, तर होइन दोहोर्याएर ए डिभिजन अन्तिम पटक कहिले भयो भनेर बुझ्ने हो भने यो कहाली लाग्दो नै छ। त्यसमाथि अहिले नेपालले अन्तर्राष्ट्रिय फुटबल कहिले खेल्ने हो त्यो टुङ्गो नै छैन। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाएर फिफाले नेपाललाई प्रतिबन्ध लगाए तापनि अहिले सबै खाले फुटबल सुन्नेको स्थितिमा छ। सरकारवाला सबै चुपचाप देखिन्छन्। दक्षिण एसियाली फुटबल महासंघ साफले भर्खरै साफ च्याम्पियनसिपको मिति र खेलस्थल तय गरेको छ।
3: अब विचार तथा दृष्टिकोण। नयाँ पार्टी कसरी बन्दैछन् शीर्षकमा गेजा शर्मा बाग्लीको विचार कान्ति दैनिकमा छापिएको छ। मूलधारका पार्टीहरूले असफलता जनतामा व्याप्त निराशाको व्यापार गरी पपुलिस्ट नाराको सहारामा 2079 निर्वाचनमा रासोपाले उल्लेखनीय सफलता हासिल गरेको थियो। रासोपाले स्थापना कालदेखि नै भ्रष्टाचार नियन्त्रण सुशासन र डेलिभरी जस्ता पपुलिस्ट नारालाई प्रमुख अस्त्रका रूपमा प्रयोग गर्दै आएको छ। 2082 निर्वाचनमा त 48% लोकप्रिय मत र 182 सिट हासिल गरेपछि थप बहस र टिप्पणी नै गर्नु परेन। त्यसैले दस्तावेजमा जेसुकै लेखिए पनि रासोपाको नीति र एजेन्डा तथा सरकारको नीति कार्यक्रम र कार्यशैलीका आधारमा विश्लेषण गर्दा ऊ पपुलिस्ट अनुदार पुँजीवाद र मध्य दक्षिणपन्थी पार्टी भएको देखिन्छ। रासोपा शाह र लामिछानेप्रति जनताको अपेक्षा उच्च छ। यदि उक्त अपेक्षा पूरा गर्न असफल भए उनीहरूप्रति झन ठूलो वितृष्णा हुनेछ। जुन गतिमा अप्रत्याशित रूपमा उदय भएको थियो त्यही नै गतिमा आकस्मिक रूपमा अवसान पनि हुन सक्छ। रासोपा र नेतृत्वको परीक्षण नभइसकेका कारणले हरेक पल जनताको परीक्षामा छन्।
4: शासकीय कौशलको परीक्षा शीर्षकमा भुवन नेउपानेको विचार गोर्खापत्रमा छापिएको छ। जनअपेक्षा सरकार परिवर्तनमा मात्र सीमित छैन, शासन परिवर्तनमा केन्द्रित छ। अब नागरिकले लोकप्रिय भाषण होइन प्रभावकारी सेवा चाहेका छन्। आकर्षक घोषणा होइन विश्वसनीय कार्यान्वयन खोजेका छन्। व्यक्ति पूजा होइन संस्थागत सुशासनको अपेक्षा गरेका छन्।
3: सत्ताद्वारा उपेक्षित राज्यको चौथो अङ्ग शीर्षकमा सौभाग्यवालीको विचार नागरिक दैनिकमा छापिएको छ। जहाँ स्वतन्त्र सशक्त र उत्तरदायी संचार माध्यमको विकास भएको छ त्यहाँ सुशासन पारदर्शिता विधिको शासन र लोकतान्त्रिक संस्कृतिले बलियो आधार पाएका छन्। स्वतन्त्र मीडिया केवल समाचार प्रेषण गर्ने माध्यम होइनन्, लोकतन्त्रको जीवन शक्ति नागरिक चेतनाको सम्भाग र सत्यको पहरेदार हुन्।
4: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 जना स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निःशुल्क परामर्शका लागि 98550-58369 98426-43211 र 98142-076404।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी सम्झना महर्जनसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेसन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 15 गते शुक्रबार, सन 2026 जुलाई 31 तारिक, असार कृष्ण पक्षको द्वितीय तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आपसी सद्भाव कायम राख्न दल र संघ संस्थाको अपील, जिल्ला सर्वपक्षीय पहल। सुनसरी घटनाको पाँचौं दिन राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, निष्पक्ष छानबिन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता।
3: म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ।
0: स्थानीय स्तरमा साना उद्योगबाटै 39 लाखलाई प्रत्यक्ष रोजगारी, गाउँमै उद्यमशीलता विकास गर्न सकारात्मक भूमिका।
1: आज खिर खाने दिन, दुधको माग र खपत उच्च, एकै दिन 1 अर्ब रुपियाँ बराबरको कारोबार हुने अनुमान।
4: हाम्रो आँकडा अनुसार करिब 1 करोड लिटर दुध चाहिँ खपत हुन्छ, जसबाट लगभग 1 अर्ब कारोबार यो हाम्रो दुध मात्रबाट हुन्छ भन्ने हामीलाई लाग्छ।
0: संयुक्त राष्ट्रसङ्घको नयाँ महासचिवका लागि छनौट प्रक्रिया सुरु, 7 उम्मेद्वारहरूको समर्थन जाँच्न पहिलो अनौपचारिक मतदान।
1: र फिफाले विश्वकपको सेयर बेचेमा युरोपेली देशले बहिष्कार गर्ने।
5: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
6: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास्ट कलेजमा बिएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। विभिन्न राजनीतिक दल एवं सामाजिक संस्थाहरूले सुनसरी सिराहा लगायतका ठाउँमा उत्पन्न तनावप्रति चिन्ता व्यक्त गर्दै आपसी सद्भाव कायम गर्न अपिल गरेका छन्। राष्ट्रपति विभिन्न दल तथा सरकारवाला निकायले जारी गरेको विज्ञप्तिमा उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन शान्ति सुव्यवस्थालाई पूर्ववत अवस्थामा ल्याई नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्ने प्रयासमा लाग्न सबैमा आग्रह गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति अमन चैन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन सबै राजनीतिक दल नागरिक समाजले आग्रह गर्नुभएको छ। यसै गरी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संवेदनशील परिस्थितिमा सबै नेपालीलाई उच्च संयमता अप्नाउन सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन आग्रह गर्नुभएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्व र हिंसाबाट समस्याको समाधान हुन नसक्ने भन्दै संवाद सहमति र जिम्मेवार सहकार्यले नै वर्तमान जटिलताबाट देशलाई निकास दिने बताउनु भएको छ। यसै गरी कांग्रेस सभापति गगन थापाले सरकार र गृह प्रशासनको जुन खालको असंवेदनशीलता देखियो त्यसले जनचिन्तित बनाएको उल्लेख गर्नुभएको छ। पूर्व राजा ज्ञानेन्द्र शाहले जुनसुकै भूभागमा रहेर बसेका जो कोही पनि हामी नेपाली मिलौँ, हाम्रो यही आग्रह छ, यही आजको आवश्यकता हो भन्नुभएको छ। यसै हिजो बेलुकी राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले साम्प्रदायिक घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
2: म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ। परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ। स्थानीय तहसम्म जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ। यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचार प्रसार नगराउन अनुरोध गर्दछु। साथै सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचना मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु।
3: सुनसरी घटनापछि सम्भावित असर न्यूनीकरण गर्न विभिन्न जिल्लामा सर्वपक्षीय पहल भइरहेको छ। मध्य प्रदेश सरकारले शान्ति सामाजिक सद्भाव कायम गर्न आह्वान गरेको छ। हिजो जनकपुर धाममा मुख्यमन्त्री कृष्ण प्रसाद यादवको अध्यक्षतामा बसेको प्रदेश मन्त्री परिषद बैठकले पछिल्ला दिनमा प्रदेशका विभिन्न जिल्लामा देखिएका सामाजिक, आर्थिक तथा सार्वजनिक सुरक्षासँग सम्बन्धित घटनाको समीक्षा गर्दै नागरिकको जीवधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा कानूनको प्रभावकारी कार्यान्वयनलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय मोरङले आज विराटनगरमा वृहत सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको छ। राजनीतिक दल तथा सरकारवाला पक्षहरूले पनि धार्मिक सद्भाव खलबलिने अभिव्यक्ति नदिने प्रतिबद्धता जनाएका छन्। सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाको अध्यक्षतामा जनप्रतिनिधि समेतको सहभागिता रहेको बैठकले जिल्लाभित्र आपसी सद्भाव र शान्ति सुरक्षा कायम राख्न स्थानीय तहमा समेत सद्भाव र्यालीको आयोजना गर्ने निर्णय गरेको छ। बर्दियामा प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको अध्यक्षतामा हिजो सम्पन्न भएको सद्भाव बैठकमा देवानगंज घटनाप्रति दुःख व्यक्त गर्दै धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न आफ्नो ठाउँबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरिएको छ।
1: मधेस र कोशी प्रदेशका जिल्लामा हिंसात्मक गतिविधि बढिरहेको गम्भीर अवस्थामा राष्ट्रिय समस्याको निकासका लागि राजनीतिक दल र जनप्रतिनिधिहरूले बहस गर्ने उच्च थलो प्रतिनिधि सभाको बैठक भने 5 दिनका लागि स्थगित गरिएको छ। 2 हप्तापछि हिजो मात्र बसेको बैठकमा दलका शीर्ष नेताहरू र सांसदले मधेसका विभिन्न जिल्लामा देखिएको गतिविधिलाई राष्ट्रिय समस्याका रूपमा लिएर समाधानका लागि सरकारले प्रभावकारी र महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने सुझाव दिएका छिए। विपक्षी दल मात्र नभई सत्तापक्षकै सांसदले समेत प्रधानमन्त्री मन्त्री बालेन्द्र शाह र गृह मन्त्री सुदन गुरुङले पछिल्ला घटनाक्रम बारे संसदमा आएर जवाब दिनुपर्ने माग गरिरहँदा सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको बैठक साउन 19 सम्मका लागि स्थगित भएको घोषणा गर्नुभएको छ। सांसदहरूले उठाएका सवालमा सरकारले जवाब दिनका लागि रुलिङ वा सूचित गर्न समेत सभामुखले आवश्यक ठान्नु भएन। हिजोको बैठकमा पूर्व प्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी काङ्ग्रेस, विपक्ष एमाले र श्रम संस्कृति लगायतका दलका सांसदले प्रधानमन्त्री र गृहमन्त्रीको जवाब माग गरेका थिए। यस्तै सुनसरी घटनाको पाँचौँ दिन प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ। सरकारका काम कारबाहीबारे राष्ट्रपतिलाई औपचारिक जानकारी दिने अभ्यास तोड्दै आएका प्रधानमन्त्री शाह हिजो राति 9:15 राष्ट्रपतिलाई भेट्न शीतल निवास पुग्नु भएको हो। भेटमा राष्ट्रपति पौडेलले देशका विभिन्न भागमा भएका विषम घटना र परिस्थितिबारे जानकारी लिनुभएको थियो। सुनसरीको देवानगञ्जमा भएको आइतबारको घटना लगत्तै सरकारले गर्नै पर्ने काम नगर्दा साम्प्रदायिक तनाव थप जिल्लामा फैलिएको छ। खास गरी प्रधानमन्त्री शाह र गृहमन्त्री सुदन गुरुङले संवेदनशील घटनालाई गम्भीरतापूर्वक नलिँदा तनाव 5 जिल्लामा विस्तार भएको हो। दुई पक्षको झडपमा प्रहरीले बल प्रयोग गर्दा 2 जिल्लामा 3 जनाको ज्यान गइसकेको छ। स्थानीय बासिन्दा र सुरक्षाकर्मी घाइते भएका छन्। सुरक्षा विज्ञ, राजनीतिक दल तथा प्रतिनिधि सभामा सांसदहरूले उठाएका सवाल अनुसार सरकारबाट गर्नै पर्ने केही काम बेलैमा भएन भने गर्न नहुने केही गतिविधि भएका छन्। सङ्घ सरकारको यो विषयलाई लिएर प्रदेश तथा सङ्घका सांसद, राजनीतिक दल, संसद, नागरिक समाज र समुदाय स्तरमा कुनै संवाद भएको छैन। घटना लगत्तै गृहमन्त्री गुरुङले सुरक्षा समितिको बैठक राख्नुभयो तर प्रधानमन्त्री शाहले सुरक्षा निकायसँग तत्काल ब्रिफिङ समेत लिनु भएन। चौथो दिन मात्रै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेट गर्नुभयो। पाँचौँ दिन सुरक्षा परिषदको बैठक बोलाउनु भयो। प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले घटनास्थल पुगेर समाधान खोज्न तत्काल पहल कदमी लिनु भएन। भिडियो मार्फत वा संसदमा उपस्थित भएर औपचारिक रूपमा यसबारे जानकारी दिने तत्परता पनि देखाउनु भएन। पाँचौँ दिन मात्रै गृहमन्त्री गुरुङ घटनास्थल हिजो सुनसरीतर्फ लाग्नु भएको छ। प्रधानमन्त्री शाहले पनि हिजो मात्रै भिडियो सन्देश जारी गर्दै संयमता अप्नाउन अपिल गर्नुभएको खबर आजको कान्तिपुरले लेखेको छ। यसैबीच सुनसरी, सिराहा, सप्तरी र धनुषामा कर्फ्यू लागेको छ भने पर्सामा निषेधाज्ञा कायम छ। काया कैरनमा खिर खाने दिन र दुधको मागको विषयमा जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
5: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
4: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
5: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा,
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
8: हिमस्टार फर अ कम्प्लिट होम।
7: Major appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। Major appliances, बेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आपसी सद्भाव कायम राख्न दल र सङ्घ संस्थाको अपिल, जिल्ला जिल्लामा सर्वपक्षीय पहल, सुनसरी घटनाको पाँचौँ दिन राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, निष्पक्ष छानबिन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, सरकारले तत्काल पहल कदमी नलिँदा तनाव फैलिँदो, संसदमा प्रधानमन्त्री र गृह मन्त्रीको खोजी हुँदै गर्दा 5 दिनसम्मका लागि बैठक स्थगित लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। स्थानीय स्तरका 7,55,563 लघु घरेलु तथा साना उद्योगबाट 38,96,862 जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। उद्योग विभागका अनुसार आर्थिक वर्ष 2046

0: भने सबैभन्दा थोरै आर्थिक वर्ष 2070-71 17,038 जनाको मात्र रोजगारी सृजना भएको थियो। विभागको तथ्याङ्कले लघु घरेलु तथा साना उद्योग नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएको देखाएको छ। ठूलो उद्योगको पहुँच कम भएका ग्रामीण तथा दुर्गम क्षेत्रसम्म यस्ता उद्योग विस्तार हुँदा स्थानीय स्तरमै रोजगारी सृजना भएको छ। यसले वैदेशिक रोजगारीमा जाने युवाको संख्या घटाउन, स्थानीय उत्पादन वृद्धि गर्न तथा गाउँमै उद्यमशीलता विकास गर्न सकारात्मक भूमिका खेलेको सरकारी अधिकारीको भनाइ छ। तर नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भने सरकारले वित्तीय सहजीकरण नगरेका कारण साना उद्योग खुल्ने क्रम कम हुँदै गइरहेको बताउनु भएको छ। यसै गरी उद्योग विभागका निर्देशक प्रशान्त बोहराले विभागले जिल्ला जिल्लाबाट आएको तथ्याङ्कलाई एकीकृत गरेको र यो तथ्याङ्क बढ्ने र घट्ने क्रम चलिरहने बताउनु भएको छ। कृषि तथा वनजन्य उत्पादनमा आधारित उद्योग, खाद्य प्रशोधन, हस्तकला, तयारी पोसाक, फर्निचर, निर्माण सामग्री, सेवा तथा अन्य उत्पादनमूलक उद्योगले ठूलो संख्यामा रोजगारी उपलब्ध गराइरहेका छन्। महिलाद्वारा सञ्चालित उद्योगको संख्या पनि पछिल्लो वर्षहरूमा क्रमशः बढ्दै गएको विभागको तथ्याङ्कले देखाएको छ। अन्नपूर्ण पोस्टमा खबर छ।
1: आज साउन 15 असार 15 दही चिउरा खाएर रोपाई महोत्सव मनाए जस्तै आज साउन 15 खिर खाएर रोपाई सकिएको खुसियाली मनाउने सांस्कृतिक परम्परा छ। खिर धार्मिक सांस्कृतिक रूपमा मात्रै होइन स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक मानिन्छ। अरू दिनको तुलनामा आज दुधको माग र खपत उच्च हुन्छ। उपभोक्ताको माग धान्ने गरी दुधको व्यवस्थापन कसरी भइरहेको छ त? थप जानकारी सहित साथी मदन पौड्याल।
2: आज साउन 15 परिवार आफन्त जमघट भएर तथा कार्यालयमा समेत साथीभाइ जम्मा भएर खिर खाने गरिन्छ। दुध र मरमसला सहित बन्ने परिकार हुनाले स्वादिलो पनि हुने गर्छ। अरू बेला कमै खाने गरे पनि आजको दिन धेरैले खिर खाने गर्छन्। खिर बनाउन दुध चाहिने भएकोले कतिपय किसानले नबेचेरै भए पनि राख्ने र बेलुका परिवारसँगै बसेर खिर बनाउने खाने गरिन्छ। पछिल्ला वर्ष आजको दिन उत्सवकै रूपमा विकास भएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल बताउनुहुन्छ।
3: विशेष गरेर एउटा हामीले चाड पर्व उत्सवको रूपमा लिन्छौँ यसलाई। त्यसकारणले नेपाली समाजमा सबैले बिहान बेलुका अथवा अफिसमा अहिले हर ठाउँमा यति मात्र नभएर अहिले पछिल्लो समय के पनि बढेको छ भने विभिन्न अफिस कार्यालयहरूमा पनि खाजाको रूपमा त्यहाँ पनि खिरै खाने चलनहरू गत 8-10 वर्ष यता चाहिँ यसरी यो परम्परा पनि चलेको छ।
2: नेपालमा दैनिक 70-75 लाख लिटर दुध उत्पादन हुन्छ। त्यसमध्ये झन्डै 31 लाख लिटर दुध दैनिक बजारमा व्यवसायिक कारोबारका लागि आउँछ। तर आज कार्यालयदेखि होटल रेस्टुरेन्टमा पनि खाजाको रूपमा खिरको माग उच्च हुन्छ। दुधको माग नै उच्च हुने हुँदा आज मात्रै 1 अर्ब रुपियाँ हाराहारीमा दुधको कारोबार हुने प्रारम्भिक अनुमान छ। झन्डै 1 करोड लिटर दुध खपत हुने नेपाल डेरी एसोसिएसनको अनुमान छ।
3: एकदमै धेरै खपत हुन्छ किनभने देशभरिका मान्छेहरूले यसलाई एउटा सांस्कृतिक रूपमा परम्पराको रूपमा चाहिँ मनाउने गर्नुहुन्छ र हाम्रो आँकडा अनुसार करिब 1 करोड लिटर दुध चाहिँ खपत हुन्छ, जसबाट लगभग 1 अर्ब कारोबार यो हाम्रो दुध मात्रबाट हुन्छ भन्ने हामीलाई लाग्छ।
2: दुध, चामल, चिनी वा गुड, घिउ तथा मरमसलाबाट तयार हुने खिर नेपाली समाजमा धार्मिक, सांस्कृतिक र पारिवारिक जीवनसँग जोडिएको परिकार हो। पोषणका हिसाबले पनि यसको उत्तिकै महत्व छ। मौलिक खानाको संरक्षण, दुध र दुग्धजन्य पदार्थको उपभोग वृद्धि र किसानको सम्मानलाई आजको दिनले पक्कै प्रोत्साहन गर्छ। तर एक दिनका लागि हुने दुधको यो उच्च माग धान्न व्यवस्थापन चाहिँ कसरी हुन्छ त? फेरि नेपाल डेरी एसोसिएसन अध्यक्ष प्रहलाद दाहाल।
3: पौडो दुध कारखानामा चाहिँ बढी भएको दुधलाई धुलो दुध बनाउने, राख्ने र हामीलाई नपुगेको बेलामा हामीले त्यसलाई प्रयोग गर्ने, त्यसलाई चाहिँ हामीले के गर्छौँ भने 1 हप्ता 10 दिनदेखि चाहिँ सपोज मानौँ मैले 10,000 लिटर दुध चाहिँ मैले बजारमा बिक्री वितरण गर्छु भने अब मैले त्यसलाई चाहिँ 12,000 बनाउने, धुलो दुध हालेर 12 बनाउने, अनि 12 बनाइसकेपछि 2,000 मैले स्टक गर्ने एकचोटि, अनि 10 दिनमा हामीले 2,000 बनायो भने त 20,000 एक्स्ट्रा हामीसँग भइहाल्यो। अलिअलि गरेर हामीले स्टक गरेर मेन्टेन गर्ने हो, एकै दिन होइन।
2: खिर खाने सांस्कृतिक परम्पराले दुधको खपत बढाउने मात्रै होइन, किसान, डेरी उद्योग र राष्ट्रिय अर्थतन्त्र चलायमान बनाउन पनि सकारात्मक योगदान पुर्याउने विश्वास छ।
0: दुधको माग, व्यवस्थापन र दुग्ध क्षेत्रको अवस्था बारे नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे

0: जेको बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। अब बाँकी खबर। संवैधानिक निकायका पदाधिकारीले राज्य कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिएको विधेयक सरकारले संसद लगेको छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक हिजो प्रतिनिधि सभामा दर्ता गरिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले दर्ता गराएको विधेयकमा सरकारी कोषबाट निवृत्ति भरण प्राप्त गरिरहेको वा पाउने अवस्था भएको कुनै पनि व्यक्ति प्रमुख पदाधिकारी वा पदाधिकारीको पदमा नियुक्त भए त्यस्तो व्यक्ति यस पदमा बहाल रहेसम्म निवृत्ति भरण नपाउने व्यवस्था गरिएको छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी ऐन 2053 दफा 3 उपदफा 1 क थपेर दोहोरो सुविधा नपाउने व्यवस्था प्रस्ताव गरिएको हो। सर्वोच्च अदालतको निर्देशनात्मक आदेश बमोजिम यो व्यवस्था विधेयकमा राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। सर्वोच्चले दोहोरो सुविधामा रोक लगाउने कानुनी प्रबन्ध गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका नाममा 2073/19 निर्देशनात्मक आदेश जारी गरेको थियो। लोकसेवा आयोगकी तत्कालीन अध्यक्ष कयो देवी यमीले कार्यकाल पूरा गरेपछि पहिला सेवा गरेको अवधिमा लोकसेवामा काम गरेको अवधि पनि जोडाउन खोज्दा सरकारी निकायले नमानेपछि उहाँ र आयोगका अन्य सदस्यले 2072 दायर गरेको रिटमा सर्वोच्चले यो आदेश गरेको हो। कान्तिपुरमा दोहोरो सरकारी सुविधा रोक्न कानुन ल्याइँदै शीर्षकको खबर छ।
1: आया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
3: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व सङ्केतहरू हुन्।
2: पहिरोका पूर्व सङ्केतहरू जानी राखौँ र सावधानी अपनाऊ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। संघीय निजामती सेवा विधेयकको मस्यौदामाथि कानून, न्याय र वा तथा संसदीय मामिला मन्त्रालयमा 2 महिनादेखि सूक्ष्म अध्ययन भइरहेको छ। यसअघिका अदालतका फैसला विद्यमान कानूनहरूसँग नबाजिने गरी मस्यौदाको प्रत्येक दफा दफामा मन्त्रालयले 2 महिनादेखि अध्ययन गरिरहेको छ। आवश्यकताका आधारमा विषय विज्ञ, अन्तर मन्त्रालय र अन्तर तहसँगका प्रतिनिधिहरूसँग पनि मन्त्रालयमा छलफल गरेर विधेयकको मस्यौदालाई अन्तिम रूप दिने तयारी भइरहेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयकको मस्यौदा रायका लागि गएको जेठ 11 गते कानून मन्त्रालयमा पठाएको थियो। विधेयकमा रहेको केही प्रावधान कानूनी भाषाका दृष्टिकोणले थप स्पष्ट पार्नुपर्ने र केही विषय संविधान तथा अन्य ऐनसँग नबाजिने गरी विधेयकको मस्यौदालाई अन्तिम रूप दिने तयारी भइरहेको कानून मन्त्रालयले जनाएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता दल बहादुर अधिकारीले संघीय निजामती सेवा ऐन प्रशासनिक संघीयता कार्यान्वयन गर्ने प्रमुख छाता ऐन भएका व्यापक अध्ययन नगरी टुङ्गोमा पुग्न नसकिने भएकाले अहिले मस्यौदामा सूक्ष्म अध्ययन भइरहेको बताउनुभयो। अध्ययनको समय कति लाग्छ यकिन गरेर भन्न सकिँदैन, जति समय लागे पनि अध्ययन गर्ने काम भने भइ नै रहेको उहाँले बताउनु भएको खबर गोर्खा पत्रमा छ।
5: अब विदेशको खबर। संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदले नयाँ महासचिव छनौटको प्रक्रिया सुरु गरेको छ। उच्च होदाको यो विश्वव्यापी कूटनीतिक पदका लागि 7 उम्मेद्वारहरूको समर्थन जाँच्न पहिलो अनौपचारिक मतदानको प्रक्रिया सुरु भएको हो। एन्टोनियो गुटरेसको 2रो 5 वर्ष कार्यकाल यही डिसेम्बरमा सकिँदैछ। उहाँको उत्तराधिकारी बन्न अहिलेसम्म 4 महिला र 3 पुरुष उम्मेद्वार को दौडमा छन्। चिलीकी मिसेल वाचेलेट, युकेडरकी मारिया फर्नान्डा एस्पिनोसा, अर्जेन्टिनाका राफेल ग्रोसी, कोस्टारिकाका रेबेका ग्रिस्पान, युगान्डाका ओलारा ओटुनु, गुयानाकी गोलेरियल रोडिस पिर्केट र सेनेगलका माकी सालले गुटरेसको उत्तराधिकारी बन्ने प्रतिस्पर्धाका लागि मैदानमा आउने घोषणा गरिसकेका छन्।
6: अब खेल खबर। फिफाले आफ्नो प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सा बेच्ने योजना अगाडि बढाए। युरोपेली फुटबल महासङ्घ युईएफए अन्तर्गतका 55 सदस्य राष्ट्रले विश्वकप बहिष्कार गर्नेमा मतदानको निर्णय गरेका छन्। विश्व फुटबलको सर्वोच्च संस्था फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपको सेयर बेच्ने परियोजना अन्तर्गतको प्रस्ताव अगाडि सार्नु भएको थियो। इन्फान्टिनाले सारेको फिफाको यो योजना पारित भएमा फिफाका 211 सदस्य राष्ट्रले 4 वर्षको व्यवसायिक चक्रबाट $2 करोड पाउनेछन्। प्रस्तावित योजना अनुसार यसको भुक्तानी सुरुवात 2027 हुनेछ। तर युएएफएको हिजो बसेको आकस्मिक बैठकले यसलाई ठाडै अस्वीकार गर्दै विश्वकप नखेल्ने निर्णय गरेको छ। यसले फुटबलको भावनाको कदर नगर्ने निष्कर्ष निकालेको छ।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराति देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज पनि देशका सबैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगका 1-2 ठाउँमा ठुलो पानी पर्ने सम्भावना छ।
6: निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्ग आउने कार्तिक भित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सुरुङ भित्र र बाहिरको सबै काम सकेर कार्तिक भित्रै गाडी सञ्चालन गर्ने तयारी गरिएको आयोजनाले जनाएको छ।
5: मन्त्रालयको संख्या कटौतीपछि अहिलेसम्म 10 मन्त्रालयले तलदेखि माथिसम्म कार्यरत सबै तहमा कर्मचारी दरबन्दी संरचनामा फेरबदल गरेका छन्। यी प्राय सबै मन्त्रालयले दरबन्दी संख्या घटाएको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ। अहिले मन्त्रालयले धमाधम संगठन तथा व्यवस्थापन सर्वे पूरा गरी स्वीकृतिका लागि राष्ट्रिय किताबखानामा पठाउने गरेका छन्। किताबखानाका अनुसार कर्मचारी दरबन्दीका हिसाबमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सबैभन्दा ठुलो र विज्ञान तथा प्रविधि नवप्रवर्धन मन्त्रालय सबैभन्दा सानो देखिएका खबर नागरिक दैनिकले लेखेको छ।
6: उद्योग विभागले भौतिक आवेदन बन्द गर्ने भएको छ। विभागले अबदेखि अधिकांश सेवाका लागि भौतिक रूपमा आवेदन नलिई अनलाइन प्रणाली मार्फत मात्रै सेवा प्रदान गर्ने भन्दै भौतिक आवेदन बन्द गरेको हो। विभागको यो निर्णय आउने सोमबार साउन 18 गतेबाट लागू हुने सूचना अधिकारी सुरेश दाहालले जानकारी दिनुभएको छ।
5: लगानी बोर्ड कार्यालयको बोर्ड बैठक बस्न नसक्दा लगानी स्वीकृति, विभिन्न आयोजनाको वित्तीय व्यवस्थापन गर्न दिने स्वीकृति, व्यावसायिक उत्पादन मिति तोक्नेदेखि भन्सार सिफारिस, लगानी प्रवर्धनसम्मका काम रोकिएका छन्। मङ्सिर 29/2082 अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा 67 बोर्ड बैठक बसेको थियो। त्यस यता बोर्ड बैठक समेत बस्न नसकेको खबर कान्तिपुरले लेखेको छ।
6: सरकारले विद्युतको महसुल पुनरावलोकन प्रक्रिया सुरु गरेको छ। नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले विद्युतको आन्तरिक खपत विस्तार गराउने, उपभोक्ता मैत्री महसुल प्रणाली विकास गर्ने गरी नयाँ दर निर्धारण गर्न समिति गठन गरेको छ।
5: पछिल्लो समय चरा तथा पंक्षीमा बर्ड फ्लू संक्रमणपछि अन्डा उत्पादनमा भारी गिरावट आएको छ। उत्पादनमा कमी आएसँगै प्रतिकेट अन्डामा 30 रुपियाँ मूल्य वृद्धि भएको व्यवसायीले बताएका छन्।
6: निर्माण सम्पन्न भइसक्दा पनि डोल्पाको विमानस्थल सञ्चालनमा आउन सकेको छैन। 2068 सालमा निर्माण गरिएको विमानस्थल 2072 सालमा कालोपत्रे गरिएको थियो। पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ तर अहिलेसम्म परीक्षण उडान समेत गरिएको छैन।
5: काया कैरनमा अब पालो उखानको,
6: एकता नै बल हो।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
6: आपसी सद्भाव कायम राख्न दल र संघ संस्थाको अपिल, जिल्लामा सर्वपक्षीय पहल। सुनसरी घटनाको 5 दिन राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, निष्पक्ष छानबिन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता।
5: स्थानीय स्तरका साना उद्योगबाटै 39 लाखलाई प्रत्यक्ष रोजगारी, गाउँमै उद्यमशीलता विकास गर्न सकारात्मक भूमिका।
6: आज खिर खाने दिन, दुधको माग र खपत उच्च, एकै दिन 1 अर्ब रुपियाँ बराबरको कारोबार हुने अनुमान।
5: संयुक्त राष्ट्रसंघको नयाँ महासचिवका लागि छनौट प्रक्रिया सुरु, 7 उम्मेद्वार समर्थन जाँच्न पहिलो अनौपचारिक मतदान।
6: र फिफाले विश्वकपको शेयर बेचेमा युरोपेली देशले बहिष्कार गर्ने।
5: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अविनले केही दिन अगाडि बनाउनु भएको कार्टुन लिएका छौँ। सांसदहरूले स्वकीय सचिव राख्न पाउने विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सांसद निवासको बाहिर गेटमा एकजना किशोर उभिएका छन् अनि भित्र हेर्दै उनी भन्दैछन्, अङ्कल म हजुरको जेठानको ससुराको भान्जाको सालीको मामाको नाति क्या, स्वकीय सचिवको जागिर पाइएला कि भनेर आएको। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउ

0: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो, पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साच्चीकै च्याउको राजै रहेछ नि।
3: यो हो नेपाली रेडियो नेटवर्क।
4: खरो विषयमा तारो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
5: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
6: पीस होम इन्टरनेट।
7: नागरिक क्षेत्रका अगुवा डाक्टर सुन्दरबाणी दीक्षित हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार डाक्टर साहब।
8: धन्यवाद। तपाईँ आवाज अलिक कम आएको छ है, अलिक चर्को पार्नु।
7: डाक्टर साहब, के छ अहिले, ठिक छ आवाज? अहिले सुनिरहनु भएको छ?
8: मैले सुनेको छु, मैले कन्न परिरहेको छु सुनेर।
7: अब एउटा कुरा क्या डाक्टर साहब, किनभने अहिले देशमा फेरि एकपटक चाहिँ भाद्र 23 र 24 झल्को दिने गरी मधेस जलिरहेको छ। यो किन, के कारणले, कसको कमजोरीले भयो यस्तो?
8: यो भात जो 23-24 झल्कन होइन कि, यो धेरै खतरनाक कुरा भएको छ, धेरै नै खतरनाक। यो चाहिँ त यसको खतरा तपाईँ कसरी बुझ्नुहुन्छ भनेदेखि संसारभरि हेर्नुहोस्, अहिले भारतमै हेर्नुहोस्, बङ्गलादेशमा हेर्नुहोस्, पाकिस्तानमा हेर्नुहोस्, सबैतिर यो जब धार्मिक दङ्गा हुन्छ नि, त्यो चाहिँ सबभन्दा खतरनाक आए संसारभरि। प्रब्लमै त्यही छ। त्यसैले यो चाहिँ जुन भयो यसलाई भड्किन दिन कुनै हात हुँदैन। अनफोर्चुनेट यो भड्किँदै गयो। अब यसमा चाहिँ नि अहिले मैले हेर्दाखेरि हाम्रो यो सरकार मात्रै होइन, धेरै धेरै पाइदिएको, जबदेखि हाम्रो बोर्डरबाट चाहिँ नि घुस खाँदै बाहिरीहरू भित्राउँदै गऱ्यौँ, यी बाहिरका रोहिङ्ग्याहरूलाई युपीका बिहारका यी मुसलमान जब भित्राउँदै हामीले गऱ्यौँ नि, आरामसँग गऱ्यौँ, कसैलाई थाहा भएन, सङ्ख्या बढ्दै गयो। नेपाली मुस्लिमहरू नेपालमा बसेका, बसोबास गरेका, पाइदिएका, उनले कहिले पनि यस्तो गर्दैनन्। यो कहिले पनि भएको थिएन। पञ्चायत कालमा एकचोटि अलिकति रोधन भएको थियो, त्यति मात्रै हो। अहिले जुन हालसम्म देखिया छ, यो सबै बाहिरबाट आएका यो कट्टरपन्थी मुसलमानले गरेका छन्। यहाँका हाम्रो मुसलमान बिचरा त्यो यो जो मच्छरवालाहरूलाई पनि उग्र बनाइसके। यो यति खतरनाक छ, यो त मुलुक टुक्रिने अवस्थामा यो जानु छ। त्यसले हेरेर चाहिँ सरकारले त्यो सिरियस लिनुपर्छ। अहिले भारतमा जुन गरेका छन् यी बाहिरबाट आएका मुसलमान, बङ्गलादेशबाट आएका रोहिङ्गाहरू, यिनीहरूले खतरा निम्ता भारतमा त अहिले अहिले बाहिर खेदेर पठाइरहेका छन् भनेदेखि नेपालले पनि अहिले मच्छर होला त त्यसपछि इमिडिएटली चाहिँ नि बाहिरिएका चाहिँ नि मुसलमान जो आएका छन्, रोहिङ्ग्या हुन् कि बङ्गलादेशी हुन् कि युपी बिहार, यिनलाई चाहिँ नि आइडेन्टिफाई गरिकन निकालिहाल्नुपर्छ, नत्र नेपाल टुक्रिन्छ।
7: होइन, भनेपछि यो बाहिरबाट आएकाहरूले चाहिँ यो बिटन्डा मचाइरहेका छन् डाक्टर साहब?
8: हो, डेफिनेट डाउट छ। नेपालीहरूले यस्तो गर्दै गर्दैनन्। हेर्नुहोस्, अहिलेसम्म हालसालमा हेर्नु भने पहिमा पञ्चायत कालमा पनि एकचोटि महेन्द्रको टाइममा चाहिँ यो भएको थियो, रौतहाटमा अलिकति भएको थियो। महेन्द्रले यति सिरियसली दिएको थियो बेलामा तत्काल गृहमन्त्री र चाहिँ कानुन मन्त्रीलाई तत्काल तरमा पठाइ, त्योभन्दा आवाज धेरै थिएन नि, उनीहरू तत्काल पठाइकन तुरन्त साम्य गर्न, मन्त्रीलाई नै पठाइकन साम्य पारेको थियो। त्यो बाइदवे सानो घटना थियो। अहिलेहरू दुर्गाको मूर्तिलाई विसर्जन जान्छन् ढुङ्गा मुढा, हनुमानजीको चाहिँ नि प्रोसेसन चल्छ ढुङ्गा मुढा, अब बमभोलाको चाहिँ चल्छन् त्यहाँ ढुङ्गा मुढा। यो त सुनियोजित एकदम कट्टरपन्थीकाले गरेका छन्। नेपाली मुसलमानहरू यहाँका शताब्दीमा बसेका मुसलमान यस्तो गर्दैनथे, गरेका थिएनन्, गर्दा पनि गर्दैनन्। यो बाहिरबाट आएकाले गरेका छन् कि उनलाई देशको माया छैन, देश भत्ताभुङ्गो उनलाई के माया छैन, यहाँ बसोबास गर्ने त माया छ, आफ्नो घर भयो, आफ्नो परिवार भयो, बाहिरबाट आएका माया माया हुँदैन। यो अहिले जे भएको छ 100% बाहिरका चाहिँ म्याक्सिमम् हात चाहिँ यहाँ भित्रकै, यहाँका चाहिँ ब्रेन वास कसरी गरेका छन् त्यो पक्का छ। र सरकारले यसलाई सिरियसली लिएर आइडेन्टिफाई तत्काल गर्न थालेन भनेदेखि चाहिँ नि यो कसरी, कतिले चाहिँ नागरिकता पाइसके, घुस खुवायो, नागरिकता पायो, यो घुस र भ्रष्टाचार यो भएको हो। यो तत्काल यो अहिले समय भए पनि यसले माइल्डली लिनु हुँदैन, सिरियसली लिएर,
7: यसको मतलब त्यो पहिचान गरेर तिनीहरूलाई चाहिँ निकाला गर्नुपर्छ।
8: निकाले गरिहाल्छ, भारतले जे गरेको छ हामीले त्यो गरेन भनेदेखि भारत जस्तो विशाल मुल्क समस्या पऱ्यो भनेदेखि हामी त काँचै निल्छ नि, हामीले खतम पार्छन्।
7: डाक्टर साहब, यो सुनसरीबाट सुरुवात भयो होइन, सरकारले त्यसै दिन तदारुकता देखाइदिएको भए सुनसरीबाट अन्य ठाउँमा फैलिन नदिनका निम्ति धेरै काम गर्न सक्थ्यो, तर अहिले सप्तरी, सिराहा, धनुषा, पर्सासम्म फैलिरहँदाखेरि पाँचौं दिनसम्म मात्रै प्रधानमन्त्रीको वाक्य फुर्यो, चौथो दिनमा मात्रै गृहमन्त्रीको अलिकति सक्रियता देखियो, यो किन भयो यस्तो?
8: दुईटा कुरा थिए। गृहमन्त्रीले सुरुमै सक्रियता देखाएका हुन्। उनको सक्रियता चाहिँ प्रिकसनरी थियो, त्यो माने त्यहाँको जसले चाहिँ नि शङ्का पर्यो, जसले राम्रोसँग काम गरेन, त्यो डिआइजी भयो, त्यो चाहिँ सिडिओ भयो, तिनीहरू तत्काल चाहिँ सुदन गरेको ठिक थियो। उसले जुन ल्यायो प्रिकसन ल्यायो, ती व्यक्तिलाई त्यहाँ छोड्याएपछि तिनलाई न्यू पाएर झन्झट भड्किन्थ्यो। त्यो जुन ल्यायो र इमिडिएट त्यो त्यो पद चाहिँ अरूलाई पठाएर भरिदियो नि, त्यो एकदम ठिक गरे हो। त्यो गृहमन्त्री ठिक गर्यो, भनौँ प्रधानमन्त्रीको बल्ल वाक्य फुट्यो, वाक्य फुट्यो, अनुहार त फुटेन नि अन्तमा। त्यो पो छ त, प्रधानमन्त्री त लुकेर बसेका छन्। यस्तो लुकुवा प्रधानमन्त्री मैले अहिलेसम्म देखाएको छैन, बाबा 7 सालदेखि मैले प्रधानमन्त्री हेर्दै आएको छु। यस्तो लुकुवा र म्युजिक फेस गर्न नसक्ने प्रधान मैले अहिलेसम्म देखाएको छैन, कुनै कुरा म फेस गर्न नसक्ने रहेछ कि। आज यत्रो दङ्गा फसाद छ, किङ म्यानो टाइममा गृहमन्त्रीलाई तत्काल पठाएर चाहिँ साम्य पार्छन्। हाम्रो प्रधानमन्त्री एक शब्द उनको स्ट्याटस देख्ने, उनको राज्य स्ट्याटसबाट चल्दो रहेछ कि। त्यो चाहिँ हाम्रो प्रधानमन्त्री कहाँ हो कहाँ हो, त्यो अहिले सबैको मुखमा हेर्नुहोस् खै प्रधानमन्त्री कहाँ छन्, लापत्ता प्रधानमन्त्री भन्नुभयो भइरहेको छ नि। प्रधानमन्त्री कुरा छोड्नुहोस्, अब चाहिँ नि हामीले चाहिँ नि आज राष्ट्र चाहिँ नि यो प्रधानमन्त्री काम चाहिँ यो मात्रै निकम्ब मान्छे हो, तर हामीले गर्नुपर्छ नि यो सरकारले अहिले यो इमिडिएटली एकदमै सिरियस लिन पर्यो। योगी युपीमा सिरियस लिएका छन्, बिहारमा लिएका छन्, आसाममा, त्रिपुरामा सबै लिएका छन्। खतरनाक छ यो अवस्था, त्यसलाई चाहिँ नेपालमा भारत धान्छ, नेपाल धान सक्दैन, तत्काल गर्नुपर्छ।
7: होइन डक्टर साहब, यसको मतलब तपाईँले भन्न खोज्नु भएको गृहमन्त्रीले एक्सन लिँदा लिँदै पनि तलका सुरक्षा संयन्त्रहरूले नचेरेको, त्यसो भए सुरक्षा संयन्त्रले एक्सन नलिएको।
8: सेन्जुको टाइममा लेखक भनौँ, ओली भनौँ, यही राजधानीमा छन्। अचानक भएको होइन, उसले त नोटिस दिइकन सञ्जालमा लेखिकन यिनीहरू चाहिँ माइतीको मण्डल जम्मा हुन्छ भनेपछि त्यो बेला त लेखक भयो या ओलीहरूले त्यसलाई सिरियस लिनु पर्थ्यो, त्यसलाई चाहिँ प्रिकसन लिनु पर्थ्यो। यो त यो कम्युनल कुरा चाहिँ जुन यो धार्मिक पर्यो नि, यसरी भड्क्यो एकैछिनमा चाहिँ कसैलाई पनि थाहा भएन भड्किन्छ भनेर। त्यसरी गर्दाखेरि यसलाई म टोटल दोष चाहिँ दिन्न, किन गर्न सकेन होइन, यसरी भड्क्यासरी गर्न सक्दैन। यसमा यो कम्युन यो धार्मिक दङ्गा त बाबा तपाईँ भारतमा हेर्नुहोस् त, मैले त भारत कसैलाई पनि थाहा भएन भड्किन्छ भनेर। त्यसरी गर्दाखेरि यसलाई म टोटल दोष चाहिँ दिन्न, किन गर्न सकेन होइन, यसरी भड्क्यासरी गर्न सक्दैन। यसमा यो कम्युन यो धार्मिक दङ्गा त बाबा तपाईँ भारतमा हेर्नुहोस् त, मैले त भारत गर्छौँ नि हामीहरू यस्तो उग्रवाद हुँदैनौँ कि, तर अट्याक भएपछि हामीले के गर्ने, अट्याक भएपछि के गर्दैन, हिन्दूहरूले पनि उपाय छैन, यहाँ त अट्याक भयो। एउटा जाबु बम भोमा चाहिँ एउटा झन्डा राख्छु भन्दाखेरि चाहिँ त्यो सुरु हुन्छ भनेदेखि अहिले गोली चलाएको यो चाहिँ खतरनाक भयो नि त। त्यो चाहिँ जो फटाहाले गए अट्याक भएपछि हामीले के गर्ने, अट्याक भएपछि के गर्दैन, हिन्दूहरूले पनि उपाय छैन, यहाँ त अट्याक भयो। एउटा जाबु बम भोमा चाहिँ एउटा झन्डा राख्छु भन्दाखेरि चाहिँ त्यो सुरु हुन्छ भनेदेखि अहिले गोली चलाएको यो चाहिँ खतरनाक भयो नि त। त्यो चाहिँ जो फटाहाले गएका
7: छौँ, जस्तो यहाँले भन्नुभयो नि त, हामी त 4036 वर्णको फुलबारी भनिन्थ्यो त्यतिखेर, धेरै विविध भाषाभाषी जात जाति धर्म वेशभूषा संस्कृति मिलेर बनेको एउटा बहुआयामिक देश हो यो नेपाल, होइन, हिमवत् खण्ड अन्तर्गत पर्ने एउटा पवित्र देवभूमि भएको नेपाल हो। यहाँ चाहिँ 80-85% हिन्दुत्वको वर्चस्व छ, यहाँ चाहिँ हिन्दूहरू बस्छन् र यसलाई धेरै किसिमका फन्डिङहरू भएर धेरै व्यक्तिहरू चाहिँ यहाँ भित्रिएका छन् भन्ने कुरा त आज मात्र होइन, हिजोदेखि नै ती प्रतिवेदनहरू हिजोका सरकारलाई पनि बुझाइएका पनि छन्। भित्रभित्र भुस्कुवाको सल्किँदैछ है भन्ने खालका चेतावनी समेत पटक पटक दिनै रहेका छन्। अहिलेको भू राजनैतिक स्थिति हेर्ने हो भने दुई ठुला महाशक्ति राष्ट्रहरूको बिचमा हामी छौँ हिजोदेखि नै, होइन, उनीहरू आफ्नो विकासको गतिलाई द्रुतर गतिमा अगाडि बढाइरहेका छन् र उनीहरूका विरुद्धका चाहिँ असुरक्षित गतिविधिहरू नेपालको भूमिमा प्रयोग भयो भने उनीहरू पनि टुलुटुलु हेरेर बस्नेवाला छैनन् भन्दा हामी आज कुन भू राजनैतिक सङ्कटमा फस्दैछौँ डाक्टर
8: साहब? हामी अहिले साँच्चीकै ठुलो राजनीतिक मात्रै होइन विखण्डनको स्थितिमा आइपुग्दैछौँ, किनभनेदेखि यसैलाई न्यू बनाएर चाहिँ नि अब यसमा धमिलो पानी माछा मार्ने धेरै हुन्छन्। पोलिटिक्स त झन् यसमा गर्छ पोलिटिक्समा, त्यहाँदेखि भोट ब्याङ्कको कुरा छ। भारतमा चाहिँ कि दङ्गा हिन्दू मुस्लिम दङ्गा त्यस्तै हुन्छ र त्यो भोट ब्याङ्कको कुरा थियो, यहाँ पनि भोट ब्याङ्कको कुरा छ, इलेक्सनको कुरा छ। त्यसै यो खप्पिस खप्पिस नेता खप्पिस पार्टीहरू त यसले त एकदम यो यो ढङ्गमा त भन्दाखेरि ऊ हामी त शान्ति चाहन्छ भन्छन्, घिउ थप्ने काम यिनकै छ, किनभने यिनलाई चाहिँ यिनलाई चाहिँ सपोर्ट गरेर देखेपछि त यिनको भोट त आफूलाई आयो हेर्नुहोस्। त्यसैले यो चाहिँ नि यो नेपालको लागि साह्रै ठुलो हानि, यसको तपाईँले बुझ्नुभएको छैन। मैले त वर्षौँदेखि भारतको देखाएको छु अवस्था, झन्डै झन्डै भारत टुक्रिएको छ हेर्नुहोस्। अहिले पनि हेर्नुहोस् पास काश्मीर हेर्नुहोस् के अवस्था छ भारतको, युपीमा हेर्नुहोस्, बिहारमा हेर्नुहोस्, आसाममा हेर्नुहोस्, त्रिपुरामा हेर्नुहोस्, महाराष्ट्रमा हेर्नुहोस्, माने कुन अवस्थामा भारत छ। यो यतिमा पनि भड्किहाल्छ, यति भड्किन्छ। त्यसैले यो नेपालमा अब हामी धान्नै नसक्ने अवस्थामा छौँ, हामी यसलाई चाहिँ त हेर्नुहोस् इमिडिएटली गर्नुपर्छ। हामीले कसैको मुख ताक्नु हुँदैन, कसैलाई दोष दिने पनि काम छैन। यो अहिले यो वर्षौँ वर्षौँका सरकारहरूले सबैले वस्तु व्यवस्थ गरे, घुस खाए, ल्याए, एकातिर डलरबाट क्रिस्टियनिटी फैलाउनु दिए, अर्कोतिर चाहिँ नि आँखा बन्द गरे चाहिँ आरामसँग घुस खाए चाहिँ बोर्डरबाट चाहिँ रोहिङ्ग्याहरू जसरी भित्राउनु दिए। सो हामी बिचमा त हामी च्यापुमा पर्न आँट्यौँ, माथिल्लो भेगबाट चाहिँ चर्चहरू, तल्लो भेगबाट चाहिँ मद्रासाहरू, हामी त च्यापुमा परिसक्यौँ। त्यो अब सिरियसै लिउँ, हाम्रो राष्ट्र बचाउनु छ भनेदेखि, हाम्रो संस्कृति बचाउनु छ भनेदेखि, हामी नेपाली एज अ नेपाली बाँच्नु छ भनेदेखि यसलाई धेरै सिरियस लिनु हो। यसलाई चाहिँ त खालि यो अलिकति असहिष्णुता छ, अलिकति हामी मिलेर हो मिलेर बस्नु पक्का पनि हो, तर त्यसमा पोइजन जुन घिसा छ त्यसलाई त निकाल्नु पर्यो नि, ग्याङ्ग्रिन त निकाल्नु पर्यो, अनि बाँकीलाई बचाउनलाई नि त।
7: एउटा कुरा डक्टर साहब, जस्तो अब अहिले यो देशमा केही तत्त्वले अस्थिरता नै चाहन्छ, यो नेपालको राजनीति स्थिर नहोस् वा चाहिँ नेपाल देश अस्थिर नहोस् भन्ने चाहन्छ।
8: पक्का, अहिले त अहिलेको यो सरकार ढाल्न त अहिलेको हाम्रैका पार्टी पनि लगाइरहेछ नि त, हाम्रैका पार्टीहरू यो 181-82 भक्कर जितेर आएको सरकारलाई त त्यो ढाल्न त भन्दा प्रचण्डले बार बार भनेका छन्, होलले भनेका छन्, अब हामी सरकारको नेतृत्व दिने, हामी यसलाई ढाल्छौँ भनेकै छन्। यिनीहरू त यो यो यो त अहिले यो आगोमा त घिउ थप्न के बेच्छ हो, उनले सही गरे तर त्यहाँ प्रतिबद्ध त जनाउनु पर्यो त्यो बेलामा, त्यहाँका नेता अस्ति जुन त्यहाँ रवि रामिछाने गरे, रविले ट्राई गरिरहेछ बिचरा, त उसको हात बाँधिरहेछ, रविले ट्राई गर्यो त त्यहाँ हेर्नु होला, कसैले पनि कुनै नेता अन्य दलको नेताहरूले अब होइन हामी यसले सिरियस लिन्छौँ, हामी आफै दौड्छौँ त्यहाँ, हामी दौडामा जान्छ, अब म प्रचण्डले म पनि जान्छु, मेरो क्याडरहरू ऊ गर्छु, अनि उसले माने सबैले भन्नु पर्थ्यो नि त, नथिङ, कसैले पनि सही गरिदियो सिद्धो कुरा, त्यसो पनि कहीँ हुन्छ, तिनीहरू किन नजाने भन्नुहोस् मलाई, यत्रो दङ्गा फसा भइरहेको छ नजाने, त्यो सिकेर अब अस्ति भन्दै थियो नेपाल आर्मी डिसब्यान्ड गरेर भन्यो, आज के हुन्थ्यो नेपाल आर्मी डिसब्यान्ड गरेर,
7: होइन सिकेर आउजीसँग त मैले कुरा गर्न धेरै प्रयास गरेको छु, उहाँले साँझ ओके भन्नुहुन्छ, बिहान स्विच अफ हुन्छ मोबाइल,
8: होइन उहाँले किन भन्नुहुन्छ अहिले, उहाँ नजाने कुरा बोल्नु पनि त, आजको दिनमा हेर्नुहोस् अस्तिमा त्यो आर्मी निकालिदियो नेपालको चाइना, आज आर्मी निकाले माने हटाइदिए भएदेखि आज हामीले के हुन्छ, अब आज कसले कन्ट्रोल गर्यो, अहिले बल्ल आएर कसले कन्ट्रोल गर्दैछ, आर्मी नभए खत्म हुँदैन थियो भनेदेखि, यो के नचाहिएको, यो त खालि पृथकतावादीहरूले नेपालको विखण्डन हेरेर पो कहाँ सोचिरहेका छन् त, सिकेर आऊ त बोली त्यही नै छ, यसमा शङ्का छैन, र अहिले त्यहाँ अरू पनि तराईका नेताहरू पनि त्यहाँ थिए, कोही पनि हामी जान्छौँ हामी समय पार्छ भने कसै चाहिँ बोलेन, एकदै एउटा शङ्कर पौडेल गएको छन् उनी बोलेका छन्, प्रचण्ड सही गरे त्यति मात्रै हो, सही गर्दा हुँदैन नि, जानु पर्छ, यो त बालन शाहको एटिट्युड हो, ट्विट स्ट्याटस लेख्ने ट्विट लेख्ने सिद्धो काम, प्रधानमन्त्रीको काम छैन, म प्रचण्डहरूको काम छैन, उनीहरू खालि सिग्नेचर गरेको जानु पर्छ, पर्दैन त्यहाँ हेर्नुहोस्, यो एक एक नेपालीको दायित्व थियो भने पदमा पुगेकाहरू पावर भएकाहरू त तत्काल गएर ती सेन्चुरी ठाउँमा गएर यसलाई त दङ्गा कम गर्न पर्यो, यसलाई त आइडेन्टिफाई गर्न पर्यो, नेपाल बचाउँ बा, यो राष्ट्र बचाउँ, अरू उपाय छैन हामीलाई।
7: जाँदा जाँदै तपाईँ के अपिल गर्न चाहनुहुन्छ, किनभने मधेस यतिखेर रोइरहेको छ, त्रसितमा छ, नागरिकहरू चाहिँ असुरक्षित महसुस गरिरहेका छन्, यो अवस्थामा यहाँहरूको भनाइ के छ?
8: हेर्नु अब सबैले भन्ने यही हुने सबै होइन, दङ्गा नगर्नु, सबैले शान्तिसँग बस्नु भन्ने त्यो ठिक हो, तर त्यो भन्यो त्यति भन्दैमा यो साम्य त हुन्छ केही दिनपछि, तर साम्य हुँदैमा होइन, मेरो भनाइ पब्लिक राईमा भन्छु, तराईमा होस् कि मन्त्री आसु कि, जहाँ तपाईँलाई थाहा छ कि बाहिरियाहरू भित्र पसेका छन्, नेपाली होइनन् त, नेपाली सिटिजन पाएका छन्, घुस खुवाएर आएका छन्, लुकेर बसेका छन्, त्यस्तोलाई चाहिँ तपाईँले इन्फर्म गर्नै पर्यो सरकारले, चाहिँ यही यी लुकेर बसेका छन्, यी बाहिरिया हुन्, यिनीहरू यहाँ नेपाली होइन भनेर त्यो चाहिँ आइडेन्टिफाई गर्नु पर्यो। म त आह्वान गर्छु नेपाललाई, अब यो होइन कि यो मेरो भाइ पर्छ, यो मेरो दाई पर्छ भने होइन, अब त नेपाल बचाउँ, अब नेपाल हामी सबैको दायित्व छ, मुसलमान होस् कि हिन्दू होस् कि क्रिस्चियन हो चाहिँ हामी सबैको दायित्व नेपालमा छ नि हो अब नेपालमा चाहिँ त्यो लागु हुन्छ अरे अब यसमा चाहिँ नि यो होइन यो मुसलमान हो म पनि मुसलमान हो मैले मेरो हाम्रो भातृत्व छ हामीले मुसलमान मुसलमानलाई केही गर्नु हुँदैन भने त्यो चाहिँ नि अवस्था आउनु हुँदैन किनभने सिया र सुन्नीको पनि आगे दुइटै मुसलमान हो काटा काट्छ अब चाहिँ नि अहिले त्यो विचार गर्न पऱ्यो कि चाहिँ यी उग्रवाला मुसलमानहरूले पनि विचार गरौँ कि चाहिँ नेपाल नरहे त उनी कहाँ जाने भारत जाउँ त खेत छन् त्यहाँबाट भनेदेखि नेपाली एउटा उनीहरूको एउटा भेगन भएको छ त्यहाँ पनि अब बरु चाहिँ आइडेन्टिफाई गर आफू आफ्नो ठाउँमा जाऊ भाउ अब नेपालले तिमीलाई धान्न सक्दैन र जनताले पनि बुझ्नुपर्छ जो बसेका थिएन लुकेर अवैधजना बसेका थिएन तिनलाई हटाउनुको लागि मद्दत गर्नु सरकारले अरू उपाय छैन
7: हस् यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद डाक्टर साहब नमस्कार उहाँ हुनुहुन्थ्यो नागरिक क्षेत्रका अगुवा सचेतक डाक्टर सुन्दरबाणी दीक्षित आजले श्रोता नेपाली पासमा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनेछौँ
9: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी साबिकको राष्ट्रिय बिमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ

0: एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: स्थानीय तह को आवाज र अभ्यास लाई देश व्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि बिहान 6 बजे देशै भरि पालिका बहस।
3: आदरणीय श्रोता, हामी पालिका बसमा उपस्थित भइसकेका छौँ र पालिका बसमा यतिखेर गुल्मीको धुरकोट गाउँपालिकाका अध्यक्ष भोपाल पोखरेलसँग म कुराकानी गर्दैछु। भोपालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसको पालिका बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
4: नमस्कार,
3: धन्यवाद। अब भोपाल सर, के छ अब यो कार्यकाल पनि अन्तिम अन्तिम चरणमा आइरहेको छ, होइन? अब धुरकोट भनिसके पछाडि निकै ठुलो ऐतिहासिक महत्व बोकेको ठाउँ पनि हो। धुरकोटको सबैभन्दा प्रसिद्ध ऐतिहासिक स्थल छ। प्राचीन समयमा रक्षा चौकी वा किल्लाका रूपमा पनि प्रयोग भएका विश्वासहरू छन्। गुल्मीहरूका खाँची पाल्पा लगायतका डाँडाकाँडा र हिम श्रृङ्खलाहरूका सुन्दर दृश्य भएको त्यो ठाउँलाई चाहिँ तपाईँको कार्यकालमा थप इट्टा के थप्नु हो?
4: हामीले यो संहिता आइसके पछाडि जुन धुरकोट गाउँपालिका 753 मध्ये एउटा पालिका थियो र धुरकोट भन्न बित्तिकै धुरकोट हाम्रो चाहिँ माथि 24 राज्य अन्तर्गतको धुरकोट दरबार, त्यहाँ मल्लकालीन राजाले राज्य गरेको ठाउँ जुन कोट छ, त्यो कोटबाट त्यसको तल धुरो भन्ने गाउँ छ, त्यो गाउँदेखि माथि कोट भएको कारणले धुरकोट भन्ने गाउँपालिकाको नाम पनि धुरकोटबाटै छ। र हामीले त्यो जुन दरबार थियो 24 राज्य अन्तर्गत, यो बिचमा चाहिँ पुनर्निर्माण गरेर त्यसलाई चाहिँ एकदमै राम्रो बनाएका छौँ, जो चाहिँ एउटा ऐतिहासिक र पर्यटकीय र धार्मिक हिसाबले चाहिँ महत्त्वपूर्ण छ। र पछिल्लो चरणमा चाहिँ आन्तरिक र बाह्य पर्यटन आउने र त्यहाँ हामीले म्युजियम पनि सञ्चालनमा ल्याउँदैछौँ। त्यसै गरिकन समग्र धुरकोटको ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय स्थलहरूको चाहिँ पूर्वाधार निर्माण, प्रचार प्रसार र प्रवर्धनमा चाहिँ उल्लेख्य रूपमा चाहिँ मुहारै फेरेका छौँ।
3: होइन, अब धुरकोट क्षेत्रमा त शिव भगवती भैरव र अन्य स्थानीय देवी देवताका मन्दिरहरू पनि व्यापक छन्, होइन? विशेष गरी दसैँ तिहार, शिवरात्रि र स्थानीय मेलाका अवसरमा पनि धार्मिक तथा सांस्कृतिक गतिविधिहरू त्यहाँ चाहिँ हुने गर्दछ। एउटा धार्मिक पर्यटन भर्नका निम्ति धुरकोटमा धेरै मानिसहरू जान सक्ने एउटा सम्भाव्यता भएको त्यो ठाउँ पनि हो। र त्यो ठाउँको अहिलेको अवस्था, जस्तो हिजोको अवस्था तपाईँले त्यहाँ कार्यकाल सम्हाल्दै गर्दा र त्यसपछि तपाईँ अब जाँदै गर्दाखेरि, जाँदा जाँदै सुन्दर धुरकोट बनाएर तपाईँ चाहिँ हस्तान्तरण गर्ने ठाउँमा हुनुहुन्छ आज?
4: हजुर, हो। हामी यो करिब यो 2 कार्यकालमा धुरकोट गाउँपालिकाले सुरुमा हामीले आवधिक योजना बनाएर योजनाबद्ध विकास गर्ने, समग्र रूपमा चाहिँ पूर्वाधार, आर्थिक विकास, सामाजिक विकास, वन वातावरण, सुशासन, संस्थागत विकास लगायतका क्षेत्रहरूमा योजनाबद्ध विकास गर्ने जुन योजना बनायौँ र अहिले दोस्रो आवधिक योजना चलिरहेको छ। यो बिचमा हामीले कोभिड जस्ता महामारी, जनजी आन्दोलन लगायतका र आर्थिक मन्दी, राज्यको चाहिँ आम्दानी जो चाहिँ बढ्ने, अहिले पछिल्लो चरणमा युक्रेनदेखि इरानसम्मका लडाइँहरूका कारणले गर्दा विश्वभरि जो महँगीको चाहिँ मार परिरहेको छ, यी सबै हामीले बिहोर्यौँ। र पनि जुन हामीले आवधिक योजना बनाउँदा लिएका लक्ष्यहरू थिए, ती लक्ष्य प्राप्तिका लागि निरन्तर लाग्दा अब करिब करिब हामी अन्तिम चरणमा आइरहेका छौँ। र हामीले गरेका हरेक कामको नतिजा देखिने अवस्थामा र नागरिकले अनुभूत गर्ने गरिकन चाहिँ काम गरेका छौँ। जो अहिले तपाईँले चाहिँ धार्मिक र यो चाहिँ मठ मन्दिरको कुरा गर्नुभएको छ, करिब 400 वर्ष पुरानो वस्तुमा रहेको कालिका मन्दिर, अजमेरकोट जो चाहिँ अजमेरमा रहेको अजमेरकोट समुदायसँगको साझेदारी, अनि कुमारी देवी देखि लिएर थुप्रै ऐतिहासिक र पुरातात्विक धार्मिक स्थलहरूको चाहिँ पुनर्निर्माण गरेर त्यसको चाहिँ ऐतिहासिक महत्त्व झल्किने खालको चाहिँ पुरातात्विक हिसाबले हामीले पुनर्निर्माण गरेका छौँ, जसले हाम्रा धर्म, संस्कृति, परम्परा र चाहिँ जुन ऐतिहासिकता हो त्यसलाई चाहिँ हामीले आम नागरिकको बिचमा, आम नागरिकको सहभागितामा, सरकार र नागरिक मिलेर चाहिँ हामी एकताबद्ध भएर सद्भाव कायम गर्ने र हाम्रो धार्मिक परम्पराहरूलाई जोगाउने कुरामा चाहिँ ऐतिहासिक सफलता चाहिँ हामीले प्राप्त गरेका छौँ।
3: वाल्जी, एउटा कुरा, गाउँपालिकाको मुख्य आर्थिक आधार चाहिँ के हो, होइन? त्यहाँ चाहिँ जस्तो कृषि विस्तारका लागि तपाईँहरूले के काम गर्नुभयो, किसानका क्षेत्रमा के काम गर्नुभयो, युवालाई गाउँमै रोजगारी दिनुपर्छ भन्ने ढङ्गले चाहिँ कसरी अगाडि बढ्नु भएको छ? कृषि उत्पादनले बजारीकरण पनि पायो त्यो ठाउँमा?
4: हाम्रो मुख्य गरेर चाहिँ धुरकोटमा सुन्तला, नगदे बालीको रूपमा सुन्तला खेती हो। त्यसका लागि यो 10 वर्षको बिचमा करिब 50,000 भन्दा बढी सुन्तला 20,000 भन्दा बढी कागती रोपण भएको छ भने पुराना बगैँचाहरूको व्यवस्थापन र धेरै नागरिकहरू चाहिँ त्योसँग आबद्ध र अन्य फलफुलहरू पनि लगाउने काम भएको छ। त्यसै गरी पशुपालनको क्षेत्रमा हाम्रो पहिलो बाख्रा पालन, त्यसै गरी भैँसी पालन, गाई पालन, अहिले दुध निर्यात गर्नेदेखि लिएर मासुमा हामी आत्मनिर्भर गाउँपालिका हौँ, त्यसै गरी अन्डा उत्पादन र अन्य हरियो तरकारी, अन्नबाली र अन्य फलफुलहरू लगाएर स्वावलम्बी बन्ने, स्वरोजगार बन्ने, उत्पादन गर्ने र त्यसको बजारको सुनिश्चित गर्नका लागि चाहिँ अहिले पछिल्लो चरणमा मसलादार खेतीमा खास गरेर अकबरे खुर्सानी, अदुवा, बेसार लगायतको पनि बेसार पनि हामीले प्याकिङ गरेर त्यहाँ सहकारीले बेच्ने, त्यसको बजारीकरणका लागि चाहिँ हामीले कृषि एम्बुलेन्स संसारमा ल्याएका छौँ। किसानको उत्पादन बजारसँग जोड्नका लागि निशुल्क ढुवानीको व्यवस्था गाउँपालिकाले गर्छ, त्यो गरिरहेको छ। र सिपमूलक तालिम अन्तर्गत चाहिँ हामीले विभिन्न एकल महिला, महिलाहरू, विपन्न परिवारहरू, विभिन्न सिपसँग जोडिएका पुराना जुन चाहिँ घरेलु उद्योगहरू रहेका छन् त्यसको संरक्षण, प्रवर्धन र ती तालिम, मेसिन औजार र प्रविधिसँग जोडेर रोजगारी सिर्जना गर्नेतर्फ चाहिँ गाउँपालिकाले काम गरिरहेको छ।
3: शिक्षाको अवस्था कस्तो छ? शिक्षा अब तपाईँहरूले सामुदायिक विद्यालयहरूको स्तर उन्नति गर्न सक्नुभयो त?
4: सामुदायिक हामी सुरुमा निर्वाचित हुँदा धेरै व्यक्तिले हामीलाई दिएको सुझाव के थियो भने शिक्षा, स्वास्थ्य, खानेपानी र सडक सञ्जालको सुधार भयो भने मान्छेले गाउँ छोड्दैनन्, बसाइसराई कम हुन्छ, गाउँ बस्न लायक हुन्छन् भन्ने जो सुझावहरू थियो त्यसलाई मनन गरेर हामीले पहिलो शैक्षिक आवधिक योजना बनायौँ, अहिले दोस्रो पनि बनाइसकेका छौँ। जुन योजना अनुसार चाहिँ हामीले जुन लक्ष्य राखेका थियौँ त्यही अनुसार चाहिँ उल्लेख्य मात्रामा नतिजा सुधार भएको छ। विगतका यो 3 वर्षको नतिजामा कक्षा 10 र कक्षा 12 राष्ट्रिय परीक्षा बोर्डले लिने नतिजामा देशकै उत्कृष्ट नतिजा निकाल्ने पालिकाभित्र हामी पर्छौँ। यो वर्ष पनि कक्षा 12 करिब 96% रेगुलर तर्फको नतिजा छ भने कक्षा 10 83% नतिजा चाहिँ हामीले लिएका छौँ। गत वर्ष पनि कक्षा 10 88% थियो, कक्षा 12 86% नतिजा रहेको थियो। त्यसले ग्रामीण क्षेत्रमा रहेका विद्यालयहरूले पनि सहरमा रहेका विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्छन्, त्यो नतिजा दिन सक्छन् भन्ने त्यो आम अभिभावकको बिचमा विश्वास दिलाउन त्यो नतिजाले सकेको छ। र हामीले विद्यालयहरू मर्ज गर्ने, नजिकको विद्यालयमा गाभ्ने, तह घटाउने, त्यसो गर्दा दरबन्दी मिलान, शिक्षकहरूको पदपूर्ति र अहिले चाहिँ धेरै विद्यालयहरूमा शिक्षक अभाव छैन त्यो पनि हामीले गरिरहेका छौँ। त्यसै गरिकन तालिम, प्रविधि, यो अनुकरणीय अभ्यास गरेका, जो असल अभ्यास गरेका विद्यालयहरूमा भ्रमण लगायतका कामहरूले चाहिँ शिक्षकहरूमा थप ऊर्जा, आम अभिभावकमा थप विश्वास र नतिजाले चाहिँ विद्यार्थीहरूमा लगनशीलता, अनुशासन र मेहनत गर्ने बानीको विकास हुँदा धुर्कोटले शैक्षिक नतिजामा चाहिँ देशैभरिका पालिकाहरूसँग प्रतिस्पर्धा गर्न सक्छ भन्ने कुरा चाहिँ हाम्रा यी राष्ट्रिय परीक्षा बोर्डले लिएका नतिजा परीक्षाले चाहिँ देखाइरहेको छ र आम अभिभावकमा विश्वास बढेको छ।
3: अब स्वास्थ्यको अवस्था के छ? किनभने स्वास्थ्य त अब मुख्य आधार हो होइन, नागरिकहरूको चाहिँ स्वास्थ्यमा पनि राम्रै लगानी लाउनु पर्ने हुन्छ, गर्नुपर्ने हुन्छ। गाउँमै स्वास्थ्य उपचार गर्न पाउँछन् नागरिकहरूले?
4: हामी हाम्रोमा 2 आयुर्वेद औषधालय, 2 सामुदायिक स्वास्थ्य इकाइ, 6 स्वास्थ्य चौकी, 1 आधारभूत अस्पताल छ। हामीले यो आधारभूत अस्पताल जिल्ला सदरमुकाम तमगासभन्दा बाहिर गुल्मी जिल्लामा पहिलो आधारभूत अस्पताल 2.5 वर्ष अगाडि सञ्चारमा ल्याएका हौँ। आज त्यो अस्पतालले राम्रो सेवा सुविधा दिँदा करिब 10 वर्ष अगाडि जिल्ला सदरमुकामको अस्पतालले दिने सुविधा अहिले गाउँको धुर्कोट आधारभूत अस्पतालले त्यो सेवा दिइरहेको छ र त्यो दिँदा नागरिकलाई चाहिँ धेरै सजिलो भएको छ। त्यही आधारभूत सेवा लिन तमगास जानुपर्ने हुन्थ्यो, बुटवल जानुपर्ने हुन्थ्यो, आज धुर्कोटबाटै त्यो सेवा प्राप्त गरेका छन्। त्यसै गरिकन हाम्रा 6 स्वास्थ्य चौकीहरूमा बर्थिङ सेन्टर छ, त्यहाँबाट 24 घन्टा प्रसूति सेवाको सेवा आम हाम्रा महिला दिदीबहिनीहरूले लिनुभएको छ। त्यसै गरी यो सबै स्वास्थ्य चौकीहरूमा आवश्यक पूर्वाधार, प्रविधि, उपकरण अनि औषधि र जनशक्तिको हामीले व्यवस्थापन गरेर स्थानीय तहले दिने जुन आधारभूत स्वास्थ्य सेवाका कुराहरू हुन् त्यो गुणस्तरीय पनि छ, त्यो भरपर्दो पनि छ र आम नागरिकको मन जित्ने, विश्वास जित्ने खालको स्वास्थ्य सेवा हाम्रा स्वास्थ्य कर्मीहरूले हाम्रा स्वास्थ्य संस्था मार्फत दिँदा आज गाउँको बसाइ चाहिँ आनन्दमय र सुखमय बनेको छ।
3: अब अहिले किनभने कार्यकालको अन्तिम चरणमा आइपुग्दाखेरि चाहिँ अब मैले के गरेर जाउँ नागरिकहरूको विश्वास जित्नका निम्ति हुन त अब आलोचनात्मक विषयहरू पनि कतिपय रूपमा आउँछन्। सबैका चित्त बुझाउन र सबैका मन बुझाउन त समस्या नै हुन्छ किनभने धेरै नागरिकहरूको अपेक्षाहरू हुन्छन् होइन। अहिले यो समग्र कुरालाई हेर्दाखेरि चाहिँ अब के गरेर जाउँ भन्ने सोच छ तपाईँको जान जाँदै?
4: हाम्रो आम नागरिकलाई विशेष अनुरोध के हो भने हामीसँग सीमित स्रोत साधन र जनशक्ति छ। अहिलेसम्म प्रदेश लोकसेवा आयोगले 9 वर्षसम्म एकजना अधिकृत स्तरको कर्मचारी दिन सकेको छैन लुम्बिनी प्रदेशमा। पहिले खुलेको थियो तर अहिलेसम्म परीक्षा भएर चाहिँ पठाएको छैन। त्यो जनशक्तिको अभाव, त्यसै गरिकन कोभिडका कारणले गर्दा हामीले जुन योजनाबद्ध अगाडि बढाइरहेको थियौँ त्यसले गर्दा पूर्वाधारको क्षेत्रमा केही भने जस्तो हुन सकेन, तर पनि धेरै काम हामीले गरेका छौँ। त्यसै गरी हाम्रो स्रोत जनशक्तिको परिचालनले धुर्कोट गाउँपालिका नेपालकै पिउने पानीको समस्याहरू भएको पालिकाभित्र पर्छ। यस्तो पालिकामा हामीले 29 लिचिङ खाने पानी आयोजनाहरू निर्माण गरेर 92% नागरिकको घरमा पिउने पानी, अहिले सिँचाइ गर्न पुग्दैन, पिउने पानी पुर्याएका छौँ। र यो वर्ष हामीले 100% घरमा एक घर एक धारा जोड्दैछौँ र 9 महिनासम्म पर्याप्त पानी पुग्छ र 3 महिना खास गरी खडेरीको समयमा पिउनका लागि पुग्छ। आम नागरिकले पानीको चुहावट र यो प्रयोगमा चाहिँ 3 महिना ध्यान दिनुपर्ने हुन्छ र यस्तो अवस्थामा हामीले गाउँपालिकालाई पुर्याएका छौँ। आज लिफ्टिङ पानी तलको पानी माथि पुऱ्याएर फेरि पहाडमा छरिएको बस्तीको घर घरमा पानी पुर्याउने कुरा यो चान्ने चुन्ने कुरा थिएन। यो धेरै चुनौतीपूर्ण थियो तर असम्भव थिएन। हामीले त्यो स्रोत जुटायौँ र त्यो स्रोत जुटाइसके पछाडि यति धेरै लिफ्टिङ आयोजनाहरू चाहिँ सम्पन्न गरेर आज
5: नागरिकका साथमा
6: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
7: 24 इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 5570 2640।
8: It's 7 o'clock, अहिले 7 बजेको छ।
9: स्वदेश FM 93.2 MHz
10: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
11: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
12: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

0: सिराहाको गोल बजारमा गोली लागेर एकजनाको मृत्यु। धनुषामा लगाइएको कर्फ्यू आज बिहान दुई घण्टाका लागि खुकुलो। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन। आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपील। स्थानीय तहलाई निर्दलीय बनाउने बहसप्रति राष्ट्रिय सभा अध्यक्ष दाहालको असन्तुष्टि। दुई राहत शिक्षक संगठन बीच एकता। माघपुरा नगरी सड़कमा उत्रने चेतावनी। र आन्दोलनरत लघुवित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले समिति गठन। महोत्तरीमा वन कर्मचारीमाथि भएको आक्रमणको विरोधमा माइती घरमा प्रदर्शन। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म दिप्ति विश्वकर्माको। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट अनलाइन मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडी नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूको प्रमाणीकरण प्रक्रियासँग सम्बन्धित आवश्यक तीन पुस्ते विवरण नागरिकता प्रमाणपत्रको प्रतिलिपि उपलब्ध गराउन वडा कार्यालय मार्फत सूचना गरेको छ। गत 2083 असार 26 गते नगरपालिकाबाट प्रमाणीकरण गरी जिल्ला भूमि समस्या समाधान समिति चितवनमा पठाइएको भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरूको तीन पुस्तामा जमिन भए नभएको यकिन गर्नका लागि समितिले सो विवरण माग गरेको हो। हाल भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूको विवरण मात्रै माग भएको र तत्कालका लागि अव्यवस्थित बसोबासीहरूले विवरण ल्याउन नपर्ने माडी एकका वडा अध्यक्ष अमित कुमार लामाले बताउनुभयो। समितिले पहिलो चरणमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई जग्गा धनी पूर्जा वितरण शुरू गरेको छ। खैरहानी नगरपालिका 10 र 11 का अति विपन्न र अति विपन्न परिवारहरूलाई निशुल्क धारा जडान तथा वितरण गरिएको छ। खैरहानी नगरपालिका र भरोसा फाउन्डेसनको सहयोगमा कठार खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले अति विपन्न मुसहर र बोटे समुदायमा 86 घरधुरीलाई निशुल्क धारा जडान गरिदिएको हो। औपचारिक रूपमा धाराको हस्तान्तरण गर्दै प्रमुख अतिथि तथा भरोसा फाउन्डेसनका निर्देशक काम पाइतेले अति विपन्न मुसहर बस्तीमा धारा जडान गरिदिन पाए खुशी व्यक्त गर्नुभयो। सरकारवालाले बाघ संरक्षणमा प्रभावकारी व्यवस्थापन, चोरी सिकारी नियन्त्रण र स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य बताएको छन्। अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा बुधबार चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसारामा आयोजित छलफल कार्यक्रममा सहभागी वक्ताले बाघ संरक्षण चुनौतीपूर्ण भए पनि सफलता प्राप्त भएको बताए। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जापुनले बाघ संरक्षणका लागि सुरक्षा र स्थानीय समुदायको सहभागिता उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले बाघको संख्या वृद्धि र यसको दीर्घकालीन व्यवस्थापन कुनै एक निकाय वा प्रविधिको प्रयासले मात्र सम्भव हुने धारणा राख्नुभयो। राप्ती नगरपालिकाका 507 परिवारलाई धुवा र चुलो वितरण गरिएको छ। राप्ती नगरपालिकासँग सहकारी गरी सपना भिलेज सोसियल इम्प्याक्टले संख्यामा धुवा र चुलो वितरण गरेको इम्प्याक्टका अध्यक्ष ध्रुवगिरीले जानकारी दिनुभयो। नगरपालिकामा 405 र समुदायसँगको सहकारीमा 102 चुलो वितरण गरिएको उहाँले बताउनुभयो। स्वदेश खबरमा अब केही समसामयिक राष्ट्रिय खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लामा भएको घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सुनसरीको देवागंज, सिराहा, धनुषा लगायतका जिल्लामा विकसित घटनालाई लिएर राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले निष्पक्ष छानबिन हुने बताउनु भएको हो। सुनसरीमा गएको आइतबार भएको घटना र त्यसपछि उत्पन्न वातावरणप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको उहाँले उल्लेख गर्नुभयो। प्रधानमन्त्री शाहले सुनसरी लगायतका जिल्लामा देखिएको तनाव अन्त्य गर्न सबै पक्षले आआफ्नो ठाउँबाट पहल गर्न अपील गर्नुभएको छ। हाम्रो इतिहास साक्षी छ, कठिन भन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रो सबैभन्दा ठूला शक्ति बनेका छन्। हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनु पर्नेछ, शाहले भन्नुभयो। प्रधानमन्त्री शाहले संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्तिको प्रचार प्रसार नगर्न अनुरोध गर्नुभयो। साथै सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न उहाँको आग्रह छ। धनुषामा लगाइएको कर्फ्यू आज बिहान दुई घण्टाका लागि खुकुलो बनाइएको छ। आज बिहान छ बजेदेखि आठ बजेसम्म कर्फ्यू खुकुलो बनाइएको हो। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलका अनुसार बिहानको समयमा दूध, तरकारी, फलफूल तथा खाद्यान्न लगायतका अत्यावश्यक वस्तु किनमेलका लागि कर्फ्यू खुकुलो गरिएको हो। बिहान आठ बजेभित्र अत्यावश्यक सामग्री खरिद गरी निवासमा फर्किएर कर्फ्यू पालना गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो। कर्फ्यूका समयमा अत्यावश्यक सेवा नियमित सञ्चालन हुने र स्वास्थ्यकर्मी, कर्मचारी, संचारकर्मी र रेडक्रस तीर्थयात्री, बिरामी, एयरपोर्ट आउजाउ गर्ने व्यक्तिहरूलाई भने परिचय पत्रको आधारमा आवत जावत गर्न सक्ने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। विभिन्न राजनैतिक दल एवं सामाजिक संस्थाहरूले सुनसरी, सिराहा लगायतका ठाउँमा उत्पन्न तनावप्रति चिन्ता व्यक्त गर्दै आपसी सद्भाव कायम गर्न अपील गरेका छन्। छुट्टा छुट्टै वक्तव्य मार्फत उनीहरूले शान्ति र सद्भावका लागि अपील गरेका हुन्। नेपाली कंग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतले भिडियो सन्देश जारी गर्दै यो बेला अफवाह, उत्तेजना र प्रतिशोध नभई संयमता चाहिएकोमा जोड़ दिनुभएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वक्तव्य निकालेर कुनै पनि प्रकारको भ्रामक प्रचारको पछि नलागी समयमित हुन, सामाजिक सद्भाव र एकता कायम राख्नका लागि सक्रिय हुन अनुरोध गर्नुभएको छ। मधेस केन्द्रित दलहरूले संयुक्त वक्तव्य निकालेर सबै नागरिकलाई संयम र धैर्य बन्न आग्रह गरेका छन्। महन्त ठाकुर, राजेन्द्र महतो, सिके राउत, समीम अन्सारी र रामकुमार शर्माले संयुक्त वक्तव्य मार्फत शान्ति र सद्भावको कामना गरेका हुन्। जसपा नेपालका प्रवक्ता मनिष सुमनले पनि वक्तव्य निकालेर सद्भावको अपील गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गरे लगत्तै राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति राम सहाय प्रसाद यादवसँग मुलुकको वर्तमान अवस्थाबारे छुट्टा छुट्टै छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग करिब 15 मिनट भेटवार्ता गर्नुभयो। भेटका क्रममा प्रधानमन्त्रीले मुलुकमा देखा परेका समस्या समाधानका लागि सरकारले प्रयास गरिरहेको बताउँदै राष्ट्रपतिलाई आश्वस्त पार्नुभयो। गृहमन्त्री सुदन गुरुङ सुनसरीको देवागंज गाउँपालिका पुग्नु भएको छ। बिहिबार राति 11:30 बजे पालिका पुगेका उहाँले स्थानीय सामाजिक अगुवासँग छलफल गर्नुभएको छ। उहाँ देवागंज गाउँपालिकाको कप्तानगंज गाउँ पुग्ने कार्यक्रम छ। त्यहाँ उहाँले प्रहरीको गोलीबाट मारिएका व्यक्तिका परिवारलाई भेट्ने कार्यक्रम छ। मधेस र कोशी प्रदेशका जिल्लामा हिंसात्मक घटना बढ़िरहेका बेला पनि गृहमन्त्री चुप बसेको भन्दै आलोचना पुगेको थियो। देवागंजको कप्तानगंजमा प्रहरीको गोलीबाट सर्वसाधारण मारिएपछि शुरू भएको तनाव साम्य पार्न भएको छलफलमा सहभागीहरूले गृहमन्त्री गुरुङको उपस्थिति खोजेका थिए, तर उहाँले आफ्ना पीएलाई पठाउनु भएको थियो। सरकारले तनाव रोक्न समयमै पहल नगर्दा हिंसा अन्य जिल्लामा फैलिएको भन्दै कतिपयले गृहमन्त्रीको राजीनामा माग्दै आएका छन्। सुनसरीमा भएको घटनाको विरोध चर्किदा बिहिबार मधेस प्रदेश अशान्त रह्यो। दिनभर विभिन्न संघ संगठनको प्रदर्शनका क्रममा सिराहाको गोलबजार, लाहान, धनुषाको जनकपुर धाम सहितका स्थानमा प्रहरी र प्रदर्शनकारी बीच झडप भयो। त्यसक्रममा सिराहाको प्रहरीको गोली लागेर सिराहाका एक किशोरको ज्यान नै गयो, अर्का गम्भीर घाइते भए। धनुषामा पनि ढुङ्गामुडा तथा आक्रमणबाट एक बालक सहित दुईजना घाइते भएका छन्। धनुषा र सिराहामा झडपमा परेर 19 जना सुरक्षाकर्मी समेत घाइते भएका छन्। सिराहामा आगजनी समेत भएको छ। आन्दोलन उग्र बनेपछि जनकपुर धाम सहित सिराहामा कर्फ्यू आदेश र पर्सामा निषेधाज्ञा आदेश जारी गरिएको छ। प्रशासनले कर्फ्यू जारी गरेपछि पनि गोलबजार नगरपालिका 4 स्थित क्याम्पस रोड क्षेत्रमा प्रहरीको गोली लागेर धनगढ़ीमाई नगरपालिका तुलसिहाई निवासी रामवृक्ष यादवका अन्दाजी 15 वर्षीय छोरा गणेश यादवको मृत्यु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति कार्यालयले बिहिबार जारी गरेको विज्ञप्ति अनुसार नेपालको संविधानको धारा 245 को उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिशमा कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरिएको हो। त्यसैगरी निर्वाचन आयुक्तमा गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बालाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। नेपाल राहत शिक्षक केन्द्रीय समिति र नेपाल राहत शिक्षक राष्ट्रिय समिति बीच एकता भएको छ। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा देशभरका करिब 150,000 को संख्यामा रहेका राहत शिक्षक तथा कर्मचारीले न्याय नपाए कड़ा संघर्ष गर्ने चेतावनी दिएका छन्। राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष वीरेन्द्र मल्लले आफूहरूका माग र मुद्दाहरू एउटै भएकाले एकताबद्ध भएर अगाडि बढ्न प्रति अगाडि बढ्ने प्रतिबद्धता रहेको बताउनुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले स्थानीय तह निर्वाचन गैरदलीय बनाउन नहुने बताउनु भएको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। संविधान संशोधनको नाममा स्थानीय तहलाई निर्दलीय बनाउने र संघीय संरचना कमजोर बनाउने विषय भइरहेकोले बहसप्रति दाहालले असन्तुष्टि जनाउनुभयो। संविधानको समीक्षा गरेर संघीय शासन व्यवस्थालाई थप सुदृढ बनाउने गरी संविधान संशोधन गरिनुपर्ने उहाँले बताउनुभयो। सूचना तथा संचार मन्त्रालयले गत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गर्दै चालू आर्थिक वर्षमा दूरसंचार सेवा सुधार डिजिटल सुशासन सार्वजनिक संचार संस्थाको पुनर्संरचना प्रभावकारी बजेट कार्यान्वयन र शासकीय सुधारलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ। मन्त्रालयमा आयोजित समीक्षा बैठकलाई सम्बोधन गर्दै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले चालू आर्थिक वर्षलाई नेपालको दूरसंचार क्षेत्रमा उल्लेखनीय सुधारको वर्ष बनाउने लक्ष्यका साथ माथतका सबै निकायलाई नतिजामुखी ढंगले काम गर्न निर्देशन दिनुभयो। आन्दोलनरत लघुवित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले समिति गठन गर्नुभएको छ। मन्त्रीस्तरीय निर्णय गर्दै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गर्नुभएको हो। समितिका सदस्यहरूमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहनु भएको छ। सिराहाको लाहानमा ड्युटीमा रहेका एकजना प्रहरी हवलदार घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत हवलदार नारद परियार घाइते भएका हुन्। सिराहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी वासुदेव पाठकका अनुसार हवलदार परियार दिउँसोदेखि नियमित ड्युटीमा खटिएका थिए। ड्युटी सकिएपछि पोसाक फुकाल्ने क्रममा उनको दाहिने तिग्रामा गोली लागेको जस्तो प्वाल देखिएको छ। घाउ देखिएपछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। र महोत्तरीको बर्दिवास नगरपालिकाको कालापानीमा डिभिजन वन कार्यालयका कर्मचारीमाथि भएको आक्रमणको विरोधमा काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ। वन कर्मचारीलाई आक्रमण गर्नेलाई कारवाही गर्न माग गर्दै वातावरण संरक्षण अभियान कर्मीहरूले तीन दिनदेखि प्रदर्शन गर्दै आएका हुन्। माइतीघर मण्डलमा धरना दिँदै वातावरण संरक्षण अभियन्ता सुनिल यादवले दुई महिना बितिसक्दा पनि घटनामा संलग्न व्यक्तिहरू पक्राउ नपरेको बताउनुभयो। अब पालो स्वदेश मौसम अपडेटको।
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस हुने आकलन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलले तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 91% मापन गरिएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ, जसको प्रभावले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा लुम्बिनी देशका पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको

आक्रमणको विरोधमा माइती घरमा प्रदर्शन। अवस्था आजका लागि बिहान 7 बजेको स्वदेश खबर यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म दीप्ति विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

सामाजिक रूपमा हुन्छ त्यसलाई हामीले युटिलाइज गर्छौँ। आजको यो चिया गफमा हामी विशेष गरी हरियो वन नेपालको धन भनेर हामीले सुन्दै आइरहेका छौँ र नेपाल एक प्राकृतिक स्रोत साधनमा हामी एकदमै धनी छौँ र प्राकृतिक स्रोत साधनलाई यदि हामीले भरपूर प्रयोग गर्न सक्यौँ, प्रकृतिमा भएका चिजहरूलाई हामी

आजको प्राइम संवादमा हामी साउन 9 गते वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा एकजना बिरामीको उपचारको क्रममा निधन भएपछि त्यहाँ कठिन परिस्थिति सिर्जना भएको थियो। उक्त परिस्थितिमा त्यहाँ कार्यरत चिकित्सक डाक्टर प्रमोद राम लगायत केही स्वास्थ्यकर्मीमाथि त्यहाँका स्थानीयले उपचारको क्रममा मृत्यु भइसकेपछि चिकित्सकको कारणले गर्दाखेरि मृत्यु भयो भन्दै कुटपिट समेत गरेको घटना अहिले सर्वत्र चर्चामा छ र सोही घटनाका कारणले गर्दाखेरि नेपालभरका चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। किन सधैँ उपचारको क्रममा निधन हुँदाखेरि दोष अथवा औँला चिकित्सकमाथि नै उठाइन्छ लगायत घाइते भए कुटपिटबाट घाइते भएका डाक्टर

बेरोजगारी र निराशाको यथार्थ बगिरहेका छन्। सिंहदरबारमा सरकार छ तर शासन कहाँ छ? भाषणमा सुशासन, निर्णय

0: मा भागबण्डा विकासको ढोल बजेको छ तर जनताको जीवनमा परिवर्तनको आवाज किन सुनिँदैन? सरकार देशको भविष्य लेख्दैछ कि आफ्नै सत्ता जोगाउने स्क्रिप्ट? यिनै प्रश्नहरूको जवाब खोज्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव एवं चिन्तक विचारक लेखक विश्वभक्त दुलाल आहुति। आउनुहोस् सुरु गरौँ आहुतिसँग जनता जान्न चाहन्छन्। आहुतिजी जनता जान्न चाहन्छन्, स्वागत छ यहाँलाई।
1: हजुर धन्यवाद।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको राज रासोपा राज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनि प्रधानमन्त्री बालेन्द्र शाह कम्युनिस्टहरू चाहिँ रक्षात्मक, तपाईँहरू चाहिँ विरोध आलोचना र गाली मात्रै है त?
1: होइन, अब यो त यस्तो भयो, पुरानो कम्युनिस्ट आन्दोलन र पुरानो लोकतान्त्रिक भन्ने आन्दोलनले नेपाली समाजलाई अगाडि लानका निम्ति एजेन्डा र व्यवहार दुइटै दिन नसकेको पृष्ठभूमिमा नयाँ शक्तिहरू नयाँ पार्टीहरू नयाँ राजनीतिक वातावरण बन्न पुगेको हो। त्यसकारणले त्यसलाई समाधान दिन त फेरि यो नयाँ आएकाहरूले पनि सक्ने कुरा त होइन, किनकि नेपालको अर्थ राजनीतिलाई अगाडि बढाउनका निम्ति त नेपालको मौलिक बाटो चाहिने हुन्छ, त्यो मौलिक बाटोमा त कोही पनि छैन। त्यस कारण हिजो पनि असफलताको इतिहास बन्छ, अब पनि फेरि असफलताको इतिहास बन्न सुरु गरेको छ। त्यस कारण हामीले विषयलाई को शक्ति कहिले हावी भयो भनेर हेर्ने होइन नि, विषयलाई चाहिँ समस्या समाधान गर्ने गरी को अगाडि आयो भनेर हेर्ने।
0: जनताको आशा र भरोसाको केन्द्र भने त रासोपा भयो नि त, कम्युनिस्टहरूको गणित हेर्नु
1: चुनावमा भयो
0: अनि रासोपाको झन्डै दुई तिहाई
1: चुनावमा भयो, पक्का कुरा हो।
0: तपाईँ जस्ता कम्युनिस्ट पार्टीहरू त चुनावमा पनि प्रतिस्पर्धा गर्न डराउनुभयो।
1: होइन, हामीले त चुनावको बाटोबाट हुँदैन भनेर हामी अलग बाटो नै हिँडिरहेका छौँ। हामी नयाँ पुस्ता हुर्काउने नयाँ आन्दोलन निर्माण गर्ने नयाँ बाटो हिँडिरहेका छौँ। हाम्रो विषय अर्कै हो,
0: लोकतान्त्रिक पद्धतिबाट भाग्नुभयो।
1: लोकतान्त्रिक पद्धति भने के हो? लोकतान्त्रिक
0: निर्वाचन
1: होइन, निर्वाचन एउटा चिज हो, त्यति मात्रै लोकतान्त्रिक पद्धति होइन।
0: क्लज त मान्न सकियो नि त,
1: कस्तो क्लज?
0: लोकतन्त्रको क्लज,
1: लोकतन्त्रको एउटा क्लज हो त्यो, त्यो मात्रै मुख्य कुरा होइन। होइन, मुख्य कुरा त अहिलेको लोकतन्त्र भनेर जेलाई भनिन्छ त्यो प्रतिनिधिहरूले शासन गर्ने व्यवस्था हो। जनताले 5 वर्षमा 1 दिन अधिकार पाउने, प्रतिनिधि छान्ने अधिकार पाउने, अनि प्रतिनिधिले चाहिँ 5 वर्षसम्म जनताको टाउकोमा गिर खेल्न पाउने, यो बिल्कुल उल्टो व्यवस्था हो नि त। होइन, जनसमुदायले निर्णय गर्न नपाउने, प्रतिनिधिहरूले उनीहरूको टाउको माथि सधैँभरि गिर खेल्न पाउने, भनेपछि यो त उल्टो लोकतन्त्र हो नि। कहाँ लोकतन्त्र हो यो? यो उल्टो लोकतन्त्र हो। जबसम्म सरकारवाला जनताले चाहिँ 5 वर्षसम्म निर्णय गर्न पाउने, प्रतिनिधिले चाहिँ केवल लागू मात्रै गर्न पाउने, त्यस्तो व्यवस्थामा हामी जब जान्छौँ त्यसपछि मात्रै निर्वाचन चाहिँ लोकतन्त्र हुन्छ।
0: अरू दलहरू हारे, राष्ट्रिय स्वतन्त्र पार्टीले जित्यो, रवि लामिछाने र बालेन्द्र शाहले रजगज गरिरहनु भएको छ है?
1: त्यो छ त, त्यो त यथार्थ हो नि,
0: उहाँहरूले राज्य सञ्चालन गरिरहनु भएको छ।
1: हो त नि, त्यो त सत्य हो त नि, त्यो सबैले देखा सत्य होइन त?
0: तपाईँहरू त असफल हुनुभयो।
1: होइन त, जस्तो कि को मान्छे कहिले हावी भयो भनेर हेर्ने हो भने त कुनै जमानामा मरिचमान हावी भए, कुनै जमानामा पञ्चहरू हावी भए, कुनै जमानामा काङ्ग्रेस हावी भए, कुनै जमानामा नेकपा भन्नेहरू हावी भए, हावी हुनु र समस्या समाधान हुनु एउटै होइन नि। होइन, जस्तो कि हावी हुनु र समस्या समाधान हुनु एउटै हो त। अहिले नेपाली जनता जसरी चाहिँ विदेशमा नगइकन चुलो नबल्ने ठाउँमा छ, जसरी भागदौड मचिएको छ समाजमा, जसरी चाहिँ श्रमजीवी मानिसहरूले आफ्नो शरीरमा आगो लाउनु पर्ने स्थिति पैदा भएको छ, होइन, 70 वर्षको बुढोले चाहिँ होइन व्यापार र चाहिँ आर्थिक अवस्थामा गडबडीको कारणले कारभित्र जल्नुपर्ने स्थिति पैदा भएको छ, होइन, 40 वर्षदेखि एक ठाउँ बसेर चाहिँ बच्चा पढाइरहेका बुढाबुढीले उपचार गरिरहेका सुकुम्बासीहरू बेहाल भएर भागम भाग पारिएको छ, त्यो हावी भएको हो? त्यो हावी भएको हो कि
0: समाधानको बाटोमा हुनुहुन्छ? जस्तो सुकुम्बासी समस्या समाधान गर्नु
1: भए त
0: उहाँहरू अग्रसर हुनु
1: भए त,
0: कम्युनिस्टहरूले विशेष गरी
1: भए त भने
0: सुकुम्बासी सर्वहारा गरिब होइन पीडित सीमान्तकृत दलितहरूको नाममा धेरै भोट मागे, भोट ब्याङ्क बनाए, तर उहाँहरूले सुकुम्बासी बस्तीमा गएर ड्याङ डोजर चलाउनु भयो, झुपडीबाट अपार्टमेन्टतिर होल्डिङ सेन्टरतिर पुर्याउनु,
1: समस्या समाधान भयो त?
0: यसलाई त उपलब्धि मान्नु पर्यो नि।
1: उपलब्धि मान्नुहुन्छ तपाईँ, मान्छेहरू डुबेर मर्नुपर्ने स्थितिमा पुगे, आत्महत्या गर्नुपर्ने ठाउँमा पुगे मान्छेहरू, अब नारा लगाइएको छ कि जिल्ला जिल्ला फर्काइदिने,
0: के गर्ने, पानीले कति बितण्डा मचाउँथ्यो क्या सुकुम्बासी बस्तीमा,
1: बिल्कुल
0: कति व्यक्तिहरूले मृत्युवरण गर्नुभयो,
1: बिल्कुल होइन,
0: महिला बालबालिकाहरूको भागाभाग हुन्थ्यो,
1: अहिले चाहिँ के भयो,
0: बिचल्लीमा
1: अहिले के, अहिले के भयो,
0: अहिले होल्डिङ सेन्टरमा हुनुहुन्छ,
1: कहाँ छन् होल्डिङ सेन्टर, अब त घर घर जाऊ,
0: 1000 रुपैयाँ दिएको छ, लाल पुर्जा दिँदैछ,
1: घर घर जाऊ
0: भन्दै समाधान गर्दै,
1: यसलाई सिरियसली सोचौँ, यो ठट्टाको विषय होइन, यो सामान्य विषय होइन, कि सुकुम्बासी समस्या भनेको व्यवस्थाले उत्पादन गरेको हो, असमान विकास गर्ने जो चरित्र नेपालको हो, राज्य व्यवस्थाको छ, होइन विराटनगर विकास गरिदिने, खोटाङ त्यसै छोडिदिने, होइन ताप्लेजुङ त्यसै छोडिदिने, काठमाडौँमा महल खडा गरिदिने, होइन जसरी राजमार्ग एकातिर बनाइदिने अर्कोतिर खाली राखिदिने, जुन खालको विकासको मोडल नेपालमा आयो, जसले अनिवार्य रूपमा रोजगारी र चाहिँ सुविधाको खोजीमा मानिसहरू चाहिँ अलिकति विकसित भएको ठाउँमा जानु बाध्य भए, त्यहाँ पनि रोजगारीको ग्यारेन्टी भएन, नभइसकेपछि मान्छेहरू सुकुम्बासी समस्या पैदा भयो, व्यवस्थाले निर्माण गरेको सुकुम्बासी समस्यालाई डोजर चलाएर समस्या हल हुन्थ्यो र
0: उहाँहरू यही व्यवस्थाभित्रै रहेर समस्या समाधान गर्नको लागि, निकास निकाल्नको लागि, हल गर्नको लागि अग्रसर त
1: बिल्कुल होइन, त्यसो हुन्थ्यो भने, त्यसो हुन्थ्यो भने यो सजिलो कुरा थियो,
0: उहाँहरू त एक्सन ओरिएन्टेड,
1: एक्सन ओरिएन्टेड के, कस्तो एक्सन ओरिएन्टेड त, मान्छेलाई भदाभुङ्ग पार्ने एक्सन ओरिएन्टेड, त्यो मिल्यो त कुरा, मानिसहरू झ्याङझम बढी बर्खा भइरहेको बेलामा, पानी परिरहेको बेलामा मान्छेको वैकल्पिक व्यवस्था नगरिकन उठीबास लाउनु चाहिँ एक्सन ओरिएन्टेड हुन्छ, त्यो त अपराधीकरण हुन्छ, उहाँहरूले त अपराध गरे हो नि,
0: उहाँहरूमा काम गर्ने तत्परता, विलिङनेस टु डु,
1: त्यो त हेर्नुहोस् अपराधीहरूमा पनि अपराध गर्ने छिट्टो तत्परताहरू हुन्छन् नि, त्यो त अर्कै विषय हो, तत्परता भन्नु र सकारात्मक उपलब्धि भन्नु एउटै कुरा हो त, एक्सप्रेस वेमा त गोली भन्दा पहिला कोही कुद्छ र, गोली पनि त एक्सप्रेस हुन्छ नि, गोली चल्नु राम्रो हो त, होइन नि त, त्यस कारणले एक्सन ओरिएन्टेड हुनु, छिटो काम गर्न खोज्नु भने चाहिँ सही कुरा होइन, त्यो त एउटा प्रवृत्ति भयो, तर परिणाम चाहिँ के त, गोर्या चाहिँ के त, गोर्या त उठीबास लगाएको होइन, त्यस कारणले गर्दाखेरि यो कुनै सफलताको सङ्केत होइन, यो एउटा तानासाहीको, अधिनायकवादको र फासीवादतिरको यात्राको चाहिँ सङ्केत हो, यो राम्रो कुरा होइन,
0: यसबिचमा रासोपा सरकारले केही पनि गरेको छैन त,
1: गरे त, कर लगायो होइन, मुर्दालाई कर लगाउने, बिरामीलाई कर लगाउने, स्कुलमा कर लगाउने, राइडरलाई, राइड सेयरिङलाई कर लगाउने, होइन सबै ठाउँमा कर लगाउने, कर वृद्धि गर्ने, अनि अलिकति धनी मान्छेहरूलाई चाहिँ फेरि राजसँग छुट दिने, होइन त, उसले गराएको थियो, यही त हो,
0: अहिले रविको त्याग, बालनको एक्सन, अनि स्वर्णिमको स्वर्णिम युग, डक्टर स्वर्णिमा
1: त त्यो, तपाईँ मान्नुहुन्छ
0: अर्थमन्त्री,
1: तपाईँ मान्नुहुन्छ एक रुपियाँ भाउ कुनै चिजमा घटेको छ, किसानहरूले मल पाए, इन्डिया गएर जेल बस्नु परेको छ, होइन
0: त्यो त एकै पटकमा हुँदैन नि त,
1: कति पटक
0: बिस्तारै हुँदै जाने हो नि त, गतिको नियम
1: एकदम
0: बिस्तार, तपाईँहरू अझ कम्युनिस्टहरू विशेष गरी जार्गन पनि बोक्ने, हेर्ने,
1: एकदम एकदम
0: अध्ययन गर्ने,
1: म सरल भन्न चाहन्छु,
0: गतिको नियमलाई नै हेर्नुहोस् न,
1: अनावश्यक रूपमा आरोपित गर्नुपर्ने केही पनि छैन कसैलाई पनि छैन नि, तर सुरुवातदेखि नै उहाँहरूले सकारात्मक मात्रा थप्नुपर्ने हुन्छ नि त, गुणात्मक परिणाम आउनुलाई हो कि होइन, भनेपछि कुनै न कुनै वस्तुमा एक रुपियाँ भए पनि भाउ घटाउन थाल्नु पर्यो होइन, अनि अनावश्यक करहरूलाई कमसेकम घटाउन थाल्नु पर्यो होइन, मल बिजुली सबै चिजहरूमा
0: चाहिँ शिक्षा र स्वास्थ्यको 3% कर प्रधानमन्त्रीले सिधै खारेज गरिदिनु भयो,
1: त्यो त यति बदनाम भयो उहाँहरू, यति बदनाम हुनुभयो उहाँहरू कि खप्नै नसकेपछि पछाडि हट्या, अब तपाईँ भन्नुहोस्
0: राइडरको अर्थ छैन, काम गर्नु परेको छ सिर्फ,
1: होइन त्यो त जसले नि काम गरिरहेको छ नि, संसारमा जसले नि काम गरिरहेको छ नि, तर काम के भइरहेछ मुख्य,
0: त्यो त गर्दै हुनुहुन्छ,
1: अहिले तपाईँ
0: धोबीलाई हतार भयो भन्दैमा रातिमा घाम लाग्दैन नि,
1: अहिले तपाईँ सोध्नुहोस् त, ल तपाईँ सोध्नुहोस् राइडरहरू, राइडर सेयरिङका राइडर ड्राइभरहरू अथवा मोटरसाइकल चलाउनेहरूले रात दिन नर 12 घन्टा 14 घन्टा काम गरेर जीवन पाल्छन्, त्यहाँ पनि कर लगाइदिन मिल्छ त, गरे के
0: निरन्तरतामा क्रमभङ्गता
1: हो, यही त क्रमभङ्ग, झन् उग्रतातिर गयो, जनता माथिको अत्याचार झन् उग्रतातिर पो गयो त, कहाँ सकारात्मकतातिर गयो, कुन ठाउँमा देखाउनु न मलाई, होइन बिजुली बाले बापत चाहिँ होइन थप कर लिनु तिर्नुपर्ने, होइन हिजो पनि तिरेकै थियो, मूल तिरेकै छ, आफ्नै देशमा उत्पादन भएको छ, होइन त्यसमाथि तर करमाथि कर छ, होइन र त्यस कारणले उहाँहरूले सकारात्मक मात्रा थप्न सक्नु भएन, उहाँहरूले नकारात्मक मात्रा थप्न थाल्नुभयो।
0: राज्य सञ्चालन गर्नलाई वैदेशिक ऋण पनि लिनु पर्यो, सहायता पनि लिनु पर्यो, कर पनि तिर्नु पर्यो, कर पनि उठाउनु पर्यो, दायरा फराकिलो बनाउनु पर्यो,
1: मान्छेलाई
0: होइन र पुँजी त चाहियो नि त।
1: तपाईँलाई म भन्छु नि त, कर तब
0: यत्रो 21 अर्ब 24 अर्ब 34 करोडको बजेट ल्याउनु भएको छ, त्यो बजेटलाई फुलफिल गर्ने गरी कार्यान्वयन गर्न दिउँ न।
1: उत्पादनको क्षेत्रमा कहाँ लगानी गर्नुभयो तपाईँले पैसा ल्याएर? उत्पादनको क्षेत्रमा त कहीँ लगानी गरेको छैन।
0: अनि अनुत्पादक क्षेत्रमा कर लगाउँदैमा के कटाउको दुखाइ?
1: होइन होइन, जस्तो कि करको सिद्धान्त के हो पहिले त्यहाँ जानु पर्यो नि। करको सिद्धान्त के हो त भने, जब आम्दानी हुन्छ आम्दानी माथि कर नै हो नि, होइन? मान्छे मरेको पनि कर, कहाँ आम्दानी भयो त्यहाँ? होइन, मान्छे मरेको पनि कर हुन्छ, आम्दानी भएको छ नि त्यहाँ। त्यस कारण आम्दानी बढाउने ठाउँ बढाइदिँदै गएर पो कर थप्दै जाने
0: भयो, त त्रुटिवश भएको कुरा हो।
1: त्रुटि
0: त्यो हामी सच्याउँछौँ
1: राज्य सञ्चालन गर्नेले त्रुटि गर्न पाइन्छ।
0: राष्ट्रपाकै सांसदहरूले मन्त्रीहरूले जिम्मेवार व्यक्तिहरूले विरोध गरेका छन्, गलतलाई गलत भनेका छन्,
1: विरोध त गर्नु परिहाल्यो नि। दुनियाँले
0: आलोचनात्मक चेत राख्छ,
1: दुनियाँले नपत्याउने भइसकेपछि, दुनियाँले थुथु गर्ने भइसकेपछि त विरोध गर्नु परेन, त्यो त परिहाल्यो नि, त्यो त उपाय नै छैन नि। त्यो रहिरहन्छ भने त अर्को विद्रोहमा जान्छ नि समाज, विरोधमा जान्छ नि त, त्यस कारण पछि त हट्नै पर्छ नि। यो थुप्रै कुरा उहाँहरू हट्नुपर्ने हुन्छ।
0: अहिले जनता त खुसी छन्, सन्तुष्ट छन्,
1: कहाँ छन्?
0: तपाईँहरूलाई हामीले 5 वर्षको लागि जनमत दिएको हो, 5 वर्ष ढुक्कले काम गर्न सुन्नु भएको छ, प्रधानमन्त्रीज्यूले पनि ढुक्क हुनुहोस् भनेर आश्वासन दिनुभयो।
1: त्यही त, फेसबुकमा आश्वासन दिएको त भएन, आश्वासनमा त मान्छेले बाँचेनन्, मान्छेले त आत्महत्या गर्न थाले, होइन? फेसबुकमा लेखेको ढुक्क ठिक कि त्यो ठुलो कुरा कि मान्छेले खप्न नसकेर आत्महत्या गर्नतिर गएको कुरा चाहिँ मुख्य कुरा त, मुख्य त त्यो होला नि त।
0: आशा अपेक्षा त राखेका छन् नि त फेरि,
1: आशा
0: हिजो 36 वर्षमा के भएको थियो र आफ्नीहरूले विरोध गर्न सुहाउँछ? चुप लागेर काम गर्न देऊ। हनिमुन पिरियड मनाएको, भर्खर 15 दिन पुग्न पाएको छैन, अहिले नै दुर्घटनामा जान्छ, असफल भयो, तिमीहरूले सिनको पनि भाँच्न सक्दैनौ भन्ने छुट छैन है, आलोचना नगर, सृजनात्मक हौ भनिरहेका छन्, गचगचाइरहेका छन्, दबाब दिइरहेका छन्।
1: अन्धभक्तहरू हुन्छन्, समर्थकहरू हुन्छन्, होइन, नियत राम्रो भएर समर्थन गर्नेहरू पनि हुन्छन्, आशा गरिरहेका मान्छेहरू हुन्छन्। उनीहरूलाई के भन्नु छ र? उनीहरूको आशामाथि चाहिँ पानी फेरिँदै गइसकेपछि उनीहरूले नै बुझ्छन् नि कुरा, होइन र?
0: त्यसको आशामा तुसारापात लाग्ने, कुठाराघात हुने त्यस्तो सङ्केत देखिन्छ र?
1: अरू के सङ्केत देखिन्छ त? मलाई एउटा चिज भनिदिनु त, मलाई एउटा चिज भनिदिनु न। उज्यालो एउटा चिज भनिदिनुहोस्, तपाईँ त पत्रकार हुनुहुन्छ, सञ्चारकर्मी हुनुहुन्छ,
0: स्वास्थ्यमा लागेको कर हटाउनेदेखि लिएर पासपोर्ट घर घरमै लैजाने, डेलिभरी गर्ने, सुशासनको क्षेत्रमा माइलस्टोन कदम चाल्ने, बोल्ड हुने, आयो गुड मर्निङ, आयो गोर्खाली, दिनदिनै गुड मर्निङ,
1: मुख्यमा
0: देखिरहनु भएको छ नि त।
1: हेर्नुहोस् है, मुख्य कुरामा जानु पर्यो, मुख्य कुरामा जानु पर्यो। कुनै पनि सरकार आइसकेपछि, नयाँ वा पुरानो, त्यसले केही न केही देखावटी कामहरू गर्छ, केही न केही जनताको आँखामा छारो हाल्ने काम गर्छ, आफ्नै जीवनमा पनि केही सुधार ल्याउन खोज्छ त्यसले, त्यो आम कुरा भयो, त्यो सबैले गर्छ दुनियाँभरि।
0: सुशासन
1: एकछिन,
0: भ्रष्टाचार काण्डहरूको
1: तर सबैले गर्ने खालको देखावटी काम गर्ने त जुनसुकै सरकारले जुनसुकै देशमा पनि नयाँ वा पुरानोले गर्छन्। एक होइन, केपिओलीले पनि त पोल पोलमा नयाँ युग आयो भनेर पोस्टर टाँस्या होइन, भने सबैले गर्छन्
0: नयाँ युगको सुरुवात,
1: सबैले गर्छन्। तर
0: समृद्ध नेपाल, सुखी नेपाल,
1: मुख्य कुरा त्यहाँ होइन नि। मुख्य कुरा कहाँ हेर्नु पर्यो त भने, हाम्रो आफ्नो उत्पादनको क्षेत्रमा के भयो? किन हाम्रो नेपाली समाजको एउटा मूल समस्या भने के हो त भन्दाखेरि, उत्पादनतिर नजाने, होइन? भनेपछि यो सरकारले उत्पादनको क्षेत्रमा कति लगानी ल्यायो, कति लगानी गर्न खोज्यो, मध्यम वर्गीय म्यानुफ्याक्चरहरूको आयोजना यसले कसरी लिएर आयो, त्यसपछि कृषि क्षेत्रका किसानहरूलाई उत्साहित गर्न यसले के गर्यो, होइन?
0: त्यसको लागि त कार्यक्रम बजेट ल्याउनु भएको छ।
1: बजेटमा के छ त मलाई भन्नु नि त, बजेटमा कृषि क्षेत्रलाई उत्साहित गर्ने के छ त? हो, यही साल पनि त मल समेत पनि त दिन सक्नु भएन उहाँहरूले, होइन र? भने यो त फ्याक्ट हो नि, यथार्थ हो नि। भारततिर दुईवटा मूल किन्न जाँदाखेरि जेल पऱ्यो नि त किसानहरू,
0: अनि रातारात चमत्कार कायापलट हुन्छ त।
1: रातारात मल कहिले हाल्दैछ, यो सिजनमा हाल्नु पनि मल अर्को वर्ष हाल्ने त के कुरा गरे हो? ठिक छ, ठुला ठुला प्रगतिहरू अर्को वर्ष गरौँला नि त, मल त बिरुवालाई अहिले हाल्नु पर्यो होइन, अनि अर्को वर्ष खोज्न जाने त भने मिल्दैन नि त्यो त। त्यस कारणले आधारभूत कुरामा उहाँहरूको ध्यान नै छैन। अहिले भन्नुहोस् न, इरान र अमेरिका इजरायलको बिचमा जो युद्ध चलिराखेको छ, त्यो युद्ध अरू 5-7 महिना लम्बिने हो भने हाम्रो बजार भाउ कहाँ पुग्छ? खै त्यसको बारेमा प्रोग्राम। हाम्रो समाज त भारतीय समाजमा अलिकति गडबडी हुने बित्तिकै हाम्रो मुद्राको हालत त चौपट हुनेवाला छ, बजार भाउ त हामीले ठेक्नै सक्दैनौँ, भोकमरी त नजिकै छ नि हाम्रो।
0: त्यसको लागि खै गृह कार्य गर्नुभएको होला, कार्यविधि बनाउनु भएको होला।
1: त्यो समितिमा हुनुहुन्छ, गृह कार्य समितिमा आम जनताले थाहा पाउने गरी हामी यो यो सङ्कटमा यसरी काम गरिरहेका छौँ भनेर भन्नु पर्यो नि, गर्नु पर्यो परेन छैन त्यहाँ।
0: जस्तो प्रधानमन्त्रीको देश बनाउने हुटुटी छ, त्यसमा राष्ट्रपति सभापति रवि लामिछानेको पूर्ण रूपमा साथ सहयोग र समर्थन छ, अनि अर्थमन्त्री डाक्टर सोनी मगले विज्ञ अर्थमन्त्री, विश्वले रुचाएको चिनेको बुझाएको पचाएको अर्थमन्त्री, तिनवटा देशमा अध्ययन गर्नुभएको अर्थमन्त्री,
1: अनि विदेशी संस्थामा गएर जाइरहने बित्तिकै नेपाली समाज बुझा हुन्छ के भने आयो? नेपाली समाजलाई अगाडि बढाउने नीतिमा रूपान्तरण नगरेसम्म ऊ मान्छे नेपाली समाजलाई बुझेको विद्वान ठहर्दैन।
0: बेलायत, अस्ट्रेलिया, अमेरिका अध्ययन गरेको, अनुभव गरेको, एसियाली विकास ब्याङ्कमा काम गरेको, विभिन्न देशको सल्लाहकार बनेको मानव त त्यही होला नि।
1: एसियाली विकास ब्याङ्कले कुन देशको विकास गर्थ्यो त मलाई भन्नु त, वागरीको त पुरै छोडौँ न।
0: एसियाली
1: एसियाली एकदम बुझ्नु पर्यो, एसियाली विकास ब्याङ्क, विश्व ब्याङ्क, आइएमएफ भन्ने संस्थाहरू गरिब देशहरूको कल्याणको निम्ति बनेका हुन्, बहस गरौँ न। उनीहरू जहाँ जहाँ प्रवेश गरेका छन् त्यहाँको सार्वभौमसत्ता उनीहरूले सिद्धाइदिएका छन्, कमजोर बनाइदिएका छन्, त्यहाँको विकासको मोडललाई खतम पारिदिएका छन्, र चाहिँ विश्व ब्याङ्क र आइएमएफ चाहिँ अमेरिका र पश्चिमा मुलुकहरूको चाहिँ दास बन्नका निम्ति प्रसिद्ध गरेका छन् उनीहरूले। अनि त्यहाँ जागिर खानेको के कुरा गर्ने? त्यो संस्था नै त्यस्तो हो, झन् त्यहाँ जागिर खाने चाहिँ धेरै बुद्धिमान हुन्छ, ऊ नेपालको निम्ति केही गरिदिन्छ, उसले गरेर देखाएपछि मानौला नि त। तर उसले प्रस्तुत गरेका बजेट त हेऱ्यो होइन, प्रस्तुत गरेका बजेट त हेऱ्यो नि त।
0: बिहानीले दिनको सङ्केत गर्छ, अहिलेसम्मको बुझाइ हेर्दाखेरि डाक्टर सोनी मगले जुन दिशामा काम गरिरहनु भएको छ नि, जसरी एउटा कार्यक्रमहरू ल्याइरहनु भएको छ नि, त्यसलाई चाहिँ कस्तो मान्न सक्छ?
1: के कार्यक्रम छ मलाई भन्नु न,
0: एब्स्ट्राक्ट त कुनै पनि
1: छैन। हेर्नुहोस्, नेपालको बजेट जहिलेदेखि आइएमएफ र विश्व ब्याङ्कसँग नेपाली समाज नेपाली राज्य जोडियो अथवा नेपालको अर्थतन्त्र जोडियो, उनीहरूले सुरु गरेको नवउदारीकरणको नीति अन्तर्गत नेपालको बजेट र नेपालको अर्थतन्त्र चल्न थाल्यो, त्यो बेलादेखि बाबुराम भट्टराई आए पनि, रामशरण महत आए पनि, स्वर्णिम वाग्ले आए पनि, बजेटको मोडेल त त्यही हो, फरक के छ?
0: बजेटको आकार
1: आकार त के भयो र ऋण लिएर जति थप्दियो नि भयो नि, भोलि पाउने
0: चालु खर्च, पुँजीगत खर्च, वित्तीय व्यवस्थापन, उहाँहरूले हेर्नुहोस् न कस्तो प्रायोरिटी
1: होइन। अरू पञ्चायतले पञ्चायतको बजेटमा पनि त्यही शब्द हुन्थ्यो नि, शब्द त के फरक पर्छ र? भोलि पाउने कि नपाउने थाहा नभएको ऋण समेतलाई राखेर खरब खरबको बजेट बनाएर हुन्छ र? हुनेवाला छैन होइन। हाम्रो इतिहास के हो भन्नु न, हाम्रो इतिहास हाम्रो उद्यमशीलता र हाम्रो उत्पादन घट्दै गएको इतिहास हो, हाम्रो इतिहास रेमिटेन्सबाट घर चलाउनु पर्ने इतिहास हो, र विश्व ब्याङ्क आइएमएफ र एसियाली विकास ब्याङ्कसँग बजेट ल्याएर तलब खानुपर्ने इतिहास हो, त्यसलाई अन्त्य गर्ने रुट खै?
0: त्यसो भए अर्थमन्त्री डाक्टर सोनी मगले मुलुकलाई स्वर्णिम युगमा लैजान सक्नुहुन्न भन्ने ठहर र ठम्याई तपाईँको
1: एउटा प्रश्न हो तपाईँलाई होइन, दुई तिहाई करिब बहुमत पाएर हल्ला खल्ला गरेर होइन प्रधानमन्त्री र सरकार बनाएर अनि संसदमा गएर बजेट पेस गरिसकेपछि त्यो बजेटको करहरू चाहिँ होइन अब सरकारको तर्फबाट चाहिँ कतै हुन्छ नि अर्थमन्त्रीसँग सल्लाह पनि नगरिकन के फेसबुकबाट फिर्ता लिनुपर्ने जस्तो हास्यास्पद लज्जास्पद स्थिति कसै कुनै अर्थमन्त्रीको हुन्छ? तपाईँ भन्नुहोस् त, हुँदैन नि। पछि उहाँको विद्वता, उहाँको हैसियत र उहाँको ल्याकत, त्यो सरकारभित्र उहाँको स्थान कस्तो रहेछ भन्ने कुरा त जगजाहर भइहाल्यो नि।
0: प्रधानमन्त्री र अर्थमन्त्री बिच चाहिँ ट्युनिङ मिल्दा छैन होइन,
1: उहाँहरूको टिमसँग त्यति बौद्धिक ल्याकतै रहन्छ नि, दुई महिना नटिक्ने चिज ल्याउनु हुँदो रहेछ नि त उहाँहरू। भनेपछि त्यो अर्थमन्त्री मात्रै ल्याएको भनेर पाइस सुख त्यो त पाइँदैन, सरकार त पुरै जिम्मेवार हुन्छ। भनेपछि उहाँहरूको हैसियत के रहेछ भन्ने कुरा, उहाँहरूको बौद्धिक क्षमता के रहेछ भन्ने कुरा त प्रष्टै भइहाल्यो।
0: खुट्टी हेरी चाल पाइयो भने जस्तो अहिले नै चाल पाइसक्यो,
1: होइन त तपाईँ भन्नु न, त्यहाँभन्दा बढी बेइज्जत केही हुन्छ त होइन?
0: उहाँहरूसँग जनता कति हौसिएका छन्,
1: होइन? हौसिएर त भोट दिया हो नि, होइन? हौसिएर भोट दिया हो त्यो सबैलाई थाहा छ नि।
0: अझै पनि पक्नुहोस्, वेट एन्ड सी
1: हो त, ठिक छ त।
0: उहाँहरू डु अर डाईको बाटोमा हुनुहुन्छ,
1: डु अर डाई त हुनेवाला छैन, यो केही पनि हुनेवाला छैन, होइन? यो चाहिँ विदेशीहरूको अथवा चाहिँ बहुराष्ट्रिय कम्पनीहरूको सेवा गर्ने एक थान सरकार नै हो यो, दलाल पुँजीपतिहरूको एक थान सरकार हो। यसले के गर्नु,
0: तपाईँले दलाल पुँजीपतिहरूको एक थान सरकार हो भन्दै गर्दाखेरि
1: हो
0: रवि लामिछाने र बालेन्द्र शाहलाई हामीले त अहिले बिपी स्मृति दिवस मनायौँ, पुष्पलाल स्मृति दिवस पनि मनायौँ, बिपीसँग र पुष्पलालसँग तुलना गरिरहेका छन्,
1: होइन?
0: रवि बालेन युग आइसक्यो, अब उहाँहरूले पुष्पलाल र बिपीको अभावलाई खड्किन दिनुहुन्न। समाजको ठम्याई बुझाइ दृष्टिकोण
1: के दृष्टिकोण, उहाँहरू के छ दृष्टिकोण? जस्तो कि म सरल भन्छु, अहिले विश्वव्यापी रूपमा नव उदारीकरणको अर्थनीति चलिरहेको छ, विश्व साम्राज्यवादले सबै देशमा लादिरहेको छ। उहाँहरूले नव उदारवादका विरुद्ध स्वतन्त्र अर्थतन्त्रको, स्वाधीन अर्थतन्त्रको मूल ल्याउनु भएको छ छैन नि, अनि कसरी हुन्छ?
0: उहाँहरूको समाजवादी दृष्टिकोण छ त,
1: कहाँ छ समाजवादी? समाजवादी दृष्टिकोण हुनका निम्ति, समाजवादी दृष्टिकोण हुनका निम्ति त समुदाय प्रधान हुनुपर्ने हुन्छ। समुदाय प्रधान बनाउने छ र उहाँहरूको, उहाँहरूको त्यो एउटा गुट प्रधान बनाउने कुरा छ, गुटभित्र निर्णय गर्ने कुरा छ। अस्ति देखिएन पासपोर्ट काण्डमा उहाँले कसरी फर्काउनु भयो राज्यका निकायहरूलाई, हो कि होइन?
0: सुशासन कायम गर्ने
1: भयो त सुशासन,
0: जोसुकै भए पनि नछोड्ने,
1: को जोसुकै भए?
0: समाजवादी दृष्टिकोण भने त शिक्षा र स्वास्थ्यमा होला, शिक्षा र स्वास्थ्यमा लागेको कर एकै रातमा झ्यामझुम पारिदिनु,
1: शिक्षा र
0: स्वास्थ्य
1: होइन होइन त्यस्तो होइन। उहाँ पहिलो कुरा, शिक्षा र स्वास्थ्यमा समाजवादीकरण गर्ने भनेको दुई प्रकारको शिक्षा अन्त्य गर्ने हो, निजी र सहकारी सरकारी शिक्षा जो छ, दुई प्रकारको शिक्षा अन्त्य गर्नु पर्यो, त्यसलाई सम्पूर्ण रूपमा निशुल्क गर्नेतिर जानु पर्यो नि। त्यो त छैन ध्यान, त्यो ध्यान छैन, उल्टो कर लगाउने ध्यान छ, त्यहाँबाट पैसा तान्ने ध्यान।
0: बुर्जुवा एकाधिकार दलाल पुँजीवादीहरूलाई त उहाँहरूले ड्याङ ड्याङ हानिरहनु भएको छ, अनुसन्धान गरिरहनु भएको छ, ठुला घराना व्यवसायीहरूलाई
1: त्यसको कुरा,
0: देश लुटेकाहरू हो, बिचौलियाहरू
1: यसको रहस्य अनुसन्धानको दायरा उहाँहरूले ब्रोड बनाउनु भएको छैन, किन सम्पूर्ण अनुसन्धान गर्ने निकायहरू प्रधानमन्त्री अन्तर्गत ल्याउनु भएको छ, त्यो ब्रोड गरे होइन, पहिलेको त्यो निरङ्कुशतातिर जाँदै गरिरहेको छ। एक दोस्रो कुरा, उहाँले अहिले गरिरहेको के हो त भने, पुरानो दलाल कुचपेति वर्गको एउटा गुटले यो देशमा शासन गरिरहेको थियो, अब उहाँहरूले आफ्नो शासन सुरु गरेपछि त आफ्नो गुट बलियो बनाउनु पर्यो। आफ्नो गुट बलियो बनाउनलाई उहाँहरूले दुईवटा अभियान चलाउनुहुन्छ, अब एउटा पुरानो गुटका दलाल पुँजीपतिहरूलाई धम्काउने र आफ्नो गुटमा तान्ने, जो आफ्नो गुटमा आउनु खोज्दैन त्यसलाई निमिट्यान्न पारिदिने र आफ्नो गुट बलियो बनाउने। त्यस कारणले दलाल पुँजीपतिहरूको नयाँ गुट बलियो बनाउनका निम्ति उहाँहरू कारवाही गरे जस्तो गरिराख्नु भएको छ। यथार्थमा विषय त यो हो नि, यो सधैँ बुझ्नुपर्छ हामीले, संसदीय व्यवस्था अन्तर्गत चाहिँ सरकारहरू फेरिएपछि त्यसको पछाडिको आर्थिक गुट फेरिनुपर्छ। त्यो आर्थिक गुट फेर्नलाई उनीहरूले के गर्छन् त भने, पुरानो शक्तिशाली आर्थिक गुटलाई कमजोर बनाउनु पर्ने हुन्छ, बनाएपछि मात्रै त्यसको हातमा रहेको साधन स्रोत सबै नयाँ गुटमा आउँछ। उहाँहरूले अहिले गरिरहेको त्यो हो नि, कहाँ उहाँहरूले चाहिँ अपराधको विरुद्ध काम चलिरहेको
0: होला? त्यसो भए ठुला व्यवसायी, उद्योगी अथवा बिचौलिया होइन, बैङ्कर, उहाँहरू माथिको एक्सन भनेर चाहिँ आफू अनुकूल बनाउनु भएको?
1: बिल्कुल एकदम हो। तपाईँ अरू अर्को छ महिनापछि तपाईँ थाहा पाइहाल्नुहुन्छ,
0: सुशासनको लागि, भ्रष्टाचारको जालो तोड्नको लागि होइन, वित्तीय अराजकता तोड्नको लागि चाल्नु भएको माइल स्टोन कदम हुँदै होइन,
1: बिल्कुल होइन, बिल्कुल होइन। किनभने उहाँहरू जुन जुन तरिकाबाट आउनु भएको छ नि, सरकारमा बस्नेहरू, राजसभा चलाउनेहरू जुन जुन तरिकाबाट आउनु भएको छ, यस्तो खेलमा माहिर भएर आउनु भएको छ होइन, तब त उहाँहरूको खातामा उहाँहरूको चाहिँ घरमा चाहिँ डल्लाको डल्ला सुन भेट्यो नि त, त्यतिकै त आउँदैन नि त्यो होइन, ल श्रम गरेर खाइरहेको होइन, श्रम गरेर खाइरहेको मध्यम वर्गको घरमा एक किलो दुई किलो सुन हुने भन्ने हुन्छ, त्यस्तो हुँदैन थियो। उहाँहरू त्यस्तो आर्थिक खेलामा चाहिँ खेल्दै सबै चिज गर्दै आएको हुनाले नै उहाँहरू राजनीतिमा आइसक्दाखेरि देखाउनु पर्दाखेरि सम्पत्ति देखा परेको।
0: उहाँहरूमा आर्थिक अनुशासन र पारदर्शिता त देखियो नि, जे हो त्यही देखाउनु भयो, लुकाउन छिपाउन लाग्नु भएन।
1: कति लुकाएको छ भने त पछि थाहा होला नि त, लुकाएको त हामीलाई थाहा हुँदैन नि, पछि अर्को काण्ड पनि थाहा हुने हो नि त, अहिले थाहा हुँदैन पछि थाहा हुन्छ होइन। मैले भनौँ उहाँहरूको हालत के हो भन्ने कुरा त उहाँहरूले नियुक्त गर्ने बित्तिकै दुई महिना पनि नपुगिकन मन्त्रीहरू खारेज गर्नु पऱ्यो होइन कतिपय, पछि उहाँहरूको मन्त्री छान्ने क्षमता र उहाँहरूको उहाँहरूको मन्त्री बन्ने मान्छेहरूको हैसियत कस्तो रहेछ भने त उहाँहरूले नै देखाइदिनु भयो नि,
0: उहाँले जान्नेलाई छान्ने
1: त्यही त भने कति जान्ने
0: क्रान्ति
1: त्यही त कति जान्ने रहेछ थाहा भयो नि त, कति जान्ने रहेछ थाहा भयो नि त,
0: नजान्नेहरूलाई फ्याँक्ने
1: होइन। मैले भनेको सुन्नुहोस् त उहाँहरूलाई गठबन्धनको सरकार त होइन गठबन्धनको सरकार त होइन, कोही नयाँ मन्त्री ल्याउनको निम्ति बाध्य हुने होइन, दुई तिहाइ जितेको ठाउँबाट त उहाँहरू प्रशस्त मात्रामा मान्छे छान्न सक्नुहुन्थ्यो, तर उहाँहरूको बुद्धि छान्ने बुद्धि कस्तो रहेछ र छानिनेमा पर्नेवालाहरू कस्ता रहेछन् भन्ने कुरा त उहाँहरूले दुई महिना नपुगिकन मन्त्री खारेज गर्नुपर्ने काण्डले थाहै हाल्यो नि। त्यस कारणले उहाँहरूले सुशासन दिन्छु हामी चाहिँ एकदम फड्को मारिदिन्छौँ भनेर जे गफ दिइराख्नु भएको छ त्यो चाहिँ गफ त हो तर त्यो हुन सक्दैन।
0: गल्ती गर्ने कोही पनि उन्मुक्ति पाउनु हुँदैन, कोही पनि कानुनी दायराबाट बाहिर हुनु हुँदैन भन्ने मानक त स्थापित गर्नुभयो नि। जस्तो यस बिचमा एकजना मन्त्रीलाई त बर्खास्तै गर्नु, अर्का एक मन्त्रीलाई झन्डै एक महिनासम्म राजीनामा दिएर पदबाट बाहिर राख्नुभयो, पछि अनुसन्धान भयो, प्रतिवेदन ग्रहण गर्नुभयो, क्लिन चिट पाउनुभयो अनि पुनः कमब्याक गराउनु,
1: त्यो त नियोजित हो, त्यो नियोजित हो। किनकि एउटा मान्छे प्रश्न उठेर उसलाई राजीनामा गर्नुपर्ने दिन आइसकेपछि फेरि त्यही मान्छे फर्काउनु पर्ने बाध्यता केही समय ऊ राजनीतिमा जाओस्, उसले आफूलाई अलिकति सुधारोस् अथवा आफूलाई धोइ पखाली गरोस्, अब सार्वजनिक रूपमा पनि प्रश्न नउठ्ने होइन रहेछ भन्ने एउटा आम मत बनोस् अनि त्यसपछि फेरि ल्याए हुँदैन, त्यस्तो थिएन।
0: आरोपलाई खण्डन
1: जसरी त्यो त आफैले समिति बनाएर आरोप खण्डन गर्न आयोग बनाएपछि त आरोप खण्डन भइहाल्छ नि होइन, स्वतन्त्र न्यायिक निकायबाट गरिएको खण्डन हो र त्यो होइन नि, सरकारले आफूलाई आफ्नै मान्छे राखेर ल यो खण्डन गरिदिनु पर्यो भने न हो त्यो त्यस्तो
0: अर्को क्रमभङ्ग त
1: त्यस्तो अर्थ
0: आफ्नै मन्त्रीलाई पनि पक्राउसम्मको तयारी गर्नुभयो, निर्देशन दिनु,
1: त्यही त अब यो विचित्र
0: भ्रष्टाचारमा सुन्ने सहनशीलता जेरो टलरेन्स अन करप्सन
1: विचित्रको चाहिँ होइन चिजहरू देखा परिराखेको छ अहिले, विचित्रका चिजहरू होइन संसदमा जाने होइन, भारतले पनि हाम्रो हामीले पनि भारतको जमिन मिच्या छौँ धेरै ठाउँमा भनिदिने, न बुद्धि छ न ज्ञान छ न इतिहासको परम्पराको बुझाइ छ होइन, त्यो पदमा बसेर देशको विरुद्ध त्यसरी बोल्नुहुन्न भन्ने पनि छैन होइन, मिल्या छ र कुरा मिलेको छैन नि त कुरा त होइन, किनकि संसारमा हेर्नुहोस् राज्यका निकायहरूमा बसेका मुख्य मान्छेहरूले त्यस्तो कुरा बोलिदिँदाखेरि थुप्रै पटक थुप्रै देशहरूले आफ्नो भूभाग गुमाउनु बाध्य भएका छन् बोलेको मात्रै कारण होइन, बोल्दैन भने नेपाली जनताले लामो समयदेखि देशभक्तिपूर्ण जो आन्दोलन गरे उनीहरूको त अपमान भएको छ, नेपालको सार्वभौम सत्तामाथि आँच पुग्न गएको छ, नेपाली जनताको अपमान भएको छ।
0: उहाँले एउटा नयाँ बहस त छेड्नु भयो नि,
1: किन के हो भने
0: त्यही अभिव्यक्तिपछि
1: किन अब
0: त्यही अभिव्यक्तिपछि नेपाल भारत बीच समस्या समाधान गर्ने दिशामा एक किसिमको चाहिँ
1: के भयो
0: अब उधार भएर अघि बढौँ दुवै पक्ष सहमतिमा आऊ
1: के भने
0: भन्ने कुरा त भयो नि त,
1: के भयो कहाँ भयो
0: भइरहेछ नि, बीचमा राष्ट्रपति
1: के भन्यो
0: भारत भ्रमण भयो, राष्ट्र मन्त्रीको भारत भ्रमण भयो,
1: त्यो
0: अहिले
1: त्यो
0: बालेन्द्र शाहका
1: त्यो मुख्य
0: प्रमुख सल्लाहकार कुमार भेन भारत भ्रमण।
1: सुन्नुहोस् कुरा, प्रधानमन्त्रीले भारतको पनि थुप्रै ठाउँमा नेपालले जमिन मिचिएको छ भनिसकेपछि भारतीय कूटनीतिज्ञहरूले के भने कि त्यो मुख्य कुरा हो हामीले पहिलादेखि भन्दै आएको कुरा यो जुन नेपाल सरकारले स्वीकार गर्यो प्रधानमन्त्रीले स्वीकार गरिसक्यो भनेर भारत के चाहन्छ कि नेपालसँगको कालापानी लगायतका क्षेत्रको लिम्पिया धुरा लगायतका क्षेत्रको सुस्ता लगायतका क्षेत्रहरूको भारतले जो मिचेको जमिन छ ऊ फिर्ता नदिन चाहन्छ, त्यसको निम्ति द्विपक्षीय बनेको टोलीमा चाहिँ सम्पूर्ण मुद्दामा छलफल भइराखेका छैन।
0: हामीले यस बिचमा त्यसलाई चाहिँ जारी गर्यौँ
1: मानेको थिएन त, माने त अहिले झन् मान्ने भयो अब होइन, तेरै प्रधानमन्त्रीले भने होइन मेरो जमिन मिच्या छौ भनेर अनि हामीसँग माग्न आउँछौ भने के हुन्छ मिल्ने कुरा, यो त सिधा सिधा राष्ट्रघाती कुरा हो नि, यो त सिधा सिधा राष्ट्रघात हो। यो
0: इङ्ल्यान्डलाई समेत बोलाउने भन्नुभएको थियो,
1: धेरै आइदिन्छ त्यो हावा कुरा गरेर हुन्छ त्यो त्यो त्यो त्यस्तो त्यस्तो चाहिँ खराब खराब कुरा गर्ने के हावा कुरा हो। इङ्ल्यान्ड किन आउँछ भने इङ्ल्यान्डलाई के चासो,
0: आवश्यक पर्यो भने
1: आइदिन्छ। इङ्ल्यान्ड नोकर हो नि, नेपाल सरकारको नोकर हो इङ्ल्यान्ड, आइदिन्छ भन्ने बित्तिकै
0: सन् 1816 फर्किने,
1: कसले फर्काउने भनेको यस्तो हावादारी कुरा गरेर
0: रेटर नेपाल
1: बेकार बेकार यस्तो हावादारी कुरा गरेर मानिसहरूले चाहिँ मान्छेलाई उल्लु बनाउने जो काम भएको छ योबाट यो स्वप्न दोषबाट मान्छे निस्किनुपर्छ।
0: मेरो यो सपनामा शङ्का नगर्नुहोस् भन्नुभएको छ प्रधानमन्त्रीले,
1: कसले चाहिँ शङ्का गर्नुहोस् भनेर नेपालमा, नेपालको कुन चाहिँ अपराधी प्रधानमन्त्रीले मलाई शङ्का गर्नु भन्ने भन्छ, कसले भन्छ? कुनै कुनै खराब काम गर्ने मान्छेले, कुनै नकाम गर्ने मान्छेले म चाहिँ खराब हुँ भनेर पहिले भन्छ? त्यो त भन्दैन, कसैले भन्दैन नि। त्यो त अर्कै कुरा हो, त्यो आफ्नो दाबीको कुरा हो। मुख्य कुरा परिणाम के आयो, परिणाममा जाने कुरा हो, होइन परिणामको कुरा गर्नु पऱ्यो नि। परिणामको कुरा गर्नु छैन, दाबीका कुरा गरिदिया छ, हिँडिदिया छ, हुन्छ त्यसरी हुँदैन।
0: त्यो त राष्ट्रपा सांसदहरू पनि नेपालले भारतको कुन कुन ठाउँमा भूमि मिचेको छ भनेर खोज्दै हिँडेका थिए त, देखाउँदै प्रमाणित गर्दै हिँडेका थिए,
1: जस जुन पार्टीको
0: अनि
1: सुन्नु न जुन
0: संसदमा
1: गरिरहेछन् त्यो गर्छन्, इतिहासमा त्यस्तो भइहाल्छ। जुन पार्टीको प्रधानमन्त्री त्यस्तो बोल्छ भने त्यो पार्टीको सांसदको ठुलो हिस्साको गति त त्यस्तै त होला, होइन र ठुलो हिस्साको के, त्यहाँ पनि राम्रा मान्छेहरू होलान्, बुद्धि भएका मान्छेहरू होलान्, देशप्रति इमान्दार भएका मान्छेहरू होलान्, हुन्छन् नै पक्कै छन्। तर ठुलो हिस्सा त त्यस्तै हुने भयो नि त, किन आफ्नो नेता जस्तो छ त्यस्तै त हुन्छ, होइन? त्यसकारण त्यसलाई सापेक्षतामा हेर्नुपर्छ, स्वाभाविकतामा बुझ्छु म चाहिँ त्यसलाई, ठुलो कुरा बुझ्दिनँ, होइन? कतिपय मान्छेलाई चाहिँ ढ्याप्ढ्याप पारिदियो भनेदेखि चाहिँ मन्त्री खान पाइन्छ कि भन्ने लाग्यो होला, होइन? कतिपय मान्छेलाई चाहिँ प्रधानमन्त्रीको नजिक बगान पाएँ भने मैले के नै पाउँछु भन्ने लाग्यो होला। यस्तो रियाल सिंहान्त धेरै ठाउँमा चुइन्छन्, होइन? त्यस्तोलाई के कुरा गर्ने? त्यो त कुनै राजनीतिक कुरा भएन, त्यो कुनै बौद्धिक कुरा पनि भएन, त्यो देशहितको कुरा पनि भएन, होइन? त्यो अर्कै विषय हो, त्यो उनीहरूले आफ्नो हैसियत देखाउने कुरा हो।
0: आउथीजी, तपाईँ त नेपाल भारत सम्बन्धलाई पनि मिहिन ढङ्गले परगेल्न सक्नुहुन्छ। अहिले प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेन भारत भ्रमण जानुभएको थियो, अनि त्यहाँ भारतीय सुरक्षा सल्लाहकार, भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गर्नुभयो।
1: यसको बारेमा भन्नु पर्यो, पहिलो कुरा मैले भने कि नेपालमा लामो समयदेखि दलाल पुँजीपतिहरूको शासन सत्ता छ, यो सरकार पनि दलाल पुँजीपति वर्गको एउटा हिस्साको सरकार हो, होइन? र यो सरकार यो चुनाव कसरी आइपुग्यो, कहाँबाट आइपुग्यो भन्ने कुरा पनि हामी धेरै चर्चा गरिसकेका छौँ, किनकि देशी विदेशी सबै प्रकारको चलखेलबाट नेपाली समाजलाई होइन पश्चिमाहरूको दिशामा लानका निम्ति र नेपाली समाजलाई चाहिँ एउटा अप्ठ्यारोमा पार्नका निम्ति यहाँ कठपुतलीहरू खडा गरिँदैछ, भइरहेको छ र दलाल सरकार बनेको छ। अब आफै दलाल सरकार भएको हुनाले यसले विदेशी शक्ति केन्द्रहरूको चाहिँ गुणहरू तिर्नुपर्ने हुन्छ, होइन? गुणहरू तिर्नुपर्ने हुन्छ, उनीहरूको मिलोमतोमा जानुपर्ने हुन्छ, आफ्नो राष्ट्रिय स्वाधीनतालाई कतै न कतै फुलै त भन्न सक्ने के, फुलै त के, फुलै त चाहिँ हाम्रो देशले अर्का भूमि मिच्या छ धेरै ठाउँमा भनेर भन्न सक्नेहरूले गोप्य कोठाहरूमा के भन्लान् त ल भन्नुहोस् त।
0: अहिले घुन तिर्न, काने खुसी गर्न, सम्झौता गर्न जानुभयो?
1: बिल्कुल बिल्कुल, अरू के त मैले भनिहालेँ, खुलै त के, खुलै खुलै संसदमा गएर बत्ती बलेको ठाउँमा त त्यसो भन्न सक्नेहरूले होइन भित्रभित्र काने खुसी गरेर विदेशीहरूसँग कति साँठगाँठ गर्लान्, केसम्म भन्न भ्याउलान् भन्ने कुरो त अनुमान गर्न सकिन्छ नि त, होइन र? त्यही कुरा गर्न गएका होला।
0: अनि प्रधानमन्त्री बालेन्द्र शाह चाहिँ विदेशीहरूको अगाडि लम्पसार हुने व्यक्ति त होइन नि त, फेरि
1: कस्तो व्यक्ति हो?
0: राजदूतहरूलाई त एकमुष्ट भेटघाट गर्नुभयो,
1: कस्तो व्यक्ति?
0: भारतीय विदेश सचिव आउँदाखेरि त भेटघाट गर्नलाई
1: मलाई भन्नु
0: अस्वीकार गर्नुभयो,
1: कस्तो
0: समय दिन नभन्नु,
1: कस्तो व्यक्ति हो त त्यसै? नेपालको
0: राजदूतहरू
1: एकछिन सुन, नेपालको कुन देशभक्तिपूर्ण आन्दोलन चलाएर आएको मान्छे हो मलाई भन्नुहोस् त, कहाँ एक थोप रगत बगाएको छ नेपालको निम्ति मलाई भन्नुहोस् त? नेपाली श्रमजीवी र नेपालको देशभक्तिको निम्ति कहिले चाहिँ देशभक्तिपूर्ण लडाइँ लडेको, एउटा जुलुस निकालेको वा एउटा लाठी खाएका मान्छे हो यिनीहरू? होइन नि त,
0: यसले आशा ढोकढोकी विश्वास
1: आशा विश्वास हुने भने त विभिन्न कारणले हुन्छ नि, त्यो त अर्कै विषय भयो नि, त्यो अर्कै विषय भयो।
0: पहिला अधिकारका लागि आन्दोलन भयो, अब विकासका लागि, समृद्धिका लागि
1: ठिक छ त, गरेर देखा भयो नि त, कसले रोक्छ त नि? हामीले रोक्ने कुरा हो त, हामी नचाहनेहरू हौँ त, नेपाली समाजको प्रगति नचाहनेहरू हौँ त, 40 वर्ष 50 वर्ष त्यसको निम्ति आफ्नो जीवन चाहिँ त्यसमा लगाएर आएका हामीहरू, नेपालमा केही समृद्धि भयो भने, केही राम्रो कुरा भयो भने नकार गऱ्यौँ भन्छौँ त हामीले, तर गरेको त हुनु पर्यो, उल्टो उल्टो गर्दै हिँडेपछि के गर्ने त उल्टो उल्टो गर्दै हिँडिसकेपछि अनि त्यसको खण्डन गर्नै पर्दैन त्यसको भण्डाफोर गरिनु पर्दैन त्यसलाई रोक्नेतिर लाग्नु पर्दैन
0: उहाँहरू कसरी उल्टो बाटोमा हुनुहुन्छ
1: सुल्टो बाटोमा कहाँ जानुभयो त मलाई एउटा देखाउनु नि त मलाई देखाउनु न मैले भने नि जनताको जनताको कमाइ बढाउने काम केही गरेकै छैन जनताको जहाँ बढी खर्च भइराखेको छ त्यहाँ रोकेकै छैन र भाउ चौतर्फी रूपमा बढिरहेको छ उहाँहरूलाई कुनै चासो पनि छैन त्यसमाथि उहाँ करमाथि कर थप्दै हुनुहुन्छ अब सुल्टो बाटो भयो त्यही हो किसानहरूलाई मल चाहिएको छ ल्याउन सक्नुहुन्न दिन सक्नुहुन्न इन्डिया गएर जेल बस्नु परेको छ अब मिले त कुरा होइन दलितहरूको बारेमा के नै गर्छु भनिदिएको छ थानाभित्र मारिन्छ त्यही फासफुस पारियो होइन स्वतन्त्र आयोग पनि बन्न दिइएन हो कि होइन अनि त्यहाँबाट अनि कहाँ चाहिँ गरियो त राम्रो काम भने अनि देशको स्वाधीनताको कुरा गर्ने हो भनेदेखि अब देशै हामीले पनि अर्काको मिचिया छौँ भन्नु थालिहाले पछि राष्ट्रिय स्वाधीनताको मुद्दा खत्तम छ एमसिसी लागू भइराखेको छ अनि एसपिपी गरे हो कि होइन त नेपालले भन्ने कुरा भन्दैन होइन सेनाले एक ठाउँ भन्छ सरकारले अर्को कुरा भन्छ यो सरकारले केही बोल्दैन होइन अनि विदेशी ऋण चाहिँ चाहिँ 28 अर्ब कति अर्ब पैसा लिएको ल्याइछ उद्यमको क्षेत्रमा खर्च केही पनि गरेका छैन भनेपछि अनि सकारात्मक बाटो सुल्टो बाटो उहाँहरू कहाँ हिँड्नु भयो त मलाई भन्नु न
0: उहाँहरू सीमान्तकृत वर्ग दलितहरूको हक अधिकारको लागि लड्नु भएको छैन त
1: मलाई भन्नु
0: अहिले खगेन्द्र सुनार राज्यसभा सांसद हेर्नुहोस्
1: सांसद त विगतमा नि हुन्थ्यो नि त्यो त के ठुलो कुरा हो र चुनाव हुन्छ चुनावमा जित्छन् कोही हार्छन् कोही समानुपातिबाट आउँछन् सांसद हुन्छ त्यो महत्त्वपूर्ण
0: राज्यसभाको ढाल बनेर उभिनु भएको छ उहाँ
1: के भन्छ ठिकै छ त उहाँको आफ्नो पार्टीको ढाल बन्दैन त मान्छे त्यो त अर्कै कुरा हो आफ्नो पार्टीको ढाल बन्ने भने त अर्कै कुरा त हो नि तर उत्पीडितहरूको सन्दर्भमा के भयो त त्यो त केही पनि भएको छैन
0: नाउदीजी तपाईँले रवि लामिछाने भालेन्द्र शाह डाक्टर सोनी मगलेहरूलाई विदेशीको दलाल भन्दै गर्दाखेरि उहाँहरू कुन देशको दलाल हो
1: मैले व्यक्तिगत कुरा गरे होइन के तपाईँले कुरा फेरि बुझ्नु पऱ्यो व्यक्तिगत कुरा गरे होइन उहाँहरूले विदेशीहरूको तलब खाइराख्नु भएको छ भन्या होइन भन्या के हो त भने उहाँहरूले वैदेशिक शक्ति केन्द्रहरूले लागू गरेको अर्थनीति छ नि अर्थनीति त्यो अर्थनीतिलाई नै उहाँहरूले पनि लागू गरेको हुनाले उहाँहरूको काम चाहिँ दलाल पुँजीपतिवर्गको सेवा गर्ने खालको हुन पुग्यो त्यस कारणले उहाँहरू चाहिँ प्रकारान्तरले सैद्धान्तिक रूपमा चाहिँ दलालको भूमिका खेलिराख्नु भएको छ भने
0: त्यसरी भनिन्थ्यो नि पति वर्गहरू दलाल हो
1: दलाल पुँजीपतिवर्गको प्रतिनिधिहरू नै हो नि उहाँहरू किन त्यो त स्वतः छ त त्यो त दलाल पुँजीपतिहरूको प्रतिनिधिहरू नै हो नेपालको विगतका सबै सरकारहरू त्यो हुन् मूलत है त्यसमा कोही अलिअलि अपवाद पनि थियो होला कम र बेसी थियो होला त्यो अर्को कुरा भयो कि नेपालले विश्व बैङ्कको डिजाइन अनुसार काम गर्छ पश्चिमाहरूको डिजाइन अनुसार काम गर्छ अर्थतन्त्रमा भनेपछि अनि त्यो दलाल होइन त
0: उहाँहरू कुनै खास देशको खास एनजिओ आइएनजिओको दलालको रूपमा यहाँ परिचालित भइरहनु भएको छ खेतालाको रूपमा
1: उहाँहरूले लिएको अर्थतन्त्र सम्बन्धी नीति उहाँहरूले लिएको राजनीति सम्बन्धी नीतिले चाहिँ दलाल पुँजीपतिहरूको सेवा हुन पुग्दछ भन्या त्यो अर्थमा भन्या होइन कसले व्यक्तिगत रूपमा कसले के गरिरहेको छ भन्ने कुरा त्यो अर्कै विषय भयो
0: अहिले भारतमा सिजेपी कक्रोच जनता पार्टी जसरी त्यहाँ उत्तेजित रूपमा आइरहेछ सडक कब्जा गरिरहेछ प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा विश्वस्त हुनुहोस् भनेर लेख्नु भएको छ उहाँ आफै रक्षात्मक अवस्थामा पुग्नु भएको छ यसलाई चाहिँ तपाईँ कसरी परिभाषित गर्नुहुन्छ
1: भारतमा सन् 2014 पछि भन्नुहोस् न भाजपाको सरकार आएदेखि त्यो समाजमा एउटा फासीवाद एक प्रकारको फासीवाद हाबी छ बिजेपी विरुद्ध बोल्न नमिल्ने हिन्दू मुसलमानको चाहिँ काटमार गराउने उनीहरूको बिचमा फाटो पार्ने होइन हिन्दू राष्ट्र बनाउनु पर्छ भन्ने लहर चलाउने होइन वामपन्थीहरू स्वतन्त्र व्यक्तिहरू चिन्तकहरूलाई जेल हाल्नेदेखि लिएर त्यहाँ एक प्रकारको निकै ठुलो दमनको प्रक्रिया चलिरहेको थियो त्यसको विरुद्ध भित्रभित्र युवाहरूमा वा प्रौढहरूमा वा बुद्धिजीवीहरूमा आक्रोश पनि चल्दै आइरहेको थियो तर त्यो कुन बिन्दुमा त्यो प्रकट हुन्छ भन्ने त्यो थिएन अब यो कक्रोचको रूपमा प्रकट भयो र विद्यार्थी आन्दोलनको रूपमा प्रकट भयो त्यो हुनु पनि कतिसम्म अत्याचार छ त भन्दाखेरि त्यो जाँच जो परीक्षा छ इन्जिनियर डक्टर हुने परीक्षा छ तिन तिन पटकसम्म लिक भयो क्या प्रश्नपत्र पछि तिन तिन पटकसम्म त्यो त सामान्य कुरा थिएन त्यो होइन तिन पटक लिक हुने भने त मानिसहरूको तिन चार वर्ष खेर गयो त्यहाँ त्यसमा लगानी हुन्छ तयारीको निम्ति लगानी हुन्छ होइन केही 10-12 जना युवाहरूले आत्महत्या गरे त्यसपछि खपिन सक्नु भयो नि त होइन त्यही सन्दर्भमा चाहिँ त्यहाँको चिफ जस्टिसले चाहिँ होइन कुनामा बस्ने कुनामा बसेर कराउने कक्रोचहरू जस्ता भनेर चाहिँ बोलिदिए त्यसपछि अब युवाहरूले चाहिँ हामी कक्रोचहरू सबै एक ठाउँ जमा भने के हुन्छ त भन्नु थाले त्यहाँबाट एउटा पार्टी जस्तो देखा पर्यो र चाहिँ त्यही पेपर लिकको विरुद्ध चाहिँ सङ्घर्ष अगाडि आयो र त्यसले देशव्यापी सङ्घर्षको रूप लिइरहेको छ। त्यो एक प्रकारको भाजपा र
0: भारत स्वाभाविक मान्नुहुन्छ
1: तपाईँ? एकदम स्वाभाविक छ, स्वाभाविकै छ। त्यो त्यो कता जान्छ, त्यसलाई कसले लिड गर्छ, त्यसले कस्तो परिणाम ल्याउँछ, कसले उपयोग गर्छ त्यसलाई, त्यो त अहिले भन्न सक्ने कुरा भएन। तर विद्यार्थीहरूलाई
0: सेफ ल्यान्डिङ गराउनको लागि नरेन्द्र मोदीले त अग्रसर त देखाइसक्नु भयो,
1: होइन? त्यो त
0: वार्तामा जुटिसक्नु भयो,
1: त्यो त वार्ता
0: क्याबिनेटमा पनि छलफल हुने, संसदमा
1: छलफल हुने, आन्दोलनकारी र त्यहाँको सरकारले कसरी त्यो विषयलाई चाहिँ अगाडि लान्छ भन्ने कुरामा निर्भर हुने कुरा हो। हामीले
0: बिजेपीलाई सिजेपी चाहिँ भारी पर्दैछ,
1: त्यो त परेकै छ, त परेकै छ नि, त्यो त परेकै छ नि, त्यो त परेकै देखिन्छ।
0: कक्रोच जनता पार्टी निर्णायक मोडमा पुग्ला
1: अहिले भन्न सकिन्न, अहिले कसरी भन्न सकिन्छ, त्यो जता पनि जान सक्छ नि त।
0: त्यसलाई नेपालको भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनसँग पनि धेरै व्यक्तिहरूले जोडे,
1: होइन? युवा युवाहरू चाहिँ युवाहरूकै पहलमा र युवाहरू नै बढी सामेल भएको हुनाले त्यसलाई नेपालमा भएको जेएनजी विद्रोहसँग पनि त्योसँग त्यस्तै त्यस्तै भनेर जोड्न सकिने कुरा त एउटा कुरा भइहाल्यो। तर आफ्नो देशको आफ्नै विशेषता अनुसार जान्छ त्यो,
0: प्रतिपक्षीहरूभन्दा पनि सशक्त भएर चाहिँ आयो।
1: अहिलेको चरणमा केही दिन यता चाहिँ त्यसको प्रभाव र त्यसले त्यसको नाराले होइन त्यसको आन्दोलनले युवाहरूलाई देशव्यापी रूपमा छोएको देखिन्छ।
0: कक्रोच जनता पार्टीको पक्षमा देखिएको त्यो उभार होइन, त्यहाँका बलिउड कलाकारदेखि लिएर होइन विपक्षी नेता राहुल गान्धीसम्मले समर्थन गरिसक्यो
1: गराए, त्यो त एउटा माहौल छ, त्यहाँ एउटा माहौल छ होइन, त्यो जता पनि जान सक्छ होइन। तर म अहिले भनौँ एउटा कुरा भनौँ कि कक्रोच पार्टी भन्नुहोस् वा इत्यादि भन्नुहोस्, त्यहाँको प्रतिपक्ष भन्नुहोस् वा त्यहाँको संसदमा गएको वामपन्थी भन्नुहोस्, त्यहाँको एउटा विडम्बना के छ त भने संविधानको रक्षा गर्नुपर्छ भन्ने हुन्छ क्या तिनीहरूको, जुन संविधानको कारणले 75 वर्षसम्म भारतीय जनताले दुःख पाए, जुन संविधानमा टेकेर भाजपा जस्तो शक्ति अगाडि आयो।
2: मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन्। वार्ता समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य छन्। लघुवित्त पीड़ित विभिन्न माग राखी असन्तुष्टि व्यक्त गर्दै आएका छन्। उनीहरूले धितु लिलामी तथा कानूनी कार्यवाही रोक्नुपर्ने, लघुवित्त संस्थाको पुनर्संरचना गर्नुपर्ने, सामूहिक ऋण प्रणालीको अन्त्य तथा एउटै व्यक्तिले विभिन्न लघुवित्तबाट लिएको ऋण एकीकृत गरी पुनर्तालिकीकरण गर्नुपर्ने, ब्याज दर सहुलियत पूर्ण हुनुपर्ने लगायतका माग राख्दै आएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहिबार पनि बजार अनुगमन तथा निरीक्षणलाई निरन्तरता दिएको छ। उपभोक्ता संरक्षण ऐन 2075 तथा उपभोक्ता संरक्षण नियमावली 2076 बमोजिम आवश्यक निर्देशन एवं कार्यवाही गरिएको विभागले स्पष्ट पारेको छ। विभागले 9 व्यावसायिक फर्ममा स्थलगत अनुगमन गरेको थियो, त्यस क्रममा सबै फर्मलाई सुधारात्मक निर्देशन दिएको छ। स्थानीय उपभोक्ता अधिकार कर्मी एवं सरकारवालाको उपस्थितिमा विभागले स्थलगत निरीक्षण गर्दै आएको छ। सरकारले विद्युतको महसुल पुनरावलोकन प्रक्रिया शुरू गरेको छ। नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले विद्युतको आन्तरिक खपत विस्तार गराउने, उपभोक्ता मैत्री महसुल प्रणाली विकास गर्ने गरी नयाँ दर निर्धारण गर्न समिति गठन गरेको छ। बर्खायाममा विद्युत उत्पादन धेरै हुने अवस्थालाई ध्यानमा राख्दै सुक्खा र वर्षायाममा छुट्टा छुट्टै दर निर्धारण गर्ने सरकारको नीति अनुसार समिति गठन गरिएको हो। प्राधिकरणले विद्युत महसुल संरचनालाई समय अनुकूल बनाई विद्युतको अधिकतम उपयोग, आन्तरिक विद्युत खपत विस्तार तथा उपभोक्ता मैत्री महसुल प्रणाली विकास गर्ने गरी प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण साईको संयोजकत्वमा समिति गठन गरिएको छ। नेपाल राष्ट्र बैंकले करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति पाएका संस्थाहरूलाई आग्रह गरेको छ। केन्द्रीय बैंकले एक सूचना जारी गर्दै आगामी साउन 21 गतेदेखि सञ्चालनमा आउने यो कार्यक्रमको जानकारी ग्राहकहरूलाई पठाउन निर्देशन दिएको छ। सरकारले बिल बीजक लिने दिने संस्कृतिको विकास गर्न र कर प्रणालीमा आबद्ध नागरिकलाई प्रोत्साहन गर्ने उद्देश्यले यो योजना अगाडि बढाएको हो। मूल्य अभिवृद्धि कर र स्थायी लेखा नम्बरमा आबद्ध भएका तथा 100 रुपियाँ भन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी सक्कली बिल लिएका नागरिकहरू यस योजनामा सहभागी हुन पाउनेछन्। आन्तरिक राजस्व विभागद्वारा सञ्चालन हुने यस कार्यक्रम अनुसार पाक्षिक रूपमा बम्पर उपहार स्वरूप एकजनालाई 10 लाख रुपियाँ तथा दैनिक रूपमा छनौट हुने एक विजेता उपभोक्तालाई जनही 1,33,333 रुपियाँ उपलब्ध गराइनेछ। आयकर ऐन बमोजिममा आकस्मिक लाभ बापतको भुक्तानीमा 25% कर कटी गरी विजेताको बैंक खातामा रकम सोझै जम्मा गरिनेछ। तर व्यावसायिक प्रायोजन, सरकारी निकाय, टेलिफोन, इन्टरनेट, विद्युत, सवारी साधन तथा हवाई टिकटका बीजकहरू भने यस कार्यक्रममा सहभागी हुन अयोग्य हुनेछन्। नेपालको लजिस्टिक्स उद्योग पछिल्ला केही वर्ष यता तीव्र गतिमा विस्तार भइरहेको छ। ई कमर्स, डिजिटल व्यापार तथा छिटो र भरबर्दो डेलिभरी सेवाप्रतिको बढ्दो माग सँगै यस क्षेत्रमा नयाँ लगानी र पूर्वाधार विकास पनि उल्लेखनीय रूपमा बढेको छ। यही परिवर्तन बीच उपायले पछिल्लो एक वर्षमा हासिल गरेको व्यावसायिक विस्तारले सबैको ध्यान आकर्षित गरेको छ। सन् 2020 स्थापना भएको उपायले प्रविधिमा आधारित लजिस्टिक्स सेवा मार्फत नेपालभरका व्यवसाय, अनलाइन विक्रेता, ई कमर्स उद्योग तथा उपभोक्तालाई जोड्ने उद्देश्यका साथ आफ्नो यात्रा शुरू गरेको थियो। केही वर्षमै कम्पनीले देशव्यापी वितरण सञ्जाल निर्माण गर्दै नेपालको प्रमुख लजिस्टिक्स सेवा प्रदायक मध्येको भरपर्दो सेवा प्रदायकको रूपमा आफूलाई उभ्याउन सफल भएको छ। र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर 152 रुपियाँ 80 पैसा र बिक्री दर 153 रुपियाँ 40 पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिद दर 175 रुपियाँ 19 पैसा र बिक्री दर 175 रुपियाँ 88 पैसा। युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 204 रुपियाँ 45 पैसा र बिक्री दर 205 रुपियाँ 26 पैसा। स्विस फ्रान्क एकको खरिद दर 187 रुपियाँ 71 पैसा र बिक्री दर 188 रुपियाँ 45 पैसा कायम गरिएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293। नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निःशुल्क परामर्शका लागि 98550-58369, 98426-43211 र 98142-76704।
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
3: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
2: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
5: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।

0: त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73089 98074646182125.

0: अलमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औखती साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: सम्पर्क 98550 54984 98651 94998।

0: इस समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केंद्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0656 53 69 98 550 77 061 98 550 77 053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0656 93 440 493 580 98 550 26 440
3: It's 9 o'clock. अहिले 9 बजे को छ।
4: इन खेलाड़ीले एशियन गेम्स को तैयारी थाईलैंड में गर्ने। नेपाल खबर में अब पूरा खबर। सुनसरी को देवानगंज में गएको आइतबार राति भएको घटना में ज्यान गुमाएका दुई युवक का परिवार र सरकार बीच सात बुदे सहमति भएको छ। घटनास्थल पुगेका गृहमंत्री सुदन गुरुङको उपस्थिति में मृतक का परिवारसँग सहमति भएको हो। सहमति अनुसार नेपाल सरकारले मृतक द्वय ओम प्रकाश मेहता र जय प्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइनेछ। साथै दुवै परिवारलाई 10-10 लाख रुपैयाँ का दरले राहत उपलब्ध गराइने भएको छ। घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि तत्काल कानूनी कारवाही अघि बढाउने मृतकका परिवारका एक एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिसहरू यथाशीघ्र कार्यान्वयन गर्ने मृतकको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त ठाउँमा स्मृति पार्क बनाउने सहमति भएको छ। घटनामा ज्यान गुमाएकाका परिवार तथा गृह मन्त्रालय बीच गैराती सहमति भएको हो। विभिन्न राजनीतिक दल एवं सामाजिक संस्थाहरूले सुनसरी सिराहा लगायतका ठाउँमा उत्पन्न तनावप्रति चिन्ता व्यक्त गर्दै आपसी सद्भाव कायम गर्न अपील गरेका छन्। छुट्टा छुट्टै वक्तव्य मार्फत उनीहरूले शान्ति र सद्भावको लागि अपील गरेका हुन्। हिजो राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले घटनाको निष्पक्ष छानबिन हुने प्रतिबद्धता जनाउँदै यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य अपुष्ट सूचना अफवाह घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्तिको प्रचार प्रसार नगर्न अनुरोध गर्नुभएको छ। नेपाली काङ्ग्रेसका सभापति गगन थापा उपसभापति विश्व प्रकाश शर्मा लगायतले पनि भिडियो सन्देश जारी गर्दै यो बेला अफवाह उत्तेजना र प्रतिशोध नभई संयमता चाहिएकोमा जोड दिनुभएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वक्तव्य निकालेर कुनै पनि प्रकारको भ्रामक प्रचारको पछि नलागि संयमित हुन सामाजिक सद्भाव र एकता कायम राख्नका लागि सक्रिय हुन अनुरोध गर्नुभएको छ। मधेस केन्द्रित दलहरूले संयुक्त वक्तव्य निकालेर सबै नागरिकलाई संयम र धैर्य बन्न आग्रह गरेका छन्। महन्त ठाकुर राजेन्द्र महतो सिके राउत समीम अन्सारी र राम कुमार शर्माले संयुक्त वक्तव्य मार्फत शान्ति र सद्भावको कामना गर्नुभएको छ। जसपा नेपालका प्रवक्ता मनिष सुमनले पनि वक्तव्य निकालेर सद्भावको अपिल गर्नुभएको छ। राष्ट्रपति पूर्व राष्ट्रपति र पूर्व राजाले पनि शान्ति र सद्भावको लागि अपिल गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सदियौँदेखि रहिआएको सामाजिक धार्मिक जातीय सद्भाव सहिष्णुता मेलमिलाप र भातृत्व नै नेपालको पहिचान र परम्परा भएको उल्लेख गर्दै शान्ति अमन चयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन आग्रह गर्नुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सबैलाई उच्च संयमता अपनाउन कुनै पनि प्रकारका अफवाह घृणात्मक अभिव्यक्ति तथा सामाजिक सद्भाव खलबलाउने गतिविधिबाट टाढा रहन अपिल गर्नुभएको छ। पूर्व राजा ज्ञानेन्द्र शाहले पनि आपसी सद्भाव कायम राख्न अपिल गर्नुभयो। सरकारको नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अस्ति मङ्गलबार नै वक्तव्य निकालेर आपसी सद्भाव र सामाजिक सद्भाव जोगाउन अपिल गर्नुभएको थियो। नेपाली कम्युनिस्ट पार्टीले पनि अस्ति मङ्गलबार नै वक्तव्य मार्फत सामाजिक सद्भाव र एकता कायम राख्न अपिल गरेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले पनि आपसी सद्भावको लागि अपिल गरेका छन्। कोशी र मधेश प्रदेश सरकार तथा विभिन्न जिल्ला र पालिकाको तर्फबाट पनि सामाजिक सद्भावको लागि अपील गरिएको छ। विभिन्न पेशागत क्षेत्र, नागरिक संगठन, धार्मिक र जातीय संस्थाहरूले पनि सद्भावको अपील गरेका छन्। उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले वक्तव्य निकालेर सामाजिक सद्भावको लागि अपील गरेका छन्। यसैगरी नेपाल बार एसोसिएसनले सबै पक्षहरूलाई संयमित भई आपसी सद्भाव र सहिष्णुताका लागि सहज वातावरण बनाउन अनुरोध गरेको छ। यसैगरी शान्ति र सद्भावको लागि जिल्ला जिल्लामा सर्वपक्षीय पहल भएको छ। काठमाडौँ, विराटनगर लगायतका ठाउँमा आज सद्भाव र्याली निकाल्ने तयारी भएको छ। उत्तरी पाकिस्तानको ब्रोड पिकमा हिम पहिरोमा प्रख्यात पर्वतारोही निर्मल पूर्जा नेतृत्वको 10 सदस्य अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको छ। पाकिस्तान अल्पाइन क्लबका उपाध्यक्ष करार हैदरीले गैराती निकाल्नु भएको विज्ञप्ति अनुसार निर्मल पूर्जाको नेतृत्वमा रहेको आरोहण टोली हिम पहिरोमा परेसँगै सम्पर्क विच्छेद भएको छ। टोलीमा निर्मल पूर्जासहित 5 जना नेपाली, 1 पाकिस्तानी, 1 ओमानी, 1 अमेरिकी, 1 चिनियाँ तथा अर्का 1 आरोहीको राष्ट्रियता नखुलेको एसोसिएट प्रेसले जनाएको छ। पाकिस्तान अल्पाइन क्लबका अध्यक्ष मेजर जनरल इरफान अर्शद तथा क्लबका वरिष्ठ पदाधिकारीहरूले तत्काल खोज तथा उद्धार अभियान सञ्चालनका लागि सरकारी अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएका छन्। आज पनि देशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। हिमाली र पहाडी भेगका केही ठाउँ र तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने ठाउँमा गेग्रान, बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहने भएकाले आवश्यक सतर्क अपनाउन महाशाखाले आग्रह गरेको छ। काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा राहदानी बनाउने सेवाग्राहीको भिड लागेको छ। इपिएस अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिनेहरूको संख्या बढेसँगै सेवाग्राहीको चाप बढेको विभागले जनाएको छ। केही दिनदेखि राहदानी लिनका लागि लामबद्ध हुनेहरूको संख्या बढेको छ। सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै विभागले आउँदो सोमबारसम्म राहदानी आवेदन फारम खुल्ला गर्ने निर्णय गरेको छ। यस प्रक्रियालाई सहज बनाउन विभागले सार्वजनिक बिदाका दिनहरू शनिबार र आइतबार समेत कार्यालय खुला राखी सेवा प्रवाह गर्ने जानकारी दिएको छ। घर घरमा राहदानी पुर्याउने नारासहित अघि बढेको सरकारले राहदानी विभागमा पुगेकालाई समयमै राहदानी दिन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
5: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
5: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
5: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज साउन 15 गते नेपाली समाजमा खीर खाएर यो पर्व मनाइँदैछ। वर्षा ऋतुका बेला असार 15 गते दही चिउरा र साउन 15 खीर खाने चलन प्राचीन कालदेखिको मौलिक परम्पराका रूपमा रहिआएको छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दुधमा गरम मसला लगायतका चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ। साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ। राम्रो धेरै घाँस पाइने बेलामा गाई भैँसीले पनि धेरै दुध दिन्छन्। दुध धेरै दिएपछि इष्टमित्र चेलीबेटीलाई घरमा बोलाएर खिर खुवाउने चलन चलेको विश्वास गरिन्छ। नेपाली समाजमा असार 15 गते दही चिउरा र साउन 15 गते खिर, भदौ 15 गते पोलेको मकै, पुष 15 गते घिउ खट्टे, माघ 15 गते मालपुवा लगायत का खानेकुरा बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने मौलिक चलन रहिआएको छ। सरकारले अहिलेसम्म असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क 15 दिनभित्र सेवाग्राहीलाई फिर्ता गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले यही साउन 15 गते शिक्षा र स्वास्थ्य समता शुल्क खारेज गर्ने घोषणा गर्नुभएको थियो। त्यस लगत्तै साउन 6 गते बसेको मन्त्री परिषद बैठकले शुल्क खारेज गर्ने निर्णय गरेको थियो। अर्थ मन्त्रालयका अनुसार अहिलेसम्म शिक्षा र स्वास्थ्य समता शुल्क असुल गर्ने व्यक्ति वा निकायले असुल गरेको रकम 15 दिनभित्र सम्बन्धित भुक्तानीकर्तालाई फिर्ता गर्नुपर्नेछ। अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघु वित्त पीडित सङ्घर्ष समिति बीच आज फेरि वार्ता हुने भएको छ। हिजो भएको वार्ता सकारात्मक र समाधान उन्मुख रहेको भन्दै दुवै पक्षको भनाइ छ। लघु वित्त पीडितहरूले दितो लिलामी तथा कानुनी कारवाही रोक्नुपर्ने, लघु वित्त संस्थाको पुनर्संरचना गर्नुपर्ने लगायतका माग राख्दै आएका छन्। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टको कायरोमा मध्यस्थकर्ताहरू र हमास नेतृत्वबीच भएको वार्ताबाट गाजामा हमासलाई चरणबद्ध रूपमा निशस्त्रीकरण गर्ने सहमति भएको दावी गर्नुभएको छ। तर हमासले यसलाई प्रारम्भिक मस्यौदा मात्रै भएको जनाएको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत गाजामा हमाससहित सबै सशस्त्र समूहलाई चरणबद्ध रूपमा पूर्ण निशस्त्रीकरण गर्ने सहमति भएको दावी गर्दै यसले दीर्घकालीन शान्ति र सुरक्षाको आधार तयार गर्ने बताउनु भएको छ। उहाँका अनुसार यसपछि गाजाको शासन नयाँ प्यालेस्टिनी प्रशासनले सम्हाल्नेछ र इजरायलको सुरक्षा पनि सुनिश्चित हुनेछ। अब खेल खबर। नेपालका दुईजना स्केटिङ खेलाडीले आउँदो 20 एसियन गेम्सको तयारी थाइल्यान्डमा गर्ने भएको छ। अबको डेढ महिनापछि जापानमा हुने 20 एसियन गेम्समा नेपालको 22 खेल विधाका खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। तीमध्ये एक रहेको नेपाली स्केटिङ खेलाडीले थाइल्यान्डको बैङ्ककमा तयारी गर्ने भएका छन्। दुईजना पुरुष खेलाडी गजेन्द्र बरदेवा र शरद कुमार राईले एक महिनासम्म बैङ्ककमा प्रशिक्षण गर्नेछन्। उनीहरूले थाइल्यान्डको राष्ट्रिय टोलीसँग नै अभ्यास गर्ने नेपाल स्केटिङ एन्ड स्केट बोर्डिङ संघका महासचिव सत्य थापाले जानकारी दिनुभएको छ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद राखेपमा भएको कार्यक्रमका बीच उनीहरूलाई विदाई गरिएको हो। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देवानगंज घटनाका मृतकका परिवार र सरकारबीच 7 बुधे सहमति, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गर्ने सरकारको प्रतिबद्धता। आपसी सद्भाव कायम गर्न दल एवं सामाजिक संस्थाहरूको अपिल, ठाउँ ठाउँमा सर्वपक्षीय पहल र सद्भाव र्याली। राहदानी विभागका केही दिनदेखि पासपोर्ट बनाउनेको घुइँचो, शनिबार र आइतबारको बिदामा पनि राहदानीको काम हुने। हमासलाई निशस्त्रीकरण गराउने सहमति भएको ट्रम्पको दावी, प्रारम्भिक मस्यौदा मात्रै भएको हमासको टिप्पणी। र नेपालका दुई स्केटिङ खेलाडीले एसियन गेम्सको तयारी थाइल्यान्डमा गर्ने।
2: एल सर्वसुलभ आवास कर्जा।
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू, रु 2 करोडसम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै।

उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले विद्युतीय सेवामा इन्टरनेट र सर्भरसँग सम्बन्धित अवरोध हटाउने उद्देश्यले एकीकृत डाटा व्यवस्थापन केन्द्रसँग छलफल गरेको छ। महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डङ्गोलको अध्यक्षतामा बसेको बैठकमा सेन्टरका प्रमुख मनिष भट्टराई, महानगरपालिकाको शहरी योजना शाखाका आयोगका सदस्यहरू, सूचना प्रविधि विभागका प्रमुख, सफ्टवेयर डेभलपमेन्ट सेन्टरका अधिकारी, सूचना प्रविधि अधिकृतहरू सहभागी थिए। इन्टरनेट सर्भर तथा विद्युतीय सेवा सम्बन्धी प्रणाली चलाउने पूर्वाधार र प्रणालीको क्षमता, सञ्चालन अभ्यास, उत्पन्न अवरोध र समाधानका उपायका विषयमा छलफल भएको थियो। यस क्रममा वडाहरूबाट बारम्बार आइरहने इन्टरनेट र सर्भरका कारण सेवा प्रवाहमा भएको अवरोधलाई शून्यमा झार्ने र सार्वजनिक सरोकारका विषयमा पारदर्शिता कायम गर्ने विषयमा छलफल भएको थियो। सम्पदा क्षेत्रमा बत्ती राख्ने सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र काठमाडौँ महानगरपालिकाले मापदण्ड बनाउने विषयमा छलफल भएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डङ्गोलबीच सम्पदा क्षेत्रमा बत्ती राख्ने सम्बन्धमा आवश्यक मापदण्ड बनाउने र मन्त्रालय तथा महानगरपालिकाको संयुक्त टोलीलाई काम गराउने सहमति भएको छ। साथै काठमाडौँको घट्दो भूमिगत पानीको सतहलाई तथ्यका आधारमा पुनर्भरण गर्ने अभियान, जैविक फोहोरबाट ऊर्जा उत्पादन गर्ने कार्यक्रमका लागि यसै वर्ष नमुना परियोजना कार्यान्वयन ल्याउने, विद्युत प्राधिकरण र महानगरपालिका बीचको बक्यौदा सम्बन्धी उल्झनलाई वैज्ञानिक समाधान गर्ने, ऊर्जा र शहरी व्यवस्थापनका आपसी दायित्वमा सहकार्य गर्ने लगायतका विषयमा कुराकानी भएको छ। चलचित्र विकास बोर्डले आफ्नो 26 वार्षिकोत्सवका अवसरमा पुराना नेपाली चलचित्रको विशेष प्रदर्शनी गर्ने भएको छ। चलचित्र विकास बोर्डमा नयाँ पुस्तालाई पुराना नेपाली चलचित्रसँग परिचित गराउने उद्देश्यले पुरानो नेपाली चलचित्रको विशेष प्रदर्शनी हुनेछ। आउने 22 गते शुक्रबारदेखि 27 गते बुधबारसम्म नेपाली चलचित्रको इतिहासमा महत्त्वपूर्ण स्थान राख्ने 10 चलचित्र निशुल्क देखाइने बोर्डले जनाएको छ। प्रदर्शनीको पहिलो दिन साउन 22 गते शुक्रबार दिउँसो 12 बजे हीरा सिंह खत्री निर्देशित आमा चलचित्र प्रदर्शन हुनेछ भने प्रदर्शनीको अन्तिम दिन 27 गते बुधबार बदलिदो आकाश र जीवन रेखा देखाइनेछ। मानसिक स्वास्थ्यलाई नीतिगत तथा संरचनागत प्राथमिकतामा राख्ने विषयमा सम्बन्धित निकायबीच छलफल भएको छ। सिंहदरबारको शिक्षा तथा खेलकुद मन्त्रालयमा हिजो भएको छलफलमा सहभागीहरूले नेपालमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढ्दो अवस्थामा रहेकाले शिक्षा प्रणाली मार्फत यसको रोकथाम, पहिचान र व्यवस्थापनका लागि स्पष्ट नीति कार्यक्रम तथा आवश्यक स्रोत साधन सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्त्वपूर्ण विषयका रूपमा नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनु भएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। देवानगंज घटनाका मृतकका परिवार र सरकारबीच 7 बुँदे सहमति, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गर्ने सरकारको प्रतिबद्धता। काठमाडौँमा विद्युतीय सेवामा इन्टरनेट र सर्भरसँग सम्बन्धित अवरोध हटाउने बारे छलफल। सम्पदा क्षेत्रमा बत्ती राख्ने बारे काठमाडौँ महानगरपालिकाले मापदण्ड बनाउने। चलचित्र विकास बोर्डले पुराना नेपाली चलचित्रको विशेष प्रदर्शनी गर्ने। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउने नै छौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। उमालेको या शुद्धिकरण गरेको पानी मात्र

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
1: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 जना स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निशुल्क परामर्शका लागि 98550 58 369 98426 43 211 र 98142076 04।
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
1: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
1: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056558853 58953।

0: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98-510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: मारी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
4: मारी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: मारी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: मारी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
5: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।

0: इस टाइम चेक
1: इस समय सूचक का साथमा
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5855 7070 61 र 0855 7070 53
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 0855 26 440
0: It's 10 o'clock. अहिले 10 बजेको छ.
4: MDMS रेसिडेंट चिकित्सक को मासिक स्टाइपेंड 20,000 रुपैयाँबाट बढाएर 48,737 रुपैयाँ पुर्याएको स्मरण समेत गराएको छ. सुनसरीको देवानगंजको मदरासाको कानूनी हैसियत सहितका विषयमा छानबिन हुने भएको छ. गृहमन्त्री र पीड़ित पक्षबीच भएको सात बुधेश सम्झौतामा तत्काल छानबिन शुरू गर्ने उल्लेख छ. बिहिबार देवानगंजका उपालिका 3 कप्तानगंजमा साउन 10 गते भएको घटनामा परि मृत्यु भएका ओम प्रकाश मेहता र जयप्रकाश मेहताको अभिभावक र गृह मन्त्रालय बीच सम्झौता भएको हो. सम्झौतामा मृतक दुवैलाई सरकारी सहित घोषणा गर्ने, मृतकका परिवारलाई 10 लाख रुपियाँ उपलब्ध गराउने, कप्तानगंजमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई कार्यवाही गर्ने उल्लेख गरिएको छ. मदरसाको कानूनी हैसियत तथा सम्बन्धित विषयबारे आवश्यक छानबिन तत्काल शुरू गर्ने, मृतकका परिवारका एकजना योग्य सदस्यलाई रोजगारको अवसर उपलब्ध गराउने, उक्त घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिस तत्काल कार्यान्वयन गर्ने, मृतक द्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने र शुक्रबार अर्थात आज दिउँसो 2 मृतकको अन्तिम संस्कार गर्ने सम्झौता भएको छ. मधेसमा जारी आन्दोलनका कारण त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयले स्नातकोत्तर तहको मास्टर अफ बिजनेस स्टडीज कार्यक्रम अन्तर्गत साउन 15 गते सञ्चालन हुने भनिएको बजार व्यवस्थापन विषयको परीक्षा स्थगित गरेको छ. परीक्षा नियन्त्रण महाशाखा किर्तिपुरद्वारा जारी सूचना अनुसार विशेष परिस्थितिका कारण केही निश्चित परीक्षा केन्द्रहरूमा मात्र अर्को सूचना नआएसम्मका लागि उक्त विषयको परीक्षा स्थगित गरिएको हो. स्थगित भएका परीक्षा केन्द्रहरूको नयाँ तालिका यथाशीघ्र प्रकाशित गरिने डिनको कार्यालयले जनाएको छ. परीक्षा स्थगित गरिएका परीक्षा केन्द्रहरूमा जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, सर्लाहीको सर्लाही क्याम्पस मलङवा र जनज्योति बहुमुखी क्याम्पस लालबन्दी रहेका छन्। यसै गरी सिराहाका सूर्यनारायण सत्यनारायण मौर यता यादव क्याम्पस, जेएस मुरारका बहुमुखी क्याम्पस लाहान, सप्तरीको श्री महेन्द्र बिन्द्रेश्वरी बहुमुखी क्याम्पस राजविराज र नेशनल पिपुल कलेज कञ्चनपुर, रौतहटका जनज्योति बहुमुखी क्याम्पस चन्द्र निगापुर र कौरी शंकर यादव रौतहट क्याम्पस गौर, बाराको सिमोरा कलेज तथा वीरगंजको ठाकुर राम बहुमुखी क्याम्पसमा परीक्षा स्थगित गरिएको छ. सूचनामा उल्लेख गरिएका 11 वटा परीक्षा केन्द्रहरू बाहेक अन्य केन्द्रहरूमा भने पूर्व निर्धारित तालिका अनुसार नै परीक्षा सञ्चालन हुने त्रिभुवनले स्पष्ट पारेको छ. सरकारले हालसम्म असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क 15 दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता गर्ने भएको छ. त्यस सम्बन्धी सूचना बिहिबार नेपाल राजपत्रमा प्रकाशित गरिएको छ. चालू आर्थिक वर्षको आर्थिक ऐनको दफा 18 को उपदफाले दिएको अधिकार प्रयोग गर्दै शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने व्यवस्था गरिएको हो. प्रधानमन्त्री बालेन्द्र शाहले यही साउन 5 गते शिक्षा र स्वास्थ्य समता शुल्क खारेज गर्ने घोषणा गर्नुभएको थियो. त्यस लगत्तै साउन 6 गते बसेको मन्त्री परिषद बैठकले उक्त शुल्क खारेज गर्ने निर्णय गरेको थियो. अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायद्वारा जारी सूचना अनुसार हालसम्म शिक्षा वा स्वास्थ्य समता शुल्क असुल गर्ने व्यक्ति वा निकायले असुल गरेको रकम 15 दिनभित्र सम्बन्धित भुक्तानीकर्तालाई फिर्ता गर्नुपर्नेछ. सूचनामा तोकिएको अवधिभित्र रकम फिर्ता गर्न नसकिए त्यस्तो रकम संघीय सञ्चित कोषमा दाखिला गर्नुपर्नेछ. हामीसँग खबर अझै बाँकी छन्. नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला.

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा राहदानी बनाउने सेवाग्राहीहरूको भीड लागेको छ। ईपीएस अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिनेहरूको संख्या बढेसँगै सेवाग्राहीको चाप बढेको विभागले जनाएको छ। केही दिनदेखि राहदानी लिनका लागि लामबद्ध हुनेहरूको संख्या बढेको छ। सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै विभागले आउँदो सोमबारसम्म राहदानी आवेदन फारम खुल्ला राख्ने निर्णय गरेको छ। यस प्रक्रियालाई सहज बनाउन विभागले सार्वजनिक बिदाका दिनहरू शनिबार र आइतबार समेत कार्यालय खुल्ला राखी सेवा प्रवाह गर्ने जानकारी दिएको छ। घर घरमा राहदानी पुर्याउने नारासहित अघि बढेको सरकारले राहदानी विभागमा पुगेकाहरूलाई समयमै राहदानी दिन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ। पाकिस्तानको ब्रोड पिक हिमालमा हिम पहिरोमा परि बेपत्ता भएका विश्व कीर्तिमानी आरोही निर्मल पूर्जाको ट्र्याकिङ डिभाइसमा हलचल देखिएको छ। बीबीसीका अनुसार पूर्जाको लोकेसन देखाउने यन्त्र सक्रिय रहेको पाइएको हो। पूर्जाका व्यावसायिक साझेदार मिङमा ग्याबु शेर्पाले ट्र्याकिङ प्रणालीमा डिभाइसको स्थान परिवर्तन भइरहेको जानकारी दिएका छन्। बिहिबार दिउँसो हिम पहिरो गएको भए पनि यसबारे विस्तृत जानकारी साँझ मात्र प्राप्त भएको शेर्पाको भनाइ छ। पाकिस्तानको काराकोरम हिम श्रृङ्खलामा रहेको 8,047 मिटर अग्लो ब्रोड पिक हिमालमा बिहिबार दिउँसो हिम पहिरो गएको थियो। विश्वकै 12 अग्लो र आरोहणका लागि निकै कठिन मानिने यस हिमालमा हिम पहिरो जाँदा 10 सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली बेपत्ता भएको आशंका गरिएको छ। हिम पहिरो गएदेखि उनीहरूसँग कुनै सम्पर्क हुन सकेको छैन। अल्पाइन क्लब अफ पाकिस्तानले सार्वजनिक गरेको विज्ञप्ति अनुसार उक्त टोलीको नेतृत्व निर्मल पूर्जाले गरेका छन्। टोलीमा पूर्जा सहित 5 नेपाली, 1 पाकिस्तानी हुन्, जहाँका सोहेल साखी, 1 ओमानी, 1 अमेरिकी, 1 चिनिया मिस्टर वाङ र अर्का 1 विदेशी आरोही रहेका छन्। हवस् त नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98042211343 र 98184293230
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
3: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
2: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी
5: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
0: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 98550 63938 र 98550 65542

0: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर।
1: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालेरी 100, ORM प्लस खाना बस्न फ्री, हाउसकिपिङ क्लिनर 150 जना, स्यालेरी 90, ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10-12 डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
2: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर, नारायणगढ चितवन,
1: 056-49-0034,
2: माडी सम्पर्क 98-426-43-211, 98-142-076-04 र 98-550-58-369।
3: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
4: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार, हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
3: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
4: सम्पर्क 98-457-31-034 र 97-443-43-915।
5: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
3: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
5: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ECG, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
3: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98-550-26-440।
5: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0656 53 69 53 98 550 77 061 र 98 550 77 053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0656 493 440 493 580 र 98 550 26 440
3: It's 11 o'clock. अहिले 11 बजेको छ।
4: अलि रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। गृहमन्त्री सुदन गुरुङ आज सिराहा जानुहुने भएको छ। सिराहामा उहाँले मृतकका आफन्तलाई भेट्ने कार्यक्रम छ। यो जानकारी उहाँ आफैले सुनसरीको देवानगंजबाट दिनुभएको हो। बिहिबार राति गृहमन्त्री गुरुङले देवानगंजका उपालिकाको कप्तानगंजमा मृतकका आफन्तलाई भेट्नु भएको थियो। उहाँको उपस्थितिमा मृतकका परिवारसँग सात बुधे सहमतिमा हस्ताक्षर समेत भएको छ। सहमतिपछि उहाँ मोरङको विराटनगरमा जानुभएको छ। केही समय विराटनगरमा बिताएर सिराहा जाने कार्यक्रम तय भएको छ। सुनसरीमा भएको हिंसात्मक घटना को विरोध चर्किदा बिहिबार मधेश प्रदेशका जिल्ला समेत अशान्त छन्। सिराहामा प्रहरीको गोली लागेर धनगढी माई नगरपालिका तुलसी हाई निवासी राम वृक्ष यादवका छोरा गणेश यादवको मृत्यु भएको थियो। गृहमन्त्री गुरुङले आज यादव परिवारलाई भेट्ने र जिल्लाको पछिल्लो अवस्थाबारे प्रहरी प्रशासनका अधिकारीबाट जानकारी लिने कार्यक्रम छ। सुनसरीको देवानगंज गाउँपालिका कप्तानगंजमा दुई समुदायबीच भएको विवाद हिंसात्मक बन्दै गएपछि त्यसको प्रभाव मधेस प्रदेशका विभिन्न जिल्लासम्म फैलिएको छ। सुरक्षा अवस्था संवेदनशील बनेपछि मधेसका चार जिल्लामा जारी कर्फ्यू आदेश आज पनि निरन्तर रहने भएको छ। धार्मिक तथा साम्प्रदायिक तनाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सिराहा धनुषा पर्सा र सप्तरीले जिल्ला सुरक्षा समितिको सिफारिशमा जारी गरेको कर्फ्यू आदेशलाई आज पनि कायम राख्ने निर्णय गरेका हुन्। हिजो सिराहाको गोलबजारबाट शुरू भएको हिंसात्मक घटनाले विभिन्न स्थानमा तोडफोड आगजनी लुटपाट तथा झडपका घटना निम्ति आएको छ। घटनाका क्रममा हालसम्म मधेस प्रदेशमा एकजनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका छन्। घाइते मध्ये नेपाल प्रहरीका दुईजना डीएसपी सहित 22 जना प्रहरी रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ। स्थिति थप जटिल बन्न नदिन नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाली सेना समेत उच्च सतर्कतामा परिचालन गरिएको छ। संवेदनशील क्षेत्रमा सुरक्षा गस्ती बढाइएको छ भने स्थानीय प्रशासनले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयहरूले सुरक्षा अवस्थाको निरन्तर मूल्याङ्कन भइरहेको जनाउँदै शान्ति सुरक्षाको अवस्था सामान्य नभएसम्म कर्फ्यू आदेश यथावत रहने संकेत दिएका छन्। प्रशासनले अफवाहमा विश्वास नगर्न सामाजिक सञ्जालमा भ्रामक सामग्री नफैलाउन तथा कुनै पनि शंकास्पद गतिविधिको जानकारी तत्काल सुरक्षा निकायलाई दिन समेत अनुरोध गरेको छ। चीनसँगको उत्तरी नाका तातोपानी जोड्ने देशकै प्रमुख व्यापारिक मार्ग अरनिको राजमार्ग विगत दुई सातादेखि पूर्ण रूपमा अवरूद्ध बनेको छ। लगातारको पहिरोका कारण राजमार्ग ठाउँ ठाउँमा भत्किएपछि सवारी साधनको आवत जावत ठप्प बनेको छ। तर बाटो बन्द भएको दुई साता बितिसक्दा पनि सड़क खुलाउन सरकार तथा सम्बन्धित निकायले कुनै ठोस कदम चालेको देखिँदैन, जसका कारण सीमावर्ती क्षेत्रका बासिन्दा तथा चीनबाट सामान आयात निर्यात गर्ने व्यवसायीहरू निकै शास्ति भोग्न बाध्य भएका छन्। त्यस्तै निरन्तर पहिरो जाँदा राजमार्ग भन्दा माथिल्लो क्षेत्रको बस्ती नै जोखिममा परेको छ। सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका दुई स्थित कोदारी कोहीको पहिरो भन्ने स्थानमा पहिरो गएपछि राजमार्ग अवरूद्ध भएको हो। साथै सोही राजमार्गको डाकलाङ क्षेत्रमा पनि पहिरोका कारण सड़क पूर्ण रूपमा क्षति पुगेको छ। सड़क डिभिजन कार्यालय चरीकोटका अनुसार पहिरो गएका दुवै स्थानमा अहिले तत्कालीन सड़क सञ्चालन गर्न सकिने अवस्था छैन। सड़क डिभिजन कार्यालय चरीकोटका इन्जिनियर अर्जुन नेपालीले पहिरो गएको क्षेत्रमा समेत मर्मत कार्य शुरू नै हुन नसकेको जानकारी दिनुभयो। उहाँका अनुसार पहिरो गएको ठाउँमा लगातार पानी बगिरहेको र वर्षा निरन्तर भइरहेकाले कामदार तथा भारी उपकरण परिचालन गरेर सड़क मर्मत गर्न निकै जोखिमपूर्ण रहेको छ। हामीसँग खबर अशिवाकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। सुनसरीबाट शुरू भएको प्रदर्शन मधेसका जिल्लामा फैलिएपछि त्यहाँ उच्च सुरक्षा सतर्कता अपनाइएको छ। प्रहरी र सशस्त्रका कार्य विभागले नै दुईजना एआईजीहरूलाई जनकपुर पठाइएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले जानकारी दिएका छन्। सशस्त्र प्रहरी बलका एआईजी गणेश ठाडा मगर र नेपाल प्रहरीका हिमालय श्रेष्ठलाई जनकपुर पठाइएको हो। दुवैजना जनकपुर पुगिसकेका छन् भने मध्य प्रदेशको 70 पर्सासम्म उच्च सुरक्षा सतर्कता अपनाइएको छ। बारा र पर्सामा समन्वय गर्ने गरी प्रहरी प्रधान कार्य लेखा एसएसपी गोविन्द्र बोगटीलाई पठाइएको छ। बोगटी प्रहरी प्रधान कार्यालय स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा कार्यरत रहेका थिए। पाकिस्तानको काराकोरम हिमश्रृङ्खला स्थित 8,047 मिटर अग्लो ब्रोड पिकमा हिम पहिरोपछि सम्पर्कविहीन भएका आरोहीहरू मध्ये दुईजनाको शव फेला परेको दावी गरिएको छ। आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्सले घटनास्थलमा दुई शव फेला परेको जनाएको हो। यद्यपि शव कसका हुन् भन्ने पहिचान भने अझै हुन बाँकी छ। यसैबीच बेपत्ता आरोहीहरूको खोजी तथा उद्धारका लागि पाकिस्तान सेनाले दुईवटा उद्धार हेलिकप्टर परिचालन गरेको छ। पाकिस्तानको अल्पाइन क्लबका अनुसार उद्धारकर्मी र विशेष उपकरण बोकेका हेलिकप्टरहरू उच्च हिमालय क्षेत्रमा जारी खोज तथा उद्धार अभियानमा सहयोग गर्न पठाइएको हो। नजिकैको K2 र K3 हिमालमा रहेका आरोहीहरू पनि ब्रोड पिकमा खोजी अभियानमा सहयोग गर्न अघि बढेका छन्। नेपालका सांसद ग्याबु शेर्पाका अनुसार उनीहरू आफ्ना क्याम्पबाट तल छरेर खोजीमा सहभागी भइरहेका छन्। इमेजिन नेपालका आरोहीहरू पनि अभियानमा सहयोग गरिरहेको जनाइएको छ। प्रख्यात नेपाली आरोही निर्मल पूर्जाको ट्र्याकिङ उपकरणमा गतिविधि देखिएको रिपोर्ट आए पनि उक्त गतिविधि बिहिबार नै रेकर्ड भएको शेर्पाले बताएका छन्। हवस् त नेपाली खबर अहिलेलाई यति नै। मध्याह बाह्र बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: Kapal Iris Sundel Nunsa, Radio and RN 99.1. Sapeka Lagi Sutana.
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
3: रेडियो एनआरएन 99.1 मेगाहर्ज
4: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो नचाउने गाना

0: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
1: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
0: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
1: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
0: सम्पर्क 98454031034 र 97443 43915।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
2: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
1: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
2: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।

0: 93.2 Swadesh FM.
1: यो मैलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार.
2: होइन,
1: भोक लागेको छैन तिमीहरूलाई?
2: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन. अब चाउमिनमै चित्त बुझाउनु त होला नि.
3: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ. यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ. ल हिँड जाऊ त्यतैतिर.
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी. प्रोप्राइटर धनप्रसाद ढुङ्गाना. सम्पर्क 97 45 23 91 63.
4: क्यामराम्यान खसेछ, हत्तेरिका, हात खुट्टा दुवै भाँचे जस्तो छ. ल होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो. हेलिकप्टर चार्टर गरेर मगाइहाल त. किन
5: अब चितवनमा बिरामी पर्दा, चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ. तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई.
4: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौँ.
6: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ.
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन.
0: अस्पतालमा उपलब्ध सेवाहरू 7:30 to 6:36 बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ.
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, CMC अगाडि, भरतपुर 10 चितवन. फोन 056-518-853, 518-953.

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देवानगंज घटनाका मृतकका परिवार र सरकार बीच 7 बुधे सहमति, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गर्ने प्रतिबद्धता। सप्तरीको राजविराज र धनुषाको जनकपुरमा अनिश्चितकालीन कर्फ्यू। मध्य प्रदेशका 11 केन्द्रमा त्रिभुवन विश्वविद्यालयको एमबीएस परीक्षा स्थगित। उद्योग विभागका धेरै सेवा पूर्ण रूपमा अनलाइन, सेवाग्राहीले कार्यालय धाउन नपर्ने। युक्रेनमा एक बालकमा सफलतापूर्वक मुटु प्रत्यारोपण, सफल शल्यक्रियासँगै बालकले पाए नयाँ जीवन। र अर्को वर्ष हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि 12 खेल स्थल सार्वजनिक। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगंजमा गएको आइतबार राति भएको घटनामा ज्यान गुमाएका दुई युवकका परिवार र सरकार बीच 7 बुधे सहमति भएको छ। घटनास्थल पुगेका गृहमन्त्री सुदन गुरुङको उपस्थितिमा मृतकका परिवारसँग सहमति भएको हो। सहमति अनुसार नेपाल सरकारले मृतक द्वय ओम प्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइनेछ। साथै दुवै परिवारलाई 10-10 लाख रुपियाँका दरले राहत उपलब्ध गराइने भएको छ। घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि तत्काल कानूनी कार्यवाही अघि बढाउने, मृतकका परिवारका एक एकजना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिसहरू यथाशीघ्र कार्यान्वयन गर्ने, मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त ठाउँमा स्मृति पार्क बनाउने सहमति पनि भएको छ। घटनामा ज्यान गुमाएका परिवार तथा गृह मन्त्रालय बीच गैराती सहमति भएको हो।

त्रिभुवन विश्वविद्यालयले मधेस प्रदेशका 11 केन्द्रमा पूर्व निर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ। मधेस प्रदेशका जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण त्रिवीले एमबीएस परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो। मधेस प्रदेशमा असहज अवस्था रहेकाले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गरेको त्रिवीका सहायक डीन डाक्टर भरत राईले जानकारी दिनुभएको छ। त्रिवीका अनुसार स्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुर, सरलाई क्याम्पस मलङ्गवा, जनज्योति बहुमुखी क्याम्पस लालबन्दी, सूर्यनारायण सत्यनारायण मौर वेता यादव क्याम्पस सिराहा, जेएस मुरारका बहुमुखी क्याम्पस लहान केन्द्रका परीक्षा स्थगित भएका छन्। यसै गरी महेन्द्र बिन्देश्वरी बहुमती क्याम्पस राजविराज सप्तरी, नेशनल पिपल कलेज कञ्चनपुर सप्तरी, जनज्योति बहुमुखी क्याम्पस चन्द्र निकापुर रौतहट, गौरी शंकर यादव रौतहट क्याम्पस गौर, सिमेरा कलेज बारा र ठाकुर राम बहुमुखी क्याम्पस वीरगंज केन्द्रका परीक्षा पनि स्थगित भएका छन्। सप्तरीको राजविराज र धनुषाको जनकपुरमा आज बिहानदेखि फेरि अनिश्चितकालीन कर्फ्यू लगाइएको छ। सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान 5 बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर जिल्लामा शान्ति सुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कर्फ्यू आदेश जारी गरिएको जनाएको छ। राजविराज नगरपालिकाभित्र पूर्वमा खाडो खोला, पश्चिममा हुलाकी राजमार्ग को जुडनी ढलही, उत्तरमा रूपनी रोडको बस बिटी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहरसम्मको क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभएको छ। सप्तरीको बोदेवरसाइन नगरपालिकामा भने गएराती 10 बजेदेखि नै अनिश्चितकालीन कर्फ्यू लागू गरिएको छ। कर्फ्यू आदेशको प्रभावकारी कार्यान्वयनका लागि नेपाली सेनाले गस्ती गरिरहेको छ। यसै गरी जिल्ला प्रशासन कार्यालयले जनकपुर धाम क्षेत्रमा जारी कर्फ्यू आदेश कायम गरेको छ। बिहान 6 बजेदेखि 8 बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्कन दिइएकोमा अहिले फेरि अनिश्चितकालका लागि कर्फ्यू कायमै रहेको प्रशासनले जनाएको छ। कर्फ्यूका बेला अत्यावश्यक सेवाहरू अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, सवाहन, पानी तथा दूध बोकेका गाडी सञ्चालनमा कुनै रोक नलगाएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसै गरी स्वास्थ्य कर्मी, सरकारी कर्मचारी, संचारकर्मी, रेडक्रस कर्मी, तीर्थयात्री, बिरामी, विमानस्थल आउजाउ गर्ने यात्रीलाई सम्बन्धित निकायबाट जारी भएको परिचय पत्र हवाई टिकटका आधारमा यात्रा गर्न दिइएको छ। नेपाल रेलवे कम्पनी लिमिटेडले जयनगर जनकपुर भङ्गाहा रेलखण्ड अन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषाबाट कर्फ्यू आदेश जारी भएकाले यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै रेल सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको कम्पनीको केन्द्रीय कार्यालय जनकपुर धाम धनुषाले जनाएको छ। सूचनामा प्रमुख जिल्ला अधिकारीबाट जारी कर्फ्यू आदेशका आधारमा यो निर्णय गरिएको उल्लेख छ। नेपाल रेलवे कम्पनीले जयनगर जनकपुर भङ्गाहा रेलखण्डमा सञ्चालन हुँदै आएको सेवा कर्फ्यू कायम रहेसम्म सञ्चालन गर्न नसकिने सूचनामा उल्लेख छ। उद्योग विभागले आफूबाट प्रवाह हुने धेरै सेवा पूर्ण रूपमा अनलाइन प्रणाली मार्फत सञ्चालनमा आइसकेको भन्दै सेवाग्राहीलाई सेवा लिन भौतिक रूपमा विभागमा उपस्थित नहुन आग्रह गरेको छ। विभागले अत्यावश्यक सूचना निकालेर अहिलेसम्म अनलाइन प्रणालीमा समावेश हुन बाँकी रहेका सेवा समेत क्रमशः अनलाइनमा ल्याउने प्रयास भइरहेको जनाएको छ। अनलाइन प्रणाली मार्फत सञ्चालन भइरहेका सेवाका लागि सेवाग्राही स्वयं कार्यालयमा उपस्थित हुन नपर्ने व्यवस्था भएको छ। अहिले भौतिक रूपमा उपस्थित भई सेवा लिनुपर्ने अवस्थामा सम्बन्धित प्रतिष्ठानका सञ्चालक स्वयं, कर्मचारी वा प्रतिष्ठानले तोकेको आधिकारिक प्रतिनिधि मात्र परिचय खुल्ने आधिकारिक परिचय पत्रसहित उपस्थित हुनुपर्नेछ। विभागले साउन 18 गतेदेखि विभागबाट प्रदान गरिने सेवाको आवेदन तथा सम्बन्धित कागजात औद्योगिक व्यवस्थापन सूचना प्रणाली मार्फत अनलाइनबाट मात्रै उपलब्ध हुने जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुन चाँदीको भाव बढ्यो, नयाँ पाठ्यक्रम स्वीकृतिका लागि सिफारिस गर्ने निर्णय लगायतका

0: खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारियो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले देवानगंज घटनाका मृतकका परिवार र सरकार बीच सात बुधे सहमति, सप्तरीको राजविराज र धनुषाको जनकपुरमा अनिश्चितकालीन कर्फ्यू, मधेस प्रदेशका 11 केन्द्रमा त्रिभुवन विश्वविद्यालयको एमबीएस परीक्षा स्थगित लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हप्ताको अन्तिम दिन आज सुन चाँदीको भाव बढेको छ। हिजोको तुलनामा आज सुनको भाव प्रति तोला 1000 रूपियाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो तोलाको 2,84,000 रूपियाँमा कारोबार भएको सुनको भाव आज तोलामा 1000 रूपियाँ बढेर 2,85,000 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसै गरी चाँदीको भाव 50 रूपियाँले बढेर प्रति तोला 4,360 रूपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाव प्रति तोला 4,310 रूपियाँ थियो। मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा हिजो बसेको परिषदको 79 बैठकले नयाँ पाठ्यक्रम स्वीकृतिका लागि सिफारिश गर्ने निर्णय गरेको हो। बैठकले आधारभूत शिक्षा कक्षा 6-8 अन्तर्गत मातृभाषा समूहका अवधि र नगर ढुट विषयका पाठ्यक्रम र माध्यमिक शिक्षा कक्षा 9 र 10 जनसंख्या अध्ययन र तन्त्रशास्त्र विषयका पाठ्यक्रम पनि स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिश गर्ने निर्णय गरिएको छ। यसैगरी माध्यमिक कक्षा 11-12 अन्तर्गत संवैधानिक कानून, देवानी तथा फौजदारी कानून र न्याय कार्यविधि कानून, कानूनी मस्यौदा तथा विधिशास्त्र तथा नेपाली कानूनी प्रणाली विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिश गर्ने निर्णय बैठकले गरेको छ। परिषदको निर्णयसँगै यी पाठ्यक्रम अन्तिम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पेश गरिनेछ। अब विदेशको खबर। युक्रेनमा एक बालकमा सफलतापूर्वक मुटु प्रत्यारोपण भएको छ। रूसी आक्रमणका क्रममा गम्भीर घाइते भएकी 4 वर्षीय बालिकाको उपचारकै क्रममा ब्रेन डेथ भएपछि उनका परिवारले अंगदान गर्ने साहसी निर्णय गरेको बीबीसीको खबरमा उल्लेख छ। त्यसपछि चिकित्सकहरूले ती बालिकाको मुटुलाई जन्मजात मुटु रोगबाट पीड़ित एक बालकमा सफलतापूर्वक प्रत्यारोपण गरेका हुन्। सफल शल्यक्रियासँगै बालकले नयाँ जीवन पाएका छन्। मुटु प्रत्यारोपण गरिएका 12 वर्षीय बालक विगत 3 वर्षदेखि रगतको क्यान्सर, कडा खालको निमोनियाको समस्याबाट समेत पीड़ित थिए। साथै ती ब्रेन डेथ भएकी बालिकाका अन्य अंगहरू पनि आवश्यक परेका अरू बिरामीमा प्रत्यारोपण गरिएको थियो। ब्रेन डेथ भएकी बालिकाको मुटु जीवित नै राख्ने एकमात्र उपाय मुटु प्रत्यारोपण भएको निष्कर्षमा चिकित्सकहरू पुगेको खबरमा उल्लेख छ। प्रत्यारोपण सफल भएपछि अस्पतालमा पुगेकी ती आमालाई चिकित्सकहरूले विशेष प्रविधि स्टेथोस्कोप मार्फत आफ्नी छोरीको मुटुको धड्कन बालकको छाती भित्र सुन्ने अवसर दिएका थिए। चिकित्सकहरूका अनुसार युद्धको कठिन परिस्थितिमा गरिएको यो मुटु प्रत्यारोपण निकै चुनौतीपूर्ण थियो। यो घटनाले अंगदानले मृत्युपछि पनि अर्को जीवन बचाउन सक्ने सन्देश दिएको भन्दै युक्रेनमा यसको प्रशंसा भइरहेको छ।

अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले अर्को वर्ष अर्थात् सन् 2027 हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि 12 खेल स्थल सार्वजनिक गरेको छ। यो विश्वकप दक्षिण अफ्रिका, जिम्बावे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्दैछन्। कुल 14 टोलीको सहभागिता रहने प्रतियोगितामा 57 खेल हुनेछन्। ती खेलका लागि दक्षिण अफ्रिकाका 8, जिम्बावेका 3 र नामिबियाको एक स्थान घोषणा गरिएको हो, जसमा दक्षिण अफ्रिकाको वन्डरर्स स्टेडियम, सेन्टुरियन, न्यू ल्यान्ड्स, किङ्स मिड, सेन्ट जर्ज पार्क, मांगाउन ओभल, बोलान्ड पार्क र बफालो पार्कमा हुनेछन्। यसै गरी जिम्बावेमा हरारे स्पोर्ट्स क्लब, बुलाबायोको क्वीन्स स्पोर्ट्स क्लब र भिक्टोरिया फल्स अनि नामिबियाको नामिबिया क्रिकेट मैदान चयन गरिएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। देवानगंज घटनाका मृतकका परिवार र सरकारबीच 7 बुधे सहमति, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गर्ने प्रतिबद्धता। सप्तरीको राजविराज र धनुषाको जनकपुरमा अनिश्चितकालीन कर्फ्यू, मधेस प्रदेशका 11 केन्द्रमा त्रिभुवन विश्वविद्यालयको एमबीएस परीक्षा स्थगित। उद्योग विभागका धेरै सेवा पूर्ण रूपमा अनलाइन, सेवाग्राहीले कार्यालय धाउन नपर्ने। युक्रेनमा एक बालकमा सफलतापूर्वक मुटु प्रत्यारोपण, सफल शल्यक्रियासँगै बालकले पाए नयाँ जीवन। र अर्को वर्ष हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि 12 खेल स्थल सार्वजनिक। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
0: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक हस्पिटल अगाडि।
4: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
0: ग्रुप राइटर नरेश महतो, गीता महतो।
1: सम्पर्क 97625 73 0 99 98 0 74 46 182 र 98 4 91 95 225।
5: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
6: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
5: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
1: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98 042 21 343 र 98 184 29 230।

0: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 0974 46 142 र 98 4 91 95 225।

0: अलमारी, कागती, चिउरी, चन्दन, नीम, अमला, तितेपाती, च्याउ, गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधी साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
2: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
3: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्का त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
5: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98119328 र 98653773687।
6: एकालुका बा, हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
7: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
8: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, ब्लक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्ची, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचर सामानहरू सुपथ मूल्यमा पाइन्छ।
5: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 5584, 98651 5498।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5359-6053 98-550-7071 र 98-550-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-2640
3: It's 1 o'clock अहिले 1 बजेको छ
4: हजुर

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। प्रधानमन्त्री बालेन शाहले मधेसबाट प्रतिनिधित्व गर्ने राजनैतिक दलका नेतासँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा जारी छलफलमा सुनसरी लगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा डाक्टर सिके राउत, महन्त ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिमिया अन्सारी, रामके शर्मा, प्रभु शाह, अम्रेश कुमार सिंह, सरोज सिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी हुनुहुन्छ। सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले धार्मिक अगुवासँग छलफल थाल्नु भएको छ। सभापति लामिछानेले आज पार्टी संसदीय दल कार्यालयमा मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गरिरहनु भएको छ। यस्तै सभापति लामिछानेले विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजु राज फुयालसँग एकसाथ छलफल गरिरहनु भएको छ। उहाँले अगुवाहरूलाई सुनसरी सिरा लगायत देशका विभिन्न भागमा भइरहेको प्रदर्शन रोक्न सद्भावको अपील गर्न आग्रह गर्नुभएको छ। सिराहाको गोलबजार क्षेत्रको अवस्था शुक्रबार आज बिहानीदेखि सामान्य बन्दै गएको छ। यद्यपि गोलबजार लहान क्षेत्रमा जारी गरिएको कर्फ्यू भने अर्को सूचना नभएसम्म यथापत रहने प्रशासनले जनाएको छ। पूर्व पश्चिम राजमार्गमा बिहानैदेखि सवारी साधन र सर्वसाधारणको चहलपहल न्यून देखिएको छ। राजमार्ग तथा संवेदनशील स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएका छन्। नेपाली सेनाले गोलबजारका विभिन्न ठाउँबाट मुख्य सड़कमा निस्कने बाटो तथा गल्लीमा समेत निगरानी बढ़ाएको छ। पश्चिम राजमार्ग अन्तर्गत पुरानो चौक चौहरवादेखि गोलबजारसम्मको गागन खोलासम्म सुरक्षाकर्मी परिचालन गरिएको छ। कर्फ्यूको पालना गराउन सुरक्षाकर्मीले सड़कमा भेटिएका नागरिकलाई आवश्यक बाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै फकाइरहेका छन् भने अत्यावश्यक काममा हिँडेकालाई सोधपूछपछि गन्तव्यतर्फ जान निर्देशन दिएका छन्। अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघु वित्त संघर्ष समिति बीच आज पुनः वार्ता हुने भएको छ। बिहिबार भएको वार्ता सकारात्मक र समाधान उन्मुख रहेको बताइएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले आन्दोलनरत लघु वित्त पीड़ितसँग वार्ता गर्न समिति गठन गरेका थिए। बिहिबार मन्त्रीस्तरीय निर्णय गर्दै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकतामा वार्ता टोली गठन गर्नुभएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: बाकी खबर संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्दैछ। अहिले सभा एक बजे बोलाइएको बैठकमा गृहमन्त्री शोधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाब दिने कार्यसूची छ। बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाब दिँदै हुनुहुन्छ। बैठकमा राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा गृहमन्त्रीको ध्यान आकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। चीनसँगको उत्तरी नाका तातोपानी जोड्ने देशकै प्रमुख व्यापारिक मार्ग अरनीको राजमार्ग विगत दुई सातादेखि पूर्ण रूपमा अवरूद्ध छ। लगातारको पहिरोका कारण राजमार्ग ठाउँ ठाउँमा भत्किएपछि सवारी साधनको आवाजावत ठप्प बनेको छ। तर बाटो बन्द भएको दुई साता बितिसक्दा पनि सड़क खुलाउन सरकार तथा सम्बन्धित निकायले कुनै ठोस कदम चालेको देखिँदैन, जसका कारण सीमावर्ती क्षेत्रका बासिन्दा तथा चीनबाट सामान आयात निर्यात गर्ने व्यवसाय निकै शास्ति भोग्न बाध्य भएका छन्। अवस्थ नेपाली खबर अहिलेलाई यति नै। अहिले दुई बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: किनेर ग्यारेज झैं बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653773687।
5: यो बिजेपीले दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
6: माछा ब्रोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12200 छ।
6: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
7: माडीवासीहरूका लागि खुसीको खबर।
8: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459-64977 र 98020-35212।

0: सो लभली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
3: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
11: सेवाका लागि माडी सम्पर्क 056510 40 र 98452 0828 40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
12: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

नेपाली रेडियो नेटवर्कको दिउँसो 2 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। मधेस केन्द्रित राजनैतिक दलका नेताहरूले यसपटक भएका सम्झौताहरूलाई रद्दीको टोकरीमा नफाल्न प्रधानमन्त्री बालेन शाहलाई सुझाव दिएका छन्। शुक्रबार आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको भेटघाटका क्रममा आफूहरूले मधेसमा भएका घटनाबारे ध्यानाकर्षण गराएको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतले जानकारी दिनुभयो। सम्झौता भयो त्यसलाई रद्दीको टोकरीमा नफालिदिनुहोला। विगतका सरकारले नगर्नुहोला भनेका छौ। महतोले भेटपछि संचारकर्मीसँग भन्नुभएको छ, मधेसमा फैलिएको आगो रोक्नका लागि राज्य संवेदनशील भर लाग्नुपर्नेमा उहाँले ध्यानाकर्षण गराएको बताउनुभयो। जुन मधेसमा फैलिएको आगो छ त्यसलाई रोक्नु पर्यो, राज्यले रेस्पोन्स नगरेपछि त्यो रोकिँदैन नि, हामी सबै सहयोग गर्न तयार छौ, सबै पक्षको सहयोग गरेर त्यो दंगालाई रोक्नुपर्छ भनेका छौ। महतोले भन्नुभयो त्यसका लागि पहल गर्नुपर्छ, ढिला भए पनि देशको नाममा सम्बोधन गर्नुभयो त्यसका लागि धन्यवाद, अलि पहिला नै गरिदिएको भए यस्तो हुने थिएन भनेर हामीले सुझाव दिएका छौ, उहाँको भनाइ थियो। सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले धार्मिक अगुवासँग छलफल थाल्नु भएको छ। सभापति लामिछानेले शुक्रबार पार्टी संसदीय दल कार्यालयमा मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गर्नुभएको हो। सभापति लामिछानेले विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजु राज भुयालसँग एकसाथ छलफल गर्नुभएको हो। नेपाली काँग्रेसका सभापति गगन थापाले कोशी र मधेस प्रदेशमा आगो जसले लगाएको भए पनि निभाउने काम पार्टीको भएको बताउनु भएको छ। पार्टीका तर्फबाट निर्वाचित कोशी र मधेस प्रदेश सभा र पालिकाका जनप्रतिनिधिसँग आज भर्चुअल छलफलका क्रममा उहाँले यस्तो बताउनु भएको हो। हामी मुख्य शक्ति हो, हामी अभिभावक हो, जसरी पनि जिम्मेवार बन्नुपर्छ र सम्हाल्ने काम हाम्रो हो। उहाँले भन्नुभयो आगो जसले लगाएको भए पनि निभाउने काम हाम्रो हो। गगन थापाले कंग्रेस सम्हाल्ने शक्ति भएकाले सहिष्णुता कायम रहने गरी काम गर्न पनि जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ। थापाले सामाजिक सञ्जालमा आउने सूचनाहरू पत्याएर धारणा नबनाउन जनप्रतिनिधिलाई आग्रह गर्नुभयो। सम्हाल्ने शक्ति हामी भएकाले जिम्मेवारी निर्वाह गर्नुपर्छ भनेर सोचाइ राखेर सहिष्णुता कायम गर्ने गरी सबै साथीहरूले काम गर्नुहोला सभापति थापाको भनाइ छ। सशस्त्र प्रहरी बलले सामाजिक द्वेष फैलाउने गतिविधिमा नलाग्न अनुरोध गरेको छ। सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले सूचना जारी गर्दै सामाजिक द्वेष फैलाउने, धार्मिक सहिष्णुता बिथोल्ने किसिमका हिंसात्मक गैर कानूनी र उत्तेजक गतिविधिमा संलग्न नहुन अनुरोध गरेका हुन्। शान्ति सुव्यवस्था अनुरोध गर्नुभएको छ। शान्ति सुव्यवस्था र सद्भाव कायम राख्न समन्वयात्मक ढंगबाट सशस्त्र प्रहरीले काम गरिरहेको उहाँको भनाइ छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। संसारी घटनालाई लिएर राष्ट्रिय सभामा पनि प्रधानमन्त्री बालिन सार र गृहमन्त्री शोधन गुरुङको खोजी भएको छ। तराई मधेसमा साम्प्रदायिक तनाव रहेका बेला सरकारले जनतालाई आश्वस्त पार्नुपर्ने भन्दै सांसदहरूले घटना के कसरी भएको हो त्यसबारे गृहमन्त्रीले संसदलाई जानकारी गराउनुपर्ने माग राख्नु भएको हो। नेपाली काँग्रेसका सांसद आनन्द प्रसाद ढुङ्गानाले संसदीदेखि अनेत्र समेत गोली चल्ने अवस्था सिर्जना भएको बताउनुभयो। गृहमन्त्री संसदमा पाउन नसकेको गुनासो छ। संसदीमा गएर गृहमन्त्री आफै सहमतिका निम्ति लागेको अनौपचारिक जानकारी प्राप्त भएको उहाँको भनाइ छ। साथै प्रधानमन्त्री बालेन्द्र शाहले यो विषयमा सम्बोधन गरेको विषय पनि उहाँले स्मरण गर्नुभयो। विवादित पृष्ठभूमिका नेपाली कंग्रेसका नेता अभिषेक गिरी विरूद्ध 21 करोड़ बढ़ीको ठगी मुद्दा दायर भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौँमा ठगीको मुद्दा दायर गरेको हो। उनीहरू विरूद्ध 21,32,76,005 रुपियाँ बराबरको बिगो माग दावी गर्दै मुद्दा दायर भएको छ। यसका साथै नेपाली खबर यही सकिन्छ। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ।

0: स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: घरमा को हुनुहुन्छ होला? एकदम थोरा पानी खान पाए हुन्थ्यो।
2: ए सान नानी, बाहिर कसले पानी मागे जस्तो छ, जाऊ त देऊ।
3: एकछिन बस्दै गर्नुहोस् ल, पानी नै सकेको रहेछ, म लिएर आइहाल्छु।

0: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको

0: बिक्री सुरु भइसकेको छ, आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुवर, फोन 98042211343 र 98184293।
2: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
0: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
2: प्रवेश परीक्षा साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
0: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
2: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
0: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
2: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
0: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
2: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त उजाउनु त होला नि।
7: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा उषाकिरणको नमस्कार। मधेश केन्द्रित दलका नेताले गरे प्रधानमन्त्री शाहसँग भेटवार्ता। मधेसमा जारी द्वन्द्वको विषयमा छलफल। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न हिन्दू मुस्लिम अगुवाको संयुक्त अपील। कोशी र मधेसका जनप्रतिनिधिसँग गगन थापाको छलफल। सहिष्णुता कायम रहने गरी काम गर्न जनप्रतिनिधिलाई निर्देशन। समाजमा द्वेष फैलाउने गतिविधिमा नलाग्न सशस्त्र प्रहरीको अनुरोध। कांग्रेस नेता अभिषेक गिरी विरूद्ध 21 करोड़को ठगी मुद्दा। स्मार्ट सेल घोटाला प्रकरणमा भूपेन्द्र भण्डारी पक्राउ। देशभर 13,70,000 हेक्टरमा धान रोपाई। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा। सेनाभित्रको भ्रष्टाचार लडाईँलाई तीव्र बनाउन चिनिया राष्ट्रपतिको आग्रह। बन्दुकको नालले पार्टीको आदेश पालना गर्नुपर्नेमा जोड। र फिफा योजना विरूद्ध विश्वकप बहिष्कारको चेतावनी। सन् 2027 को एक दिवसीय विश्वकपका लागि आईसीसीले 12 आयोजक शहरको टुङ्गो लगायो। फुटबल खेलाड़ी द्वय एरिक र अनन्तले बंगलादेशी लीग खेल्ने।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबर सुरु गरौं। बालबालिकालाई अत्यावश्यक बाहेक बाहिर जान नदिन मधेस सरकारको अपील सम्बन्धी खबरबाट। मधेस सरकारले आफ्ना बालबालिकालाई अत्यावश्यक काम बाहेक घर बाहिर नपठाउन सार्वजनिक अपील गरेको छ। हाल मधेसका केही स्थानमा देखिएको साम्प्रदायिक तनाव तथा हिंसात्मक घटनाका क्रममा सड़क प्रदर्शन जुलुस भीड़मा बालबालिका तथा युवाको संलग्नता बढेको मधेस सरकारले सो चिन्ता व्यक्त गरेको छ। सरकारको गृह संचार तथा कानून मन्त्री फकिरा महतोले अपील गर्दै अभिभावकको एउटा निर्णयले सन्तानको भविष्य सुरक्षित हुन सक्ने बताउनु भएको छ। मधेस केन्द्रित दलका नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटेर मधेसमा जारी द्वन्द्वको विषयमा छलफल गर्नुभएको छ। आज उहाँहरूले मधेसमा जारी द्वन्द्व समाधान गर्नका लागि सरकारले तत्कालै पहल गर्नुपर्ने सुझाव दिनुभएको हो। सुनसरीमा भएको घटना विस्तारै मधेसभर फैलिएको र तत्कालै त्यसलाई नियन्त्रणमा लिन नसकिए त्यसले भयावह रूप लिन सक्नेतिर पनि प्रधानमन्त्री बालेनलाई उहाँहरूले सचेत गराउनु भएको छ। प्रधानमन्त्रीले चुनावको बेला संघीयतालाई बलियो बनाउने कुरा गरेको तर चुनावपछि जनताको अपेक्षाको पूरा नभएका कारण यो आक्रोश देखिएको उहाँहरूको भनाइ छ। छलफलपछि पत्रकारसँग कुरा गर्दै जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले सुनसरीमा भएको घटना तथा संघीयता लगायतको विषयमा छलफल भएको बताउनुभयो। प्रधानमन्त्री बालेनसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै उहाँले सरकार द्वन्द्व समाधानतिर गएको बताउनु भएको छ। साथै सुरक्षाकर्मी आक्रोशित देखिएका र त्यसले अवस्था उत्तेजित भएको अवस्था भएको उहाँको भनाइ छ। बैठकमा आफूहरूले यो विषयमा पनि छलफल गरेको उहाँको भनाइ छ। संघीयतालाई बलियो बनाउने काम पनि सरकारले गर्नुपर्नेमा उहाँको जोड छ। सुनसरीको देवानगंज क्षेत्रमा आइतबार राति भएको घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा उत्पन्न तनाव रोक्न दुई धार्मिक समुदायका अगुवाले अपील गरेका छन्। अहिले देखिएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवाले शान्ति धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न संयुक्त अपील गरेका हुन्। संयुक्त अपीलमा विश्व हिन्दू महासंघ नेपालका महासचिव रामचन्द्र तिवारी जमीअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी विश्व हिन्दू महासंघ नेपालका सचिवालय सदस्य राजु राज कुयाल तथा अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीको हस्ताक्षर छ। अपीलमा नेपाल बहुधार्मिक बहुजातीय बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र भएकाले यहाँको धार्मिक सहिष्णुता सामाजिक सद्भाव आपसी सम्मान तथा राष्ट्रिय एकता देशको पहिचान र बल भएको उल्लेख गरिएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले कोशी र मधेस प्रदेशमा आगो जसले लगाएको भए पनि निभाउने काम पार्टीको भएको बताउनु भएको छ। पार्टीका तर्फबाट निर्वाचित कोशी र मधेस प्रदेश सभा र पालिकाका जनप्रतिनिधिसँग भर्चुअल छलफलका क्रममा उहाँले सो कुरा बताउनु भएको हो। हामी मुख्य शक्ति भएकाले अभिभावक हो, हाम्रो जिम्मेवार हो र सम्हाल्ने काम हाम्रो हो, उहाँको भनाइ छ। उहाँले कंग्रेस सम्हाल्ने शक्ति भएकाले सहिष्णुता कायम रहने गरी काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ। सशस्त्र प्रहरी बलले सामाजिक द्वेष फैलाउने गतिविधिमा नलाग्न अनुरोध गरेको छ। सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले सूचना जारी गर्दै सामाजिक द्वेष फैलाउने धार्मिक सहिष्णुता बिथोल्ने किसिमका हिंसात्मक गैरकानूनी र उत्तेजक गतिविधिमा संलग्न नहुन अनुरोध गर्नुभएको हो। यता सुनसरीको घटनालाई लिएर राष्ट्रिय सभामा आज प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङको खोजी भएको छ। तराई मधेसमा साम्प्रदायिक तनाव रहेको अवस्थामा सरकारले जनतालाई आश्वस्त पार्नुपर्ने भन्दै संसदले घटना के कसरी भएको हो त्यसबारे गृहमन्त्रीले संसदलाई जानकारी गराउनु पर्ने माग राखेका हुन्। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। विवादित पृष्ठभूमिका नेपाली कंग्रेस नेता अभिषेक गिरी विरूद्ध 21 करोड़ बढ़ीको ठगी मुद्दा दायर भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौँमा ठगीको मुद्दा दायर गरेको हो। उनी विरूद्ध 21 करोड़ 32,76,500 रूपियाँ बराबरको बिगो माग दावी गर्दै मुद्दा दायर भएको छ। स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई ललितपुर महानगरपालिका 23 धापा खेलबाट पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराले उनीमाथि स्मार्ट सेल घोटाला प्रकरणमा अनुसन्धान हुने बताउनु भएको छ। स्मार्ट सेलको सम्पत्ति बेचेर राज्यलाई हानि नोक्सानी पुर्याएको आरोप उनीमाथि छ। रेखा शर्मा संचार तथा सूचना प्रविधि मन्त्री हुँदा भण्डारी विज्ञको रूपमा उनको सचिवालयमा नियुक्त भएका थिए। प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिका सदस्य लीमा अधिकारी आचार्यले पूँजीगत खर्चको कमजोर कार्यान्वयन, त्यसका कारण र सुधारका उपायबारे समितिमा विस्तृत छलफल गराउन प्रस्ताव गर्नुभएको छ। अर्थ समिति सभापति डाक्टर कृष्णहरि बुढाथोकीलाई लिखित प्रस्ताव बुझाउँदै आचार्यले शुक्रबार उक्त प्रस्ताव सार्वजनिक गर्दै पूँजीगत खर्चको कमजोर अवस्थाबारे सम्बन्धित मन्त्री, सरकारी अधिकारी, निर्माण व्यवसाय र विज्ञलाई समितिमा बोलाएर गहन छलफल गर्न माग गर्नुभएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागको तथ्याङ्क अनुसार मंगलबारसम्म देशभर 85.72% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका प्रवक्ता एवं उपमहानिर्देशक राजेन्द्र कोइरालाका अनुसार साउनको दोस्रो सातासम्म कोशी प्रदेशमा 86.97, मधेसमा 77.88, बागमतीमा 87.9, गण्डकीमा 80.72% रोपाई सम्पन्न भएको हो। लुम्बिनीमा 88.99, कर्णालीमा 88.22 र सुदूरपश्चिममा 87.93% धान रोपाई भएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: For DTH Seva, Dish Home.
1: Dish Home. Khushi ko connection.
2: Yo ho Nepali Radio.
1: Yo awaz ho Nepali Radio Network ko. Yo tapai sundar hunu huncha Nepali khabar.
3: Ab bidesh ka khabar. Ameriki Rashtrapati Donald Trump le Hamas ko nishastrikaran ra Gaza patti bata Israeli sena firta garne aitihasik samjhauta bhayeko ghoshana gardai Qatar lagayat madhyasthakartalai samjhauta ma pugna ka lagi gareko sahayogi prayas ka lagi kritagyata byakta gareka chan. सामाजिक सञ्जाल ट्रुथको आफ्नै आधिकारिक खाताको एक पोस्टमा ट्रम्पले गाजामा हमास र अन्य सबै सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणमा सहमति जनाउँदै ऐतिहासिक सम्झौतामा पुगेको बताएका हुन्। यता चिनिया राष्ट्रपति सी जिनपिङले सत्तारूढ कम्युनिष्ट पार्टीका शीर्ष नेतालाई सेनाभित्रको भ्रष्टाचार विरूद्धको लडाईँलाई तीव्र बनाउन र राष्ट्रिय रक्षाको आधुनिकीकरणलाई अघि बढाउन आग्रह गरेका छन्। चीनको शीर्ष निर्णय गर्ने निकाय पोलिट ब्युरोको सामयिक बैठकमा राष्ट्रपति सीले भनेका छन् बन्दुकको नालले सधैँ पार्टीको आदेश पालना गर्नुपर्छ। अब खेलकुद अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले सन् 2027को पुरुष एक दिवसीय ओडीआई विश्वकपका लागि 12 आयोजक सरको टुङ्गो लगाएको छ। 24 वर्षपछि पहिलो पटक दक्षिणी अफ्रिकामा यो प्रतियोगिता आयोजना हुन लागेको हो। 54 खेलमध्ये अधिकांश खेलहरू दक्षिण अफ्रिकाका जोहानेसबर्ग सन्चुरियन डर्बन लगायतका ठाउँमा न्यूल्यान्डमा हुनेछन्। यस्तै अर्को खेल खबरमा नेपाली फुटबल टीमका खेलाड़ी द्वय अनन्त तामाङ र एरिक विष्टले बंगलादेशमा लीग खेल्ने भएका छन्। नेपाली राष्ट्रिय टीमका मिडफिल्डर एरिक विष्ट र डिफेन्डर अनन्त तामाङले फोर्टिस एफसी वम्ट बंगलादेशी एफसीबाट बंगलादेशी लीग खेल्ने भएका हुन्। एरिक र अनन्तले यसअघि पनि बंगलादेशको लीग खेलेका थिए। एरिकले यसअघि ब्रदर्स युनियनबाट खेलेका थिए। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। मधेस केन्द्रित दलका नेताले गरे प्रधानमन्त्री शाहसँग भेटवार्ता। मधेसमा जारी द्वन्द्वको विषयमा छलफल। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न हिन्दू मुस्लिम अगुवाको संयुक्त अपील। कोशी र मधेसका जनप्रतिनिधिसँग गगन थापाको छलफल। सहिष्णुता कायम रहने गरी काम गर्न जनप्रतिनिधिलाई निर्देशन। समाजमा द्वेष फैलाउने गतिविधिमा नलाग्न सशस्त्र प्रहरीको अनुरोध। कंग्रेस नेता अभिषेक गिरी विरूद्ध 21 करोड़को ठगी मुद्दा। स्मार्ट सेल घोटाला प्रकरणमा भूपेन्द्र भण्डारी पक्राउ। देशभर 13,70,000 हेक्टरमा धान रोपाई। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा। सेनाभित्रको भ्रष्टाचार लडाईँलाई तीव्र बनाउन चिनिया राष्ट्रपतिको आग्रह। बन्दुकको नालले पार्टीको आदेश पालना गर्नुपर्नेमा जोड। र फिफा योजना विरूद्ध विश्वकप बहिष्कारको चेतावनी। सन् 2027को एक दिवसीय विश्वकपका लागि आइसिसीले 12 आयोजक सहरको टुङ्गो लगायो। फुटबल खेलाड़ी द्वय एरिक र अनन्तले बंगलादेशी लीग खेले। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

मुखै खोल्न पर्ने हो कि आफै बुझिए जाने, मुखै खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पोसिता

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। परराष्ट्र मन्त्रालयले पाकिस्तान स्थित ब्रड पेकमा हिम पहिरोमा 6 जना नेपाली गएको घटनामा पाकिस्तान सरकारसँग समन्वय भइरहेको जनाएको छ। मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै इस्लामाबाद स्थित नेपाली दूतावासले पाकिस्तान सरकारका सम्बन्धित निकाय तथा अल्फा इन क्लब अफ पाकिस्तानसँग समन्वय गर्दै प्रभावित सबै आरोहीको शीघ्र र सुरक्षित उद्धारका लागि पहल गरिरहेको उल्लेख गरेको हो। पाकिस्तानका अधिकारीहरूले खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दूतावासलाई गराएका छन्। पर्वतारोही निर्मल पूर्जा निम्स्ताई नेतृत्वको ब्रड पिक आरोहण टोलीमा नेपालका पूर्वबहादुर गुरुङ युक्ता, किली पेम्बा शेर्पा किलु, निमा शेर्पा, नामाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका छन्। टोलीमा औमानकी नधिरा अहमद अब्दुल्ला अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङझोङ तथा अमेरिकाकी म्यालोएरी गाइस पनि सहभागी छन्। परराष्ट्र मन्त्रालयले पाकिस्तान सरकारबाट खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन उपलब्ध सबै स्रोत साधन परिचालन गर्ने प्रतिबद्धता प्राप्त भएको जनाएको छ। सरकार पीड़ित पक्ष बीच सहमति भए पनि देवानगंज गोलीकाण्डका मृतकका परिवारले शव नबुझ्दा अन्त्येष्टि प्रक्रिया अन्यलमा परेको छ। सरकारले बिहिबार राति औपचारिक सहमति गरे पनि सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंज गोलीकाण्डमा मृत्यु भएका दुई युवाका परिवारले शव बुझ्न मानिरहेका छैनन्। स्थानीयको विरोध र असन्तुष्टिका कारण शव लिन विराटनगर पुगेका आफन्त गाउँ फर्किएका छन्, जसका कारण आज शुक्रबारका लागि तय भएको अन्त्येष्टि कार्यक्रम अन्यलमा परेको छ। गत आइतबार राति कप्तानगंजमा दुई पक्ष बीचको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। मोरङ जिल्लामा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले विराटनगरमा सर्वपक्षीय सद्भाव र्याली आयोजना गरिएको छ। दिउँसो 3 बजी विराटनगर स्थित महेन्द्र चोकबाट शुरू भएको र्यालीमा सबै राजनैतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक संघ संस्था, संचारकर्मी, युवा, उद्योगी, व्यवसायी, विभिन्न धार्मिक समुदायका प्रतिनिधि तथा आम नागरिकको सहभागिता थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर राहदानी अनियमितता मुद्दाको सुनवाईका लागि आफै विशेष अदालतमा हाजिर भएका सिद्धार्थ थापा साधारण तारिखमा रिहा हुनु भएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले उहाँलाई साधारण तारिखमा राख्न आदेश दिएको हो। उहाँका विरूद्ध प्रहरीले गैर कानूनी लाभ हानि अन्तर्गत 10,13,04,61,000 रुपियाँ बिगो दावी गरेको थियो, तर विशेष अदालतले सामान्य धरौटी पनि नलिई साधारण तारिखमा छाडेको हो। नेपाल उद्योग वाणिज्य महासंघले विगत केही दिनदेखि सुनसरी जिल्लाको कप्तानगंज लगायत तराईका विभिन्न क्षेत्रमा देखा परेका अशान्त वातावरण, श्रृंखलाबद्ध घटना र सर्वसाधारण बीच उत्पन्न तनावप्रति आफ्नो गम्भीर ध्यान आकर्षण भएको जनाउँदै सामाजिक सद्भावका लागि सक्रिय रहन सबै प्रदेश महासंघ तथा जिल्ला नगर संघलाई सक्रिय रहन आह्वान गरेको छ। तराईका विभिन्न जिल्लामा देखा परेको वर्तमान तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्न महासंघले सम्बद्ध सबै पक्षलाई संयमता अपनाउन आह्वान गरिसकेको छ। अघिल्ला चार दिन लगातार घटेको शेयर बजार सातको अन्तिम कारोबार दिन शुक्रबार 12.9 छ अङ्कले बढेको छ। यो वृद्धिपछि नेप्से परिसूचक 2650 अङ्कमा कायम भएको छ। यो साताका अघिल्ला चारै दिन बजार घटेको थियो, जसले गर्दा समग्रमा यो साता नेप्से 49 अङ्क घट्न पुग्यो। गत शुक्रबार नेप्से 2734 अङ्कमा रहेको थियो। अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्।

नेपाली रेडियो नेटवर्कको साँझ पाँच बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाह पालिनले तराई मधेसमा देखिएको समस्या थप बिग्रन नदिने बहुपक्षीय रणनीति अप्नाएको बताउनु भएको छ। आज मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसदसँग छलफलका कार्यक्रममा प्रधानमन्त्री बालेन्ले परिस्थिति थप नबिग्रने भन्दै सांसदलाई आश्वासन पार्नुभएको हो। प्रधानमन्त्री बालेन्ले राज्य संयन्त्रका सम्पूर्ण अङ्गहरू उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अप्नाउन आग्रह गर्नुभएको छ। सिराहाको गोलबजारमा प्रहरीको गोली लागेर ज्यान गुमाएका 15 वर्षीय गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले राहत स्वरूप 10 लाख रुपियाँ उपलब्ध गराउने भएको छ। गाउँपालिकाले आज सूचना जारी गर्दै मृतक गणेश यादवका परिवारलाई राहत रकम प्रदान गर्ने बताएको हो। औरही गाउँपालिका 2 तुलसीपुर मोतीपुर निवासी गणेशको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएको थियो। यसै गरी सरकार र पीड़ित पक्षबीच सहमति भए पनि देवानगंज गोलीकाण्डका मृतक परिवारले सब नबुझ्दा अन्त्येष्टि प्रक्रिया अन्यलमा परेको छ। सरकारले बिहिबार राति औपचारिक सहमति गरे पनि सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा गोली लागेर मृत्यु भएका 2 युवाका परिवारले सब बोझ्न मानेका छैनन्। स्थानीयको विरोध र असन्तुष्टिका कारण सब लिन विराटनगर पुगेका आफन्त गाउँ फर्किएका छन्। मोरङ जिल्लामा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले आज विराटनगरमा सर्वपक्षीय सद्भाव र्याली आयोजना गरियो। दिउँसो 3 बजे विराटनगर स्थित महेन्द्र चौकबाट शुरू भएको र्यालीमा सबै राजनैतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक संघ संस्था, संचारकर्मी, युवा, उद्योगी, व्यवसायी, विभिन्न धार्मिक समुदायका प्रतिनिधि तथा आम नागरिक को सहभागिता थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। भ्रष्टाचार मुद्दाको सुनवाईका लागि आफै विशेष अदालतमा उपस्थित भएकी डोटे स्थित बड़ी केदार गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष इन्द्र कुमारी बोहरालाई थुनामा राख्न आदेश भएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको बेन्चले यस्तो आदेश दिएको हो। बोहराले आफूलाई तारेखमा राखेर मुद्दाको पूर्वपक्ष गर्न माग गरेकी थिइन्, तर विशेष अदालतले तारेखमा राख्न अस्वीकार गरेको छ। असार 2 गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धान प्रतिवेदनका साथ उनी सहित तत्कालीन अध्यक्ष समेत प्रतिवादी रहेको मुद्दा दायर भएको थियो। र राहदानी अनियमितता मुद्दाको सुनवाईका लागि आफै विशेष अदालतमा हाजिर भएका सिद्धार्थ थापा साधारण तारिखमा रिहा भएका छन्। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले उनलाई साधारण तारिखमा राख्न आदेश दिएको हो। उनका विरूद्ध प्रहरीले गैर कानूनी लाभहानी अन्तर्गत 10,13,04,61,000 रुपियाँ बिगो दावी गरेको थियो। अवश्य यसका साथै नेपाली खबर यहीँ सकिन्छ। अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्।

0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडी नौ कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056-493-7338, मोबाइल 98-550-88-002।
4: यो माइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
6: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
2: पाडीवासीहरुका लागि खुशीको खबर।
3: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9820235212।
5: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
6: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो।
3: सम्पर्क 97625 73 09 98 0 74 46 182 र 98 491 95 225।
7: फ्री भिसा, फ्री टिकट सहित दुबईमा रोजगारीका लागि सुवर्ण अवसर।
3: दुबईको प्रतिष्ठित कम्पनी इसादाहा कम्पनीबाट हाउसकिपिङ, क्लिनर, महिला पुरुष 50 जना, सेलरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही असार 28 गते बिहिबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
7: देवान, मेन पावर, नारायणगढ, लाइन सोक। सम्पर्क 98550 58369, 98426 43 211 र 98142076704।
8: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
9: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो, ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
8: हैन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653 73 687।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधानमन्त्रीद्वारा मधेस केन्द्रित दलका नेता र सांसदहरूसँग छलफल, सात बुझ्दै सहमतिपछि ओम प्रकाश र जयप्रकाशको शव उठाउन परिवार सहमत, सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपिल, आज विभिन्न जिल्लामा सद्भाव र्याली।
0: खाना पकाउने ग्यासका लागि उपभोक्ता फेरि लाइन बस्न थाले, अभाव नरहेको तर माग 81 बढेपछि असहज भएको निगमको दावी।
1: विवाह खाजा कार्यक्रमले झन्डै 30 लाख बाल बालिकाको बहुआयामिक पक्षमा सुधार, कक्षा 8 सम्म नै विवाह खाजाको कार्यक्रम लैजाने तयारी।
2: शिक्षा क्षेत्रको बजेट वृद्धि भयो भने यो त प्लानमै छ हाम्रो, होइन 8 कक्षासम्मै लैजाने कार्यक्रम छ।
0: स्पेनी सहर सेउटामा पछिल्लो 24 घण्टामा 49,000 आप्रवासी प्रवेश गरे, स्पेन प्रवेश गर्ने प्रयासको क्रममा 18 जनाको ज्यान गयो।
1: र इटालीका महान फुटबलर बारेसीको 66 वर्षको उमेरमा निधन।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सुरुमा सुनसरी घटना र उत्पन्न पछिल्लो परिस्थितिका विषयमा आज दिनभर भएका गतिविधि। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आज मधेसबाट प्रतिनिधित्व गर्ने राजनैतिक दलका नेता तथा आफ्नै पार्टीका सांसदहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सुनसरी लगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको छलफलमा डाक्टर सिक्की राउत, महन्त ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिमिया अन्सारी, प्रभु शाह, अमरेश कुमार सिंह, शरद सिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी हुनुहुन्थ्यो। छलफलमा सहभागी नेताहरूले प्रधानमन्त्रीलाई यस्ता कुराकानी र छलफल 2-3 दिन अघि नै गरी आवश्यक सम्बोधन गरिएको भए यो अवस्था हुँदैन थियो भनेको बताएका छन्। आज बिहान मात्रै पीड़ित र सरकारबीच सम्झौता भएको छ। मधेसबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्झौतालाई रद्दीको टोकरीमा नफाल्न पनि सुझाव दिएका छन्। सुनसरी घटनाको छानबिनका लागि गठित समितिको प्रतिवेदन आएपछि थप कारवाहीको प्रक्रिया अघि बढ्ने प्रधानमन्त्री शाहले प्रतिबद्धता समेत जनाउनु भएको छ। साथै उहाँले आफ्ना कारणले संघीयतामा कुनै खतरा हुन्छ भन्नेतर्फ नसोच्न पनि अनुरोध गर्नुभएको सहभागी नेताहरूले बताएका छन्। मधेसबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूसँगको छलफल लगत्तै आजै प्रधानमन्त्री शाहले तराई मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरू पनि सँग पनि छलफल गर्नुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पछिल्लो घटना मधेस प्रदेशका समसामयिक विषय लगायत बारे कुराकानी भएको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले सबै सांसदलाई आफ्नो क्षेत्रमा आत्मविश्वासका साथ पुगेर नागरिक र राज्यबीच सद्भावको बलियो पुल बन्न आह्वान समेत गर्नुभएको छ।
1: सुनसरीको देवानगंजमा गएको आइतबार राति भएको घटनामा ज्यान गुमाएका दुई युवकका परिवार र सरकारबीच सात बुधे सहमति भएको छ। घटनास्थल पुगेका गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा मृतकका परिवारसँग सहमति भएको हो। सहमति अनुसार नेपाल सरकारले मृतक द्वय ओम प्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउनेछ। साथै दुवै परिवारलाई 10-10 लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ। घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि तत्काल कानूनी कारवाही अघि बढाउने, मृतकका परिवारका एक एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिसहरू यथाशीघ्र कार्यान्वयन गर्ने, मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त ठाउँमा स्मृति पार्क बनाउने सहमति पनि भएको छ। घटनामा ज्यान गुमाएका परिवार तथा गृह मन्त्रालय बीच गैराती सहमति भएको हो। सात बुधे सहमति भएपछि पीडित परिवार शव उठाउन सहमत भएको हो। अहिले आवश्यक प्रक्रिया चलिरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिनुभएको छ। सुनसरी क्षेत्रमा यसअघि लागू गरिएको कर्फ्यू र निषेधाज्ञाको व्यवस्था यथावत नै रहेको पनि उहाँले बताउनु भएको छ। तर पछिल्लो उत्पन्न परिस्थिति बिस्तारै सामान्यीकरण हुँदै गइरहेको सुरक्षा निकायले जनाएको छ। यस्तै जिल्ला प्रशासन कार्यालय पर्साले बिरगंजमा पूर्ण निषेधाज्ञा लागू गरेको छ। आज बेलुका 5 बजेदेखि भोलि शनिबार बिहान 6 बजेसम्मका लागि निषेधाज्ञा जारी रहेको हो। बिरगंज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बस पार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शङ्खराचार्य गेटमा 5 जनाभन्दा बढी भेला हुन, सभा जुलुस तथा प्रदर्शन गर्न नहुने गरी निषेधाज्ञा छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवासँग आज छलफल गर्नुभएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा लामिछानेले मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गर्नुभयो। त्यस्तै विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज भुइँयालसँग पनि उहाँले छलफल गर्नुभयो। धार्मिक क्षेत्रका अगुवासँग सुनसरी र सिराहा लगायत देशका विभिन्न भागमा भएका प्रदर्शन रोक्न र सद्भावका लागि लामिछानेले अपील समेत गर्नुभएको थियो। लगत्तै विभिन्न धार्मिक समुदायका अगुवाले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा उभिन आम नेपाली नागरिकलाई आह्वान गर्नुभएको छ। रासपाका सभापति लामिछानेसँग आज भएको छलफलपछि मुस्लिम तथा हिन्दू समुदायका अगुवाले संयुक्त विज्ञप्ति निकालेर कुनै प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई स्वीकार गर्न अपील गर्नुभयो। उहाँहरूले सदियौंदेखिको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउन भइरहेका विभिन्न क्रियाकलापप्रति सचेत रहन पनि आह्वान गर्नुभएको छ। संयुक्त अपीलमा विश्व हिन्दू महासंघ नेपालका महासचिव तिवारी, जमीअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, महासंघका सचिवालय सदस्य राजुराज भुइँयाल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलादीले हस्ताक्षर गर्नुभएको छ। सुनसरी, सिराहा तथा मधेस प्रदेशका अन्य जिल्लामा भएका घटनाको सत्य तथ्य छानबिन गरी कानून विपरीतका कार्यमा संलग्न जोसुकैलाई कारवाही गर्न, पीडित परिवारलाई आवश्यक राहत, उचित क्षतिपूर्ति तथा घाइतेको निशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध पनि गरिएको छ।
1: देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाको विषयलाई लिएर आज विभिन्न जिल्लामा सद्भाव र्याली समेत निकालिएको छ। धार्मिक तथा जातीय सद्भावमा खलल पुग्ने कुनै पनि कार्य गर्न नहुने सन्देश दिने उद्देश्यले र्याली गरिएको हो। त्यस्तै आज दिउँसो काठमाडौँको माइतीघरमा नागरिक अपिल तथा ऐक्यबद्धता र्याली निकालिएको छ। र्याली मार्फत तराई मधेसमा देखिएको अशान्ति रोक्न, धार्मिक तथा साम्प्रदायिक दंगा फैलिनबाट देशलाई जोगाउन सन्देशमूलक नारासहित सार्वजनिक अपील गरिएको छ।
0: यस्तै नेपाली काँग्रेसले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र एकताका लागि सम्बन्धित तहमा विभिन्न दल, सामाजिक संस्था, सरकार र अन्य पक्षसँग संवाद गर्ने भएको छ। सुनसरीको कप्तानगंज घटना र त्यसपछि तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न परिस्थितिको सन्दर्भमा काँग्रेस केन्द्रीय कार्य समितिको आज बसेको आकस्मिक बैठकले पार्टीका सबै तहका समितिले वडा तहसम्म नै पहल गर्ने निर्णय गरेको हो। बैठकले पछिल्लो घटनाको सत्य तथ्य छानबिन गर्ने सन्दर्भमा तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्च स्तरीय न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ। संकटपूर्ण र संवेदनशील घड़ीमा नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता नै पहिलो प्राथमिकता भएको उल्लेख गर्दै पार्टीले यसको जिम्मेवारपूर्वक पहल कदमी लिने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्य, संसदीय दलका नेता तथा सांसदहरू, काठमाडौँमा उपलब्ध सुनसरी, मोरङ लगायत सम्बन्धित जिल्लाका पार्टीका केन्द्र, प्रदेश र जिल्लाका नेताहरूको सहभागिता रहेको थियो।
1: त्रिभुवन विश्वविद्यालयले मध्य प्रदेशका 11 केन्द्रमा पूर्व निर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ। मध्य प्रदेशका जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण त्रिवीले एमबीएस परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो। मध्य प्रदेशमा असहज अवस्था रहेकाले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गरेको त्रिवीका सहायक डिन डाक्टर भरत राईले जानकारी दिनुभएको छ। यस्तै नेपाल रेलवे कम्पनी लिमिटेडले जयनगर जनकपुर भङ्गाहा रेल खण्ड अन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषाबाट कर्फ्यू आदेश जारी भएकोले यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै रेल सेवा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको कम्पनीको केन्द्रीय कार्यालय जनकपुर धाम मधेसले जनाएको छ। सूचनामा प्रमुख जिल्ला अधिकारीबाट जारी कर्फ्यू आदेशका आधारमा यो निर्णय गरिएको उल्लेख छ।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा दिवा खाजा र यसको प्रभाव बारे कुराकानी सँगै खबरको

0: सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू रु 2 करोडसम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै।

0: सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्रीद्वारा मधेस केन्द्रित दलका नेता र सांसदहरूसँग छलफल, सात बुधे सहमतिपछि ओम प्रकाश र जयप्रकाशको शव उठाउन परिवार सहमत, सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील, आज पनि विभिन्न जिल्लामा सद्भाव र्याली, काङ्ग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
2: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाल सरकार पाकिस्तानको ब्रोड पिकमा सम्पर्कविहीन आरोहीको खोजी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। पाकिस्तानको काराकोरम हिम श्रृङ्खलामा अवस्थित 8,047 मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा हिम पहिरोमा परि नेपाली सहित विभिन्न देशका पर्वतारोही सम्पर्कविहीन भएको घटनाप्रति संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुःख व्यक्त गर्दै खोजीमा जुट्न आग्रह गरेको हो। पर्यटन विभागले विज्ञप्ति निकालेर हिजो हिम पहिरोमा नेपाली आरोही निर्मल पूर्जा निम्स दाई सहित पूर्वबहादुर गुरुङ युक्त, किली पेम्बा शेर्पा, किलु निमा शेर्पा, नुवाङ थिङ्गु शेर्पा र ग्यालु शेर्पा सम्पर्कविहीन रहेको जनाएको छ। विभागका अनुसार 6 जना नेपाली सहित 10 जनाको अवस्था थाहा हुन सकेको छैन। यद्यपि हिम पहिरो क्षेत्रमा 4 जनाको शव भेटिएको पछिल्लो विवरण छ। यो खबर तयार पार्दासम्म भेटिएका 4 शवमध्ये एक चर्चित नेपाली पर्वतारोही पूर्वबहादुर गुरुङ युक्तको रहेको अल्पाइन क्लब अफ पाकिस्तानले पुष्टि गरेको छ। ब्रोड पिक विश्वको 12 अग्लो हिमाल हो। हिजो त्यहाँ हिम पहिरो गएको थियो। निर्मल पूर्जाले यस अघि सन् 2019 ब्रोड पिक सहित 14 हिमालको 6.5 महिनाभित्र आरोहण गर्नुभएको थियो।
1: खाना पकाउने ग्यासका लागि उपभोक्ता फेरि लाइन बस्न थालेका छन्। ग्यास नपाएको उनीहरूको गुनासो छ, तर नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको दावी गरेको छ। 81 भरि सिलिन्डरको माग बढ्दा बजारकै असहज बनेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले उज्यालोसँग बताउनुभयो। उहाँका अनुसार आधा सिलिन्डर ग्यास वितरण हुँदा उपभोक्ताले त्यति नै धेरै खोजी नगरेको, तर गएको असार 31 गते यता पुनः भरि सिलिन्डर बजारमा पठाउन थालेपछि धेरै उपभोक्ताले एकैपटक सिलिन्डर साट्न थालेका छन्। त्यसले बजारमा अस्थायी दबाव सिर्जना गरेको निगमको भनाइ छ। गएको चैत 29 गतेदेखि आधा सिलिन्डर अर्थात 7.1 केजी वितरण हुन थालेपछि ग्यासको खपत केही घटेको थियो। अहिले फेरि 14.2 केजीको भरि सिलिन्डर वितरण शुरू भएपछि खाली सिलिन्डर साट्न लाइन बढेको हो। निगमले विक्रेतालाई नियमित ग्राहकभन्दा तत्काल आवश्यक परेका उपभोक्तालाई प्राथमिकतामा राख्न आग्रह गरेको छ। साथै उपभोक्तालाई आवश्यकताभन्दा धेरै ग्यासको भण्डारण नगर्न र आफ्नो पालो कुर्न पनि आग्रह गरेको छ। आपूर्तिमा कुनै समस्या नरहेको भन्दै आयल निगमले हल्लाका पछि नलाग्न पनि अनुरोध गरेको छ।
2: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी नहुने हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। राष्ट्रिय सभामा सांसदहरूले उठाएको प्रश्नको आज जवाब दिँदै मन्त्री पोखरेलले बस्ती हटाएका क्षेत्रका विद्यार्थीको पठन पाठनमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले उनीहरूलाई विभिन्न विद्यालयमा स्थानान्तरण गरी नियमित अध्ययनको व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ। सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री पोखरेलले खरिपाटी बोडे र इचोङ्गु होल्डिङ सेन्टरमा रहेका 59 जना बालबालिकाहरूलाई उनीहरूले रोजेको विद्यालयमा भर्ना गराएको, विद्यालय आवत जावतका लागि गाडीको सुविधा, खाजा, पोसाक, झोला, स्टेसनरी तथा सरसफाईका सामग्री उपलब्ध गराएको पनि बताउनु भएको छ।
1: फेरि पनि शिक्षाकै प्रसङ्ग, 5 दशक अघिदेखि विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमले झण्डै 30 लाख बालबालिका प्रत्यक्ष लाभान्वित भएको एक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ। दिवा खाजा कार्यक्रमकै कारण विद्यालयमा भर्नासँगै विद्यार्थीको सिकाइ उपलब्धिमा समेत सुधार आएको प्रतिवेदनमा उल्लेख छ। विद्यालय दिवा खाजा कार्यक्रम 2024 साल भदौदेखि सुरु भएको थियो। त्यस्तै सरकारले आर्थिक वर्ष 64-65 कर्णाली क्षेत्रबाट यसलाई औपचारिक रूपमा अगाडि बढाएको थियो। आर्थिक वर्ष 76-77 देशभरका सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा 5 सम्मका विद्यार्थीका लागि यो कार्यक्रम विस्तार गरिएको छ। दिवा खाजाले बालबाकी लेखाको पोषण लगायत बहुआयामिक पक्षमा ल्याएका सुधारबारे साथी सम्झना महर्जनले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका प्रमुख डाक्टर श्याम प्रसाद आचार्यसँग कुराकानी गर्नुभएको छ।
3: लुगा खाजा कार्यक्रम अहिले देशभरि कक्षा यसरीदेखि कक्षा पाँचसम्मको बच्चाहरूलाई विद्यालयमा नै उपलब्ध गराएका छौँ। यसको मूल उद्देश्य के थियो भने सामान्यतया विद्यालयमा हुने पत्रु खानाको प्रयोगलाई कम गर्दै बिस्तारै बालबालिकाहरूको पोषण र स्वास्थ्यमा सुधार ल्याउने, शैक्षिक उपलब्धि बढाउने र यसबाट स्थानीय उत्पादनहरूको डिब्बा खाजामा प्रयोग गरेर त्यसको आर्थिक उत्पादन पनि बढाउने हिसाबले यो कार्यक्रमहरू सञ्चालन भएका छन्। अनि हामीले भर्खरै एउटा रिसर्च पनि गरेका थियौँ, त्यो रिसर्चले पनि विद्यार्थीहरूको खानपानको व्यवहारमा सुधार आएको छ, उनीहरूको व्यक्तिगत सरसफाइमा सुधार आएको छ। यसले गर्दाखेरि बच्चाहरू आफै चम्चा प्लेट कचौरा आफै सफा गर्ने बानी विकास गरेका छन् भन्ने जस्ता कुराहरू पनि आएको छ र यसले खास मूल कुरा त विद्यार्थीहरूको विद्यालयमा भर्ना बढेको छ, उपस्थिति बढेको छ।
4: यसले समग्रमा बहुपक्षमा चाहिँ सुधार ल्याएको देखियो। स्वास्थ्यको मात्र चर्चा गर्ने हो भने के कस्ता खालका सुधार ल्याएको छ?
3: बच्चाहरूको अलिकति विद्यालयमा भोकको कारणले पेट दुख्ने अथवा विद्यालयमा उपस्थित नहुने, बिरामी हुने जस्ता कुराहरूलाई यसले पक्कै पनि प्रभाव पारेको हुनुपर्छ। हामीले स्वास्थ्यकै भनेर त्यस्तो स्वास्थ्यकै कुरा त गरेका छैन, तर उनीहरूलाई चाहिँ वास्तवमा पोषण नपुग्ने कुरालाई सुधार गर्न खोजेको हुनाले पोषणलाई मुख्य हामीले आधार बनाएका छौँ। पोषण राम्रो भयो भने बच्चाको इम्युनिटी बढ्छ, त्यसैले अब यसले वास्तवमा बच्चाहरूको स्वास्थ्यमा राम्रो सुधार आएको भन्ने प्रक्षेपण छ।
4: दिवा खाजाले चाहिँ यो रैथाने उत्पादनलाई चाहिँ कतिको प्राथमिकता दिएको छ?
3: गत साल 100 पालिकामा स्थानीय उत्पादनमा आधारित भनेर स्थानीय तहहरूलाई अनुदान पनि एक्स्ट्रा अनुदान पनि दिएका थियौँ। गाउँपालिकाको लागि 3 लाख र नगरपालिकाको लागि 4 लाख। दिवा खाजा कार्यक्रमलाई स्थानीय उत्पादनमा आधारित बनाउने यो एक खालको परीक्षण जस्तो पनि हो र यो वर्ष 150 थप पालिकाहरूमा यो कार्यक्रम लागू हुँदैछ होइन। यसले खास स्थानीय उत्पादनलाई नै जोड दिन खोजेको, वास्तवमा स्थानीय उत्पादन भयो भने रैथाने भनौँ न, हजुरले पनि अघि रैथाने भन्नुभएको थियो, रैथाने कुराहरू भयो भने त्यो शुद्ध हुन्छ सफा हुन्छ भन्ने कुरा स्कुलहरूले बाहिरबाट किन्दैनन्, त्यसैले पक्कै पनि यसले राम्रो गरेको छ भन्ने कुरा हामीले विश्वास गर्न सक्छौँ।
4: यो विद्यालय अभिभावक र किसानलाई जोड्न चाहिँ कतिको मदत पुर्याएको छ यो कार्यक्रमले?
3: हजुरले एकदमै चुरो कुरो समातेर भन्नुभयो होइन, यो वास्तवमा विद्यालयमा सबै ठाउँमा तराईतिरलाई त्यति समस्या हुँदैन, पहाडी र अलि हिमाली भेगतिर चाहिँ स्थानीय उत्पादन पनि अलिकति कम हुन्छ, त्यसमा अभिभावकको राम्रो सहयोग भएन भनेदेखि विद्यालयको त्यति धेरै बच्चाहरूलाई खाजा पुर्याउन कठिन हुन्छ। त्यसैले हामीले देखेको कुरा के हो भने अभिभावकले उत्पादन गर्ने र त्यसको अनिवार्य रूपमा विद्यालयले त्यसको खरिद गर्ने खालको एक खालको सहमति बढाउनु पर्ने हुँदो रहेछ होइन। अहिले जे जति भएको छ एक खालको भोलिन्टियरली भएको छ, एउटा ट्रायलको रूपमा भएको छ होइन। अभिभावकहरूको खाद्यान्नहरू विद्यालयमा खरिद भएर त्यसबाट अभिभावकलाई पनि आर्थिक लाभ भएको छ, तर यो अलिकति नियमित र एउटा सिस्टमेटिक बनाउनलाई त्यहाँको रैथाने बालीहरू कुन कुन हुन्छ त्यसको क्यालेन्डर बनाइदिनु भयो भने कहिले कुन अभिभावकको अथवा कृषककोबाट कति खाद्यान्न आउँछ भन्ने कुराको सेड्युल पनि प्रष्ट भयो भनेदेखि विद्यालयलाई पनि राम्रो उहाँहरूलाई पनि राम्रो होइन, यसरी जानुपर्छ भन्ने हामीले सोचिरहेको छौँ।
4: विद्यालयहरूमा चाहिँ यो कार्यक्रम अझ थप कक्षाहरूमा लानको लागि अथवा निजीमा पनि प्रवर्धन गर्नको लागि यहाँहरूले यसको लागि चाहिँ के गर्दै हुनुहुन्छ?
3: अब ठुलो कक्षामा लैजाने कार्यक्रमको हिसाबले अलिकति शिक्षा क्षेत्रको बजेट वृद्धि भयो भने यो त प्लानमै छ हाम्रो होइन, 8 कक्षासम्मै लैजाने कार्यक्रम छ र यसलाई 8 कक्षासम्म मात्रै निजी विद्यालयमा पनि त्यसरी लानुपर्छ भन्ने हाम्रो सोच थियो, निजी क्षेत्रतिर चाहिँ इन्टरभेन्सन चाहिँ छैन।
1: उहाँ हुनुहुन्थ्यो मानव स्रोत विकास केन्द्रको

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गैराती ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो। स्मार्ट सेल टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा भण्डारी पक्राउ परेका ब्युरोका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिनुभयो। सीआईबीका अनुसार स्मार्ट सेलको सम्पत्ति बिक्री प्रक्रियाबाट राज्यलाई आर्थिक हानि पुर्याएको आरोपमा भण्डारीमाथि आवश्यक छानबिन भइरहेको छ। दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा सञ्चालन गर्न स्मार्ट सेलले 2070 साल वैशाखमा अनुमति पाएको थियो, तर अनुमति पत्र नवीकरण नगरेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वत रद्द भएको थियो।
5: कुवेतमा भएको ड्रोन आक्रमणमा 13 थुम्का सोमकुमार तामाङको ज्यान गएको पुष्टि भएको छ। कुवेतमा रहेको नेपाली दूतावासले हिजो भएको ड्रोन आक्रमणमा गाडी चलाउने काम गर्दै आएका 13 थुम्का 44 वर्षीय सोमकुमारको ज्यान गएको पुष्टि गरेको हो। कुवेतमा रहेका सम्पूर्ण नेपालीलाई कुवेत सरकारले जारी गरेका सुरक्षा मापदण्डको पूर्ण पालना गर्न, संयमित रहन तथा सुरक्षित ठाउँमा बस्न नेपाली दूतावासले आग्रह समेत गरेको छ।
6: लगातार 4 दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ। शेयर बजार परिसूचक नेप्सी आज 12.96 अङ्कले बढेर 2685.54 बिन्दुमा पुगेको छ। आज निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक बढेको छ। आज 180 वटा कम्पनीको शेयर बढेकोमा 82 वटाको घटेको छ। यस्तै 13 वटा कम्पनीको शेयर भने घटबड भएको छैन। आज एभरेस्ट कलरको शेयर 15% बढेको छ। समग्रमा बजार बढेको दिन बोटलर्स नेपाल तराईको शेयर 5.33% घटेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढेको छ। हिजो 3.38 अर्ब कारोबार भएकोमा आज 337 वटा कम्पनीका 88,51,000 कित्ता शेयर 3.75 अर्ब रुपियाँमा किनबेच भएको छ।
5: लघुवित्त पीड़ितहरूले काठमाडौँको माइतीघर मण्डलामा शुरू गरेको सामूहिक आमरण अनसनलाई आज पनि निरन्तरता दिएका छन्। लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिको नेतृत्वमा गएको मंगलबारदेखि अनसन शुरू भएको हो।
6: आज साउन 15 नेपाली समाजमा खीर खाएर यो पर्व मनाइँदैछ। वर्षा ऋतुका बेला आज 15 गते दही, असार 15 गते दही चिउरा र साउन 15 खीर खाने चलन प्राचीन कालदेखि मौलिक परम्पराका रूपमा रहिआएको छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको छ। दुधमा मरमसला लगायत चिजबिज हालेर बनाइने खीर स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ। आजको दिन इष्टमित्र आफन्तलाई घरमा बोलाएर खीर खुवाउने चलन छ। आज दुधको माग पनि उच्च हुन्छ। आज झन्डै 1 करोड लिटर दुध खपत हुने र झन्डै 1 अर्ब रुपियाँ हाराहारीमा कारोबार हुने नेपाल डेरी एसोसिएसनको अनुमान छ। असार 15 गते दही चिउरा, साउन 15 गते खीर, भदौ 15 गते पोलेको मकै, पुष 15 गते घिउ खट्टे, माघ 15 गते मालपुवा लगायतका परिकार बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने मौलिक चलन छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। स्पेनका अधिकारीहरूले पछिल्लो 24 घण्टामा मोरक्कोबाट झण्डै 49,000 जना प्रवासी स्पेनको सेउटा क्षेत्रमा प्रवेश गरेको दावी गरेका छन्। हिजो सार्वजनिक भएका भिडियो र तस्विरहरूमा हजारौं आप्रवासी पौडी खेल्दै सेउटा शहरमा प्रवेश गरिरहेको देखिन्छ। आप्रवासीहरू प्रवेश गर्ने क्रम रातभरि नै चलेको स्थानीय सञ्चार माध्यमलाई उद्धृत गरी बीबीसीले जनाएको छ। स्पेनको सर्वोच्च अदालतले यसै महिना गरेको एक फैसला

0: पछि आप्रवासी प्रवेश गर्ने क्रम बढेको हो। त्यो फैसलामा सेउटा वा अर्को स्पेनी भूभाग मेलिला पुग्ने प्रयासको क्रममा समुद्रमा रोकिएका आप्रवासीहरूलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने उल्लेख छ। स्पेनी अधिकारीका अनुसार स्पेन प्रवेश गर्ने प्रयासको क्रममा कम्तीमा 18 जनाको ज्यान गएको छ। पछिल्ला केही दिनमा सेउटा क्षेत्रमा आइपुगेका आप्रवासीको संख्या यो शहरको जनसंख्याको आधाभन्दा धेरै हुन सक्ने अधिकारीहरूको अनुमान छ। स्थानीय तथ्याङ्क अनुसार सेउटा शहरको जनसंख्या झण्डै 83,600 छ। स्पेनी अधिकारीले बताए अनुसार पछिल्लो 24 घण्टामा सेउटा क्षेत्रमा प्रवेश गरेका आप्रवासी मध्ये कम्तीमा 7,000 जना बालबालिका छन्। हजारौं आप्रवासीले एकै पटक सीमा पार गरेपछि स्पेनले सेना परिचालन गरेको छ भने अवस्था गम्भीर मानवीय संकटमा परिणत भएको अधिकारीहरूले बताएका छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। इटालीका महान फुटबलर फ्रान्को बारेसीको 66 वर्षको उमेरमा आज निधन भएको छ। बारेसी सन् 1980-देखि 90 दशकमा एसी मिलानको कप्तान रहेका थिए। मिलानले उनको निधनको पुष्टि गरेको छ। मिलानले 3 पटक युरोपेली कप र इटाली लिग उपाधि जित्दा बारेसी टोलीको सदस्य थिए। फुटबल इतिहासकै उत्कृष्ट डिफेन्डर मानिने बारेसी सन् 1982 इटालीको विश्वकपको उपाधि जित्दा इटालीको सदस्य थिए। सन् 1994 विश्वकपमा इटाली उपविजेता बन्दा पनि उनी टोलीको सदस्य थिए। बारेसीले इटालीबाट 81 र एसी मिलानबाट 719 खेल खेले। उनले सन् 1997 खेल जीवनबाट सन्यास लिएका थिए।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: प्रधानमन्त्रीद्वारा मधेस केन्द्रित दलका नेता र सांसदहरूसँग छलफल। 7 बुँदी सहमतिपछि ओम प्रकाश र जयप्रकाशको शव उठाउन परिवार सहमत। सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपिल। आज विभिन्न जिल्लामा सद्भाव र्याली।
0: खाना पकाउने ग्यासका लागि उपभोक्ता फेरि लाइन बस्न थाले। अभाव नरहेको तर माग 81 बढेपछि असहज भएको आयल निगमको दावी।
1: दिवा खाजा कार्यक्रमले झन्डै 30 लाख बाल बालिकाको बहुआयामिक पक्षमा सुधार। कक्षा 8 नै दिवा खाजाको कार्यक्रम लैजाने तयारी।
0: स्पेनी सहर सेउटामा पछिल्लो 24 घण्टामा 49,000 आप्रवासी प्रवेश गरे। स्पेन प्रवेश गर्ने क्रममा 18 जनाको ज्यान गयो।
1: र इटालीका महान फुटबलर बारेसीको 66 वर्षको उमेरमा निधन।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि बिदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: निष्पक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
1: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

0: बागमती प्रदेशका 10 जिल्लामा 1924 सड़क दुर्घटना। रासोपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल। सुनसरी घटना प्रहरीका उच्च अधिकारीलाई जिम्मेवारी। तराई मधेस घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग। स्थानीय तहलाई निर्दलीय बनाउने बहसप्रति राष्ट्रिय सभा अध्यक्ष दाहालको असन्तुष्टि। सामाजिक सञ्जालमा खलल पुर्याउने 8 जनालाई प्रहरीले पक्राउ। र जिल्ला प्रशासन कार्यालय पर्सालै बिरगंजमा पुनः निषेधाज्ञा जारी। सुनसरीको देवागंज घटनामा मृतकको शव न्युरो अस्पताल विराटनगरबाट निकालियो। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म दिप्ती विश्वकर्माको। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट अनलाइन मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। बागमती प्रदेशका 10 जिल्लामा 1924 सड़क दुर्घटना भएका छन्। गत आर्थिक वर्षमा काठमाडौँ उपत्यका बाहेकका प्रदेशका 30 जिल्लामा सो संख्यामा दुर्घटना भएका हुन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका अनुसार गत आर्थिक वर्षमा प्रदेशका 10 जिल्लामध्ये चितवनमा सबैभन्दा धेरै दुर्घटना भएका छन्। चितवनमा 545 दुर्घटना भएको कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डेका अनुसार सबैभन्दा कम दुर्घटना हुने जिल्लाका रूपमा रामेछाप रहेको छ। सो जिल्लामा एक वर्षमा 47 दुर्घटना भएका छन्। प्रदेशभित्र दुर्घटनाका हिसाबले मकवानपुर दोस्रो, धादिङ तेस्रो, सिन्धुली चौथो स्थानमा छ। यस्तै काभ्रे, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक र रामेछाप कर्मशः छन् एक वर्षमा भएका दुर्घटनामध्ये मुख्य राजमार्गमा धेरै दुर्घटना भएको उहाँले जानकारी दिनुभयो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले सुनसरीको देवागंज गाउँपालिकाको कप्तानगंजमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी सुरक्षा व्यवस्थापनका लागि प्रहरी उच्च अधिकृतलाई मधेसका जिल्लामा जिम्मेवारी तोकिएको जानकारी दिनुभएको छ। सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षा योजना कार्यान्वयन, सूचना संकलन तथा विश्लेषण र आवश्यकता अनुसार फिल्डमा समेत खटी सम्बन्धित प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी स्थितिको सामान्यीकरण गर्न वरिष्ठ अधिकारीलाई त्यस क्षेत्रमा खटाइएको प्रहरी नायब महानिरीक्षक काफ्रेले बताउनुभयो। विभिन्न धार्मिक समुदायका अगुवाले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा उभिन आम नेपाली नागरिकलाई आह्वान गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेसँग आज सिंहदरबारमा भएको छलफलपछि मुस्लिम तथा हिन्दू समुदायका अगुवाले संयुक्त वक्तव्य विज्ञप्ति निकालेर कुनै प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न अपील गरेका हुन्। उनीहरूले सदियौंदेखिको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउन भइरहेका विभिन्न क्रियाकलापप्रति सचेत रहन पनि आह्वान गरेका छन्। संयुक्त अपीलमा विश्व हिन्दू महासंघ नेपालका महासचिव रामचन्द्र तिवारी, जमीअत उल्मा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, महासंघका सचिवालय सदस्य राजुराज फुयाल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीले हस्ताक्षर गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवाहरूसँग छलफल गर्नुभएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा लामिछानेले मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गर्नुभएको हो। त्यस्तै उहाँले विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग पनि छलफल गर्नुभएको सभापति लामिछानेको सचिवालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले बिरगंजमा पुनः निषेधाज्ञा जारी गरेको छ। शुक्रबार साँझ 5 बजेदेखि भोलि बिहान 6 बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। प्रशासनले बिरगंज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक बस पार्क, बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक, दक्षिणमा शंकराचार्य गेटमा 5 जना भन्दा बढी भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको हो। यसअघि बिहिबार पनि प्रशासनले रातिको समयमा निषेधाज्ञा जारी गरेको थियो। सुनसरीको देवागंज घटनाका मृतकको शव न्युरो अस्पताल विराटनगरबाट निकालिएको छ। शव बुझ्न आफन्त आएपछि न्युरो अस्पतालबाट मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव निकालिएको हो। दुवै शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिने प्रहरीले जनाएको छ। पोस्टमार्टमपछि शवलाई आफन्तको जिम्मामा लगाइनेछ। आइतबार राति देवागंज गाउँपालिका तीन कप्तानगंजमा प्रहरीले चलाएको गोली लागेर स्थानीय ओमप्रकाश र जयप्रकाश मेहताको मृत्यु भएको थियो। आज बिहान पीडित परिवार र सरकारबीच सात बुधे सहमति भएपछि शव उठाउन पीडित परिवार सहमत भएको हो। सामाजिक सञ्जालमा खलल पुर्याउने आठजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सिराहाबाट पाँच र धनुषाबाट तीन गरी आठजनालाई पक्राउ गरिएको हो। सामाजिक सद्भाव खलल पुर्याउने तथा साम्प्रदायिकता भड्काउनेलाई कानूनी दायरामा ल्याइने प्रहरीले बताएको छ। दस साउनको राति सुनसरीको कप्तानगंजमा दुई समुदाय बीच झडप हुँदा चलेको गोलीबाट एकजनाको मृत्यु भएको थियो। त्यसपछि अहिले तराईका अन्य जिल्लामा पनि तनाव भएको छ। अहिलेसम्म तीनजनाको मृत्यु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। शुक्रबार राष्ट्रिय सभामा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै मन्त्री पोखरेलले बस्ती हटाइएका क्षेत्रका विद्यार्थीहरूको पठन पाठनमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले उनीहरूलाई विभिन्न विद्यालयमा स्थानान्तरण गरी नियमित अध्ययनको व्यवस्था मिलाइएको जानकारी दिनुभयो। मन्त्री पोखरेलले बालाजू स्थित श्री बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालयका 116 जना विद्यार्थीलाई, तरुण माध्यमिक विद्यालय तथा श्री बालकल्याण माध्यमिक विद्यालयका 154 जना विद्यार्थीलाई नेपाल युवक माध्यमिक विद्यालय पक्नाजोलमा स्थानान्तरण गरिएको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले तराई मधेस क्षेत्रमा पछिल्ला दिनमा भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख र गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिन, दोषीमाथि कानूनी कारवाही तथा दीर्घकालीन समाधानका लागि सरकारले तत्काल पहल गर्नुपर्ने माग गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदिनको अध्यक्षतामा शुक्रबार काठमाडौँमा बसेको बैठकपछि प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिका अनुसार विभिन्न घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। साथै धनुषाको रघुनाथपुर स्थित हनुमान मन्दिरको रेखदेख गर्ने व्यक्तिको रहस्यमय हत्या भएको घटनाको पनि राप्रपाले निन्दा गरेको छ। सर्वोच्च अदालतले सरकारी अभिलेखहरूमा व्यक्तिको अपमानजनक शब्द सच्याउन सरकारका नाममा परमादेश जारी गरेको छ। विश्वकर्मा एकता समाज नेपालका अध्यक्ष गोपाल विश्वकर्माले दायर गरेको रिटमा सर्वोच्च अदालतले कामी शब्दको सट्टा सम्बन्धित व्यक्तिको इच्छा अनुसार विश्वकर्मा लेख्न पाउने फैसला गरेको हो। न्यायाधीश द्वय हरिप्रसाद फुयाल र शान्ति सिंह थापाको संयुक्त इजलासले नागरिकको आत्मसम्मान र स्व पहिचानको अधिकारलाई व्याख्या गर्दै यस्तो आदेश जारी गरेको हो। संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफलमा छ। मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी भूमिनन्द खनाल भन्छन् यो विधेयक मन्त्रालयमा आएको डेढ महिना बढी भयो। यो विधेयक भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानून मन्त्रालयमा पठाएको हो। गत जेठ दोस्रो साता नै यो विधेयक कानून मन्त्रालय पुगेको हो तर कानून मन्त्रालयबाट अगाडि बढ्न सकेको छैन। सरकारको प्राथमिकता ध्यान प्रभावित नागरिकसम्म पुग्नु, नागरिकहरूलाई सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नुमा रहेको प्रधानमन्त्री बालेनले बताएको उनको सचिवालयले जनाएको छ। यस्तै उनले सबै सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा आत्मविश्वासका साथ पुगेर नागरिक र राज्यबीच सद्भावको बलियो पुल बन्न पनि आग्रह गरेका हुन्। अप्ठ्यारो र आपतकालीन परिस्थितिमा जनताको घर दैलोमा पुगेर जनताको दुःख सुखमा उभिनु नै सांसदहरूको वास्तविक दायित्व भएको पनि प्रधानमन्त्री बालेनले स्मरण गराएका छन्। नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले तराई मधेसका विभिन्न क्षेत्रमा हालै भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उच्चस्तरीय स्वतन्त्र र निष्पक्ष छानबिन गर्न गठन गर्न सरकारसँग माग गरेको छ। पार्टीका केन्द्रीय कार्यालय पेरिस टाढामा संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षता तथा सहसंयोजक माधव कुमार नेपालको सञ्चालनमा सम्पन्न बैठकले सुनसरी, सिराहा लगायतका क्षेत्रमा विभिन्न समूहबीच भएको द्वन्द्वका कारण तीनजनाको मृत्यु तथा ठूलो संख्यामा मानिस घाइते भएको घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ। बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। अब पालो स्वदेश मौसम अपडेटको।
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 27 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 76% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। बागमती प्रदेशका 10 जिल्लामा 1924 सड़क दुर्घटना। रासोपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवाहरूसँग छलफल। सुनसरी घटना प्रहरीका उच्च अधिकारीलाई जिम्मेवारी। तराई मधेस घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग। स्थानीय तहलाई निर्दलीय बनाउने बहसप्रति राष्ट्रिय सभाध्यक्ष दाहालको असन्तुष्टि। सामाजिक सञ्जालमा खलल पुर्याउने 8 जनालाई प्रहरीले पक्राउ। र जिल्ला प्रशासन कार्यालय पर्साली वीरगंजमा पुनः निषेधाज्ञा जारी। सुनसरीको देवागंज घटनाका मृतकको शव न्यूरो अस्पताल विराटनगरबाट निकालिए। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म दीप्ति विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98 5 50 77 0 61 र 98 5 50 77 0 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4 93 5 80 र 98 5 50 26 4 40
3: It's 7 o'clock. अहिले 7 बजेको छ.
4: यो रेडियो नेपाल हो. साँझ 7 बजेको समाचारमा स्वागत छ. म राजेन्द्र विक्रम शाही. सुरुमा प्रमुख समाचार. प्रधानमन्त्री बालेन्द्र शाहद्वारा तराई मधेसका जिल्लामा उत्पन्न परिस्थितिका सम्बन्धमा मधेस केन्द्रित राजनीतिक दलका नेताहरू र मधेसबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग छुट्टा छुट्टै छलफल. नागरिकको पूर्ण सुरक्षा र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार लागि परेको प्रधानमन्त्रीको भनाई. सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि विभिन्न जिल्लाहरूमा सद्भाव र्याली. पाकिस्तानको ब्रोड पिकमा हिम पहिरोमा परि आरोही निर्मल पूर्जा सहित 5 नेपाली बेपत्ता. विगत 24 घण्टामा झण्डै 60,000 आप्रवासी स्पेन प्रवेश. र नेपाली फुटबलको विकास गर्ने उद्देश्यले आगामी कार्तिकमा भेट्रान्स फुटबल प्रतियोगिताको तेस्रो संस्करण आयोजना हुने.

0: टेलिकम को फाइबर इंटरनेट नया जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई समाधान गर्न नागरिकको जीवधनको पूर्ण सुरक्षा र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागि परेको स्पष्ट पार्नु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मधेस केन्द्रित राजनीतिक दलका नेताहरू र तराई मधेसका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूसँग आज भएको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अङ्ग उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अपनाउन आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले सरकारको प्राथमिक ध्यान प्रभावित नागरिकसम्म पुग्नु, उनीहरूलाई सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नु रहेको उल्लेख गर्नुभयो। शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न र परिस्थितिलाई थप बिग्रन नदिन सरकारले बहुपक्षीय रणनीति अपनाएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सीमा नाकामा आवत आवतलाई व्यवस्थित बनाइएको बताउनुभयो। प्रधानमन्त्री शाहले सबै सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्रमा आत्मविश्वासका साथ पुगेर नागरिक र राज्य बीच सद्भावको बलियो पुल बन्न आह्वान गर्नुभयो। प्रधानमन्त्री शाहले अप्ठ्यारो र आपतकालीन परिस्थितिमा जनताको घर दैलोमा पुगेर नागरिकको दुःख सुखमा उभिनु नै सांसदहरूको वास्तविक दायित्व भएको स्मरण गराउनुभयो। सांसदहरूले पनि प्रधानमन्त्री शाहको अनुरोधलाई सकारात्मक रूपमा लिँदै आफूहरू तत्कालै आआफ्ना निर्वाचन क्षेत्रमा खटिने प्रतिबद्धता जनाउनुभयो। स्थानीय स्तरमा दीर्घकालीन शान्ति र भातृत्व कायम राख्नका लागि दुवै पक्षका नेतृत्व, नागरिक समाज, बुद्धिजीवी र स्थानीय राजनैतिक दलका प्रतिनिधिहरूसँग सघन सम्वादको श्रृङ्खलालाई निरन्तरता दिनुपर्ने सुझाव समेत सांसदहरूले दिनुभएको थियो। साथै तनावग्रस्त तथा आसपासका क्षेत्रहरूमा धार्मिक तथा सामाजिक सौहार्दता कायम राख्ने गरी निरन्तर सकारात्मक र ऐक्यबद्धताको सन्देश प्रवाह गर्नुपर्ने तथा सामाजिक सञ्जालका भ्रम र अफवाहबाट युवावर्गलाई जोगाउन स्थानीय स्तरमा जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकतामा सांसदहरूले जोड दिनुभएको छ। मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफल सकारात्मक भएको बताउनु भएको छ। आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री शाहसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँहरूले यस प्रकारको पहलले समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँहरूले पछिल्लो समय तराईका केही जिल्लामा देखिएका समस्या समाधानका लागि आफूहरूले सुझाव दिएको र समस्या समाधानमा प्रधानमन्त्री संवेदनशील र प्रतिबद्ध भएको आफूले पाएको बताउनुभयो। छलफलपछि जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले आफूले पछिल्लो समय तराईका केही जिल्लामा देखिएका समस्या नयाँ नभएको उल्लेख गर्दै यसको दीर्घकालीन समस्या समाधानका लागि प्रधानमन्त्रीलाई आग्रह गरिएको बताउनुभयो। मुस्लिम आयोगका संस्थापक अध्यक्ष समीर मिया अन्सारीले व्यक्तिगत झगडा साम्प्रदायिक तहसम्म पुग्नु मुलुकका लागि घातक भएको उल्लेख गर्नुभयो। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतका सरकारले मधेससँग गरेका सम्झौता कार्यान्वयन गर्न पनि सुझाव दिएको बताउनुभयो। सुनसरीको देवानगंज 3 कप्तानगंजमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यानमा राखी विभिन्न जिल्लामा क्रियाशील राजनीतिक दल तथा धार्मिक संघ संगठनहरूले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न संयुक्त रूपमा अपील गरेका छन्। पर्साकको वीरगंजमा सामाजिक सद्भाव, भाइचारा र एकता कायम राख्न स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको संयुक्त आयोजनामा आज वृहत सद्भाव र्याली सम्पन्न भएको छ। सबै जात जाति भाषाभाषी र समुदाय बीचको आपसी एकतालाई बलियो बनाउने उद्देश्यले निकालिएको र्यालीमा स्थानीय जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, उद्योगी, व्यवसायी र विभिन्न धर्म तथा समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले हातमा सद्भाव र एकता झल्किने प्ले कार्ड बोकेर शहरका विभिन्न भागको परिक्रमा गरेका थिए। धनुषाको शान्ति सुरक्षा मजबुत बनाउन प्रतिनिधि सभाका सदस्यहरूको सहभागितामा आज सर्वपक्षीय बैठक सम्पन्न भएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको अगुवाईमा बसेको बैठकमा सामाजिक सद्भाव कायम राख्न सबै प्रकारका उपाय अवलम्बन गर्ने सहमति भएको छ। सर्वपक्षीय बैठकमा प्रदेशका सुरक्षा प्रमुखहरू, विभिन्न धार्मिक संघ संस्थाका प्रतिनिधि तथा धर्मगुरूहरूको सहभागिता रहेको र बैठकमा सामाजिक एकता, आपसी भाइचारा तथा सहिष्णुता कायम राख्ने सहमति भएको छ। सर्वपक्षीय बैठकमा हिन्दू तथा मुस्लिम धर्मका धर्मगुरु तथा अगुवाहरूले सामाजिक सद्भाव कायम गर्नका लागि सबैसँग संयुक्त रूपमा अपील समेत गर्नुभएको छ। यस्तै बाँकेका प्रमुख राजनीतिक दलहरूले शान्ति, सद्भाव, सामाजिक एकता र कानुनी शासन कायम गर्न संयुक्त रूपमा अपील गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायत पार्टीका नेताहरूले आज संयुक्त विज्ञप्ति जारी गर्दै कुनै पनि प्रकारका अफवाह, घृणा फैलाउने अभिव्यक्ति तथा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन सबै नागरिकलाई आग्रह गरेका हुन्। सामाजिक सद्भाव कायम राख्न काठमाडौँको माइतीघर मण्डलामा संयुक्त विद्यार्थी संगठनले र्याली समेत निकालेका छन्। यसै गरी बाह्रमा क्रियाशील राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाज, बुद्धिजीवी तथा जिल्ला सुरक्षा समितिले जिल्लाभित्र धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय संयुक्त रूपमा अपील जारी गरेका छन्। सर्वपक्षीय बैठक आयोजना गरी दलहरूले बाह्र जिल्लालाई धार्मिक, सामाजिक तथा सांस्कृतिक एकता र सहिष्णुताको नमुना जिल्ला बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण नेपाली नागरिकलाई आह्वान गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अग्रसरतामा आज सिमदरबारमा भएको छलफलपछि मुस्लिम तथा हिन्दू समुदायका अगुवाहरूले संयुक्त अपील जारी गर्दै कुनै प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न आह्वान गर्नुभयो। उहाँहरूले सदियौँदेखिको

0: सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउन भइरहेका विभिन्न क्रियाकलापप्रति सचेत रहन अपिल गर्नुभयो। संयुक्त अपिलमा स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, संचार माध्यम तथा सम्पूर्ण सरकारवालालाई संवाद, सहकार्य र जिम्मेवार भूमिका मार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनस्थापित गर्न सक्रिय योगदान दिन अनुरोध गर्नुभएको छ। उहाँहरूले सुनसरी, सिराहा तथा मध्य प्रदेशका अन्य जिल्लामा भएका घटनाको सत्य तथ्य छानबिन गरी कानून विपरीतका कार्यमा संलग्न जोसुकैलाई कार्यवाही गर्न, पीडित परिवारलाई आवश्यक राहत, उचित क्षतिपूर्ति तथा घाइतेको निशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध समेत गर्नुभएको छ। नेपाली कंग्रेसले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र एकताका लागि सम्बन्धित तहमा विभिन्न दल, सामाजिक संस्था, सरकार र अन्य पक्षसँग समेत संवाद गर्ने जनाएको छ। सुनसरीको कप्तानगंजको घटना र त्यसपछि तराईका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण परिस्थितिका सन्दर्भमा कांग्रेस केन्द्रीय कार्य समितिको आज बसेको आकस्मिक बैठकले पार्टीका सबै तहका समितिले वडा तहसम्म नै सो पहल गर्ने निर्णय गरेको हो। साथै कंग्रेसले न्यायिक छानबिन समिति गठन, घाइते भएकाको निशुल्क उपचार, समुचित व्यवस्थापन, तोडफोड र आगजनी भएका धन सम्पत्तिको क्षतिपूर्ति दिलाउने कुरामा सरकारलाई निरन्तर प्रश्न र खबरदारी गर्ने जनाएको छ। कंग्रेसका लागि यस संकटपूर्ण र संवेदनशील घडीमा नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता नै पहिलो कंग्रेसको पहिलो शर्त रहेको छ। कंग्रेसको नेतृत्व रहेको मध्य प्रदेश सरकार र स्थानीय सरकार तथा जनप्रतिनिधिले नागरिकको सुरक्षा तथा सामाजिक सद्भाव, सहिष्णुता, घाइते परिवारलाई आवश्यक सहयोग पुर्याउन तथा सामाजिक सद्भाव अभियानका लागि विशेष अग्रसरता लिने निर्णय बैठकले गरेको छ। कंग्रेस सभापति गगन कुमार थापाको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्य, संसदीय दलका नेता तथा सांसदहरू, काठमाडौँमा उपलब्ध मध्य प्रदेश र सुनसरी, मोरङ लगायत सम्बन्धित जिल्लाका पार्टीका केन्द्र प्रदेश र जिल्लाका नेताहरूको उपस्थिति रहेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगंज गाउँपालिकाको कप्तानगंज स्थित तराई मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिका बारेमा पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव र पूर्व उपराष्ट्रपति परमानन्द झासँग छलफल गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज भएको छलफलमा उहाँहरूबीच उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौंदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम गर्न सबैले पहल गर्नुपर्ने धारणा राख्नुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। पूर्व राष्ट्रपति डाक्टर यादवले सरकारले यो विषम अवस्थामा सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकको साथ लिएर समस्या समाधान गर्नुपर्ने धारणा राख्नु भएको थियो। सुनसरीको देवानगंज घटनापछि उत्पन्न परिस्थिति बिस्तारै सामान्यकरण हुँदै गएको छ। नेपाली सेनासहित तीनवटै सुरक्षा निकायको समन्वय र सहकार्यमा सुरक्षा फौजको प्रभावकारी परिचालनपछि शान्ति सुव्यवस्था क्रमशः सहज हुँदै गइरहेको सुरक्षा अधिकारीहरूले जनाएका छन्। नेपाली सेनाको पूर्वी प्रतनापति गौरव कुमार केसीले प्रभावित क्षेत्रमा शान्ति सुरक्षा सामान्यकरणतर्फ उन्मुख भइरहेको र सुरक्षा फौज हाई अलर्टमा रहेको बताउनुभयो। गृहमन्त्री सुदन गुरुङले घटनास्थलमा पुगेर पीडित परिवारसँग सहमति र घाइतेसँग भेटवार्ता गरेपछि अवस्था सामान्य बनाउन सहज भएको सुरक्षा अधिकारीहरूको विश्लेषण छ। सहमति अनुसार मृतकको शव बुझ्ने र अन्त्येष्टि प्रक्रिया अघि बढिसकेको छ। गृहमन्त्री र पीडित परिवार बीचमा गए राति सात बुझ्दै सहमति समेत भएको थियो। अहिले शान्ति सुरक्षाको स्थिति नियन्त्रणमा रहेको र सबै क्षेत्रमा समन्वयका साथ काम भइरहेको सशस्त्र प्रहरी बल नेपालका कोशी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक मनिष थापाले बताउनुभयो। तीनवटै सुरक्षा निकायले घटनाका बारेमा सूक्ष्म विश्लेषण, अध्ययन र निगरानी गर्ने काम गरिरहेका छन्। अहिले पनि सुनसरी, धनुषा, सिराहा, पर्सा लगायतका जिल्लाका केही भागमा भने कर्फ्यू जारी गरिएको छ। ती जिल्लामा देखिएका तनाव कम गर्न विभिन्न प्रयास भइरहेको छ। पछिल्ला घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिले पनि आफ्नो काम गरिरहेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकाको सुकुम्बासी बस्तीबाट विस्थापित बालबालिकाको पठन पाठनमा कुनै कमी हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूसँगको मौखिक प्रश्नोत्तरका क्रममा मन्त्री पोखरेलले विस्थापित विद्यार्थीहरूको पठन पाठन नियमित गराउन नजिकका विद्यालयहरूमा स्थानान्तरण गरिएको बताउनुभयो। मन्त्री पोखरेलले बालाजुमा रहेको बुद्ध ज्योति बाल उद्यान आधारभूत विद्यालयका 116 जना विद्यार्थीलाई तरुण माध्यमिक विद्यालयमा तथा तथा बाल कल्याण माध्यमिक विद्यालयका 154 जना विद्यार्थीलाई नेपाल युवक माध्यमिक विद्यालय पखनाजोलमा स्थानान्तरण गरिएको जानकारी गराउनुभयो। यस्तै किर्तिपुरको राधा स्वामी सत्सङ्ग केन्द्रमा रहेका 10 बाल बालिकालाई प्याप्सन काठमाडौँ महानगरको सहयोगमा आवासीय सुविधा सहित पूर्ण छात्रवृत्तिमा अध्ययनको व्यवस्था गरिएको र खरीपाटी बोडे र इचङ्गु बोर्डिङ होल्डिङ सेन्टरमा रहेका 59 बाल बालिकालाई उनीहरूले रोजेको विद्यालयमा भर्ना गराइएको मन्त्री पोखरेलले जानकारी दिनुभयो। विभिन्न होल्डिङ सेन्टरमा रहेका बाल बालिकाहरूलाई विद्यालय आउन जानका लागि सवारी सुविधा, खाजा, टिफिन बक्स, विद्यालय पोसाक, झोला, स्टेसनरी, पानीको बोतल तथा सरसफाईका सामग्री पनि उपलब्ध गराइएको मन्त्री पोखरेलले बताउनुभयो। यस्तै शिक्षा मन्त्री पोखरेललाई सांसदहरू मदन कुमारी शाह गरिमा र भुवन बहादुर सुनारले प्रश्न सोध्नु भएको थियो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सामाजिक सद्भाव र एकता कायम राख्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले तराई मधेसमा साम्प्रदायिक तनाव रहेका बेला सरकारले जनतालाई आश्वस्त पार्नुपर्ने भन्दै घटना के कसरी भएको हो त्यसबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक साउन 18 गते सोमबार दिउँसो 1:15 बस्नेछ। उत्तरी पाकिस्तानको ब्रोड पिकमा हिम पहिरोमा परि बेपत्ता भएका प्रख्यात पर्वतारोही निर्मल पूर्जा नेतृत्वको 10 मध्ये 4 शव फेला परेको छ। शवको पहिचान हुन बाँकी रहेको बेलायती प्रसारण संस्था बीबीसीले जनाएको छ। टोलीमा 5 नेपाली सहित अमेरिका, चाइना, ओमान र पाकिस्तानका पर्वतारोही छन्। पाकिस्तानी सेनाले उद्धारका लागि 2 हेलिकप्टर त्यसतर्फ परिचालन गरेको छ। स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारीलाई पक्राउ गरिएको छ। भण्डारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गएराति ललितपुरको धापाखेलबाट नियन्त्रणमा लिएको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुप शमशेर जबराले जानकारी दिनुभयो। हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमतिका लागि ब्युरोले भण्डारीलाई अदालतमा समेत उपस्थित गराएको प्रवक्ता जबराले बताउनुभयो। काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका र प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केबलका तार व्यवस्थापनका लागि तोकिएको समयसीमाभित्र काम पूरा गर्न नसकेपछि इन्टरनेट सेवा प्रदायक संघ नेपाल आयुष्मानले अन्तिम पटक 15 थप समय माग गरेको छ। सूचना तथा संचार मन्त्रालयमा आज बसेको सरकारवाला निकायहरूको बैठकमा आयुष्मानले काम सम्पन्न गर्न थप समय आवश्यक रहेको जनाएको छ। बैठकमा सूचना तथा संचार मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, आयुष्मान तथा अन्य सम्बन्धित निकायका प्रतिनिधिको सहभागिता रहेको थियो। बैठकमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम त्रिभुवन सिन्हाले अव्यवस्थित तार व्यवस्थापनको प्रगति, कार्यान्वयनका क्रममा उत्पन्न समस्या र को समाधानका उपाय सुझाउँदै तोकिएको समयभित्र काम सम्पन्न गर्न निर्देशन दिनुभयो। उहाँले वास्तविक समस्या समाधान गर्न सरकार तत्पर रहेको दोहोर्याउँदै परिणाम देखिने गरी काम गर्न निर्देशन दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गर्नुभएको छ। राष्ट्रपति पौडेल आज प्रथम महिला सविता पौडेलसहित श्रेष्ठको सानेपास्थित निवासमा पुगेर दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको हो। शोकको यस घडीमा उहाँले शोकाकुल परिवारजन तथा आफन्तजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै सहानुभूति व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 माथि दफावार छलफल भएको छ। बैठकमा विधेयकको दफा 11 उपदफा 1 रहेको पुनः परीक्षणको व्यवस्थामा कुनै पनि अपराधको रिपोर्ट उपचित्त नबुझे अदालतको सिफारिसमा पुनः परीक्षण गर्न सकिने र पुनः परीक्षण गर्दा फरक प्रयोगशालाको प्रयोग गर्नुपर्ने प्रावधान समावेश गर्न सांसदहरूले संशोधन राख्नुभयो। जाइकाको सहकार्यमा तयार भइरहेको काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरु योजना सम्बन्धी रणनीतिक वातावरणीय मूल्याङ्कन परियोजनाको तेस्रो सरकारवाला बैठक बसेको छ। आज ललितपुरमा आयोजित बैठकमा जाइकाका विज्ञ टोलीका टोली प्रमुख हिदियो सुजीले गुरु योजना अन्तर्गत सार्वजनिक यातायातको सेवा स्तर अभिवृद्धि, चक्रपथ बाहिरका भिडभाडयुक्त क्षेत्रमा सडक क्षमता विस्तार तथा चक्रपथभित्र सवारी व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताउनुभयो। टोलीका प्रमुख सुजीले पार्किङको सहज व्यवस्था, सार्वजनिक यातायातको रूट पुनः संरचना, चालकलाई तालिम तथा यातायात क्षेत्रको संस्थागत सुधार मार्फत सार्वजनिक यातायात प्रणालीलाई थप प्रभावकारी बनाउन सकिने सुझाव दिनुभयो। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका 500 शैया मध्ये 350 शैयामा बिरामीलाई निशुल्क सेवा प्रवाह भएको छ। अस्पतालका कार्यकारी निर्देशक डाक्टर उमेश नेपालका अनुसार सामान्य जनरल शैयामा भर्ना हुने बिरामीलाई बिहान दिउँसो र बेलुका गरी 3 पटकको खाना सहित निशुल्क सेवा उपलब्ध गराइएको छ। यस्तै क्याबिन, पेड वार्ड, पोस्ट अफ आईसीयू तथा डे केयर सेवामा उपचार गराउने बिरामीबाट भने अस्पतालले न्यून शुल्क लिने गरेको छ। बाजुराको पूर्वोत्तर क्षेत्रसँगै छिमेकी जिल्ला हुम्ला र मुगु जोड्ने 41 किलोमिटर लामो मार्तडी कोल्टी सडकको स्तर उन्नति लामो समयदेखि हुन नसक्दा वर्षाको समयमा त्यस भेगका बासिन्दाले निकै शास्ती खेप्दै आएका छन्। बजेट विनियोजन भए पनि ठेकेदार कम्पनीले ढिलासुस्ती गर्दा निर्माण कार्य प्रभावित हुँदै आएको सरकारवालाहरूको गुनासो रहेको छ। बाजुराबाट संवाददाता राजेन्द्र बिकको रिपोर्ट।
1: बाजुराको पूर्वोत्तरी क्षेत्रका 4 स्थानीय तहसँगै छिमेकी जिल्ला हुम्ला र मुगु जोड्ने 41 किलोमिटर लामो मार्तडी कोल्टी सडकको स्तरोन्नतिमा ढिलाइ हुँदा बसेनी स्थानीयले भोग्नु पर्ने कष्टपूर्ण यात्राको क्रम यस वर्ष पनि दोहोरिएको छ। निर्माण कम्पनीको चरम लापरवाहीका कारण सडक निर्माण कार्यले गति नलिँदा वर्षौंदेखि सहज यातायातको पहुँचमा पुग्ने कुन्नावासीको चाहना अधुरै रहेको हो। बुढीनन्दा नगरपालिका 10 की स्थानीय उज्जिरा बोहरा, बसयाम सुरु भएसँगै सडक पूर्ण रूपमा अवरुद्ध नभए पनि ठाउँ ठाउँमा खसेको पहिरो तथा खरे खोलामा पुल अभावका कारण छोटो छोटो दूरीमा गाडी बदल्नु पर्दा महँगो भाडाको चेपुवासँगै जोखिमपूर्ण यात्रा यहाँका नागरिकको दैनिकी बनेको छ। बडीमालिका नगरपालिका 7 ढङ्कनेका अर्का स्थानीय कीर्तिमल तामी,
2: यो बर्खाको सिजनमा न बस छ, न जीप छन्, न बाइक चलेका छन्, न केही छ। मान्छेलाई अब हट्नको यहाँ समस्या भएको छ, हट्नु पर्छ त हिलोमा डुबेर ठाउँ ठाउँ गाडी रोकिएका छन्, हट्नु बढी छ, गाडीमा चढ्नु कम छ, साह्रै नै दुःख भएको छ।
1: प्रदेश गौरवको आयोजनाका रूपमा रहेको मार्तडी कोल्टी सडक निर्माणका लागि सरकारले प्रशस्त बजेट विनियोजन गरिरहेको भए पनि ठेकेदार कम्पनीले सम्झौता अनुसार काम सम्पन्न नगरेपछि यो वर्ष मात्रै 20 करोड रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको छ। पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्ग थापा,
3: कन्ट्र्याक्टरको लापरवाही भयो, काम गरेन, अहिले यो वर्ष विनियोजन बजेटमा 20 करोड रुपैयाँ फ्रिज भयो, 20 करोडै विनियोजन भइहाल्यो, निर्माण कम्पनीको कारणले नै समस्या आएको।
1: 2056 साल फागुन 7 गते शिलान्यास गरिएको यो सडक 26 वर्ष बितिसक्दा समेत स्तरोन्नति हुन नसक्नुको कारण बारे बताउनु हुँदै प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला,
4: हामीले समन्वय गर्नुपर्नेमा समय गरिरहेका छौँ, यो भरौ पछाडि एकदम द्रुत गतिमा काम हुन्छ भन्ने मलाई लाग्छ।
1: बाजुराको विकास र जनजीवनसँग प्रत्यक्ष जोडिएको मार्तडी कोल्टी सडक वर्षौंदेखि राजनीतिक प्रतिबद्धता र सरकारी योजनामा दोहोरिए पनि निर्माण कार्यले भने गति लिन सकेको छैन। वर्षा सुरु भएसँगै सडकको दुर्दशाले विकासका प्रतिबद्धता र कार्यान्वयन बीचको ठूलो दूरी फेरि उजागर गरेको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
0: अब अन्तर्राष्ट्रिय समाचार। विगत 24 घण्टामा झण्डै 60,000 आप्रवासीहरू जल र स्थल मार्ग हुँदै मोरक्कोबाट उत्तर अफ्रिका स्थित स्पेनी भूभाग सिउटा प्रवेश गरेका छन्। सिउटा प्रवेश गर्ने क्रममा केही दिन यता कम्तीमा 34 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। स्पेनको सर्वोच्च अदालतले यसै महिना सिउटा वा अर्को स्पेनी भूभाग मेलिया पुग्ने प्रयास गर्दा समुद्रमा रोकिएका आप्रवासीहरूलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने फैसला गरेको थियो। 83,000 मानिसको बसोबास रहेको सिउटामा 60,000 आप्रवासीको आगमनले राष्ट्रिय मानवीय संकटको अवस्था उत्पन्न भएको सिउटा प्रशासनले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनी लडाकु समूह हमास र गाजाका अन्य सशस्त्र समूहहरू पूर्ण रूपमा हतियार त्याग्न सहमत भएका बताउनु भएको छ। हमासका एकजना वरिष्ठ अधिकारीले शान्ति योजना अन्तर्गत पूर्ण रूपमा निशस्त्र हुनुपर्ने शर्तमा आफूहरू तयार रहेको बताउनु भएको छ। इजरायलले सो बारेमा कुनै प्रतिक्रिया जनाइसकेको छैन। अब आर्थिक समाचार।
5: को साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: उद्योग विभागले आफ्नो सेवा प्रभावलाई पूर्ण रूपमा डिजिटल र प्रविधि मैत्री बनाउने उद्देश्यका साथ आगामी सातादेखि भौतिक रूपमा आवेदन लिने कार्य बन्द गर्ने भएको छ। विभागले साउन 18 गते सोमबारदेखि उद्योग दर्ता लगायतका अधिकांश सेवाका लागि कागजी निवेदन नलिने निर्णय गरेको छ। विभागका अनुसार अब उद्योग दर्ता विदेशी लगानी स्वीकृति क्षमता विस्तार नामसारी र विवरण अध्यावधिक जस्ता

0: 4 अङ्कले बढेको छ। यस दिन नेप्से परिसूचक 12.9 अङ्कले बढेर 2685.54 अङ्कमा कायम भएको छ। यो साताको चार कारोबार दिन घटेको परिसूचक नेप्से साताको अन्तिम कारोबार दिन भने 2 अङ्कले बढेको हो। यस दिन विभिन्न कम्पनीका 88,51,216 किता सेयरहरू 3,75,97,22,000 रुपियाँमा किनबेच भएका छन्। शुक्रबार 13 उपसमूह मध्ये 11 उपसमूहको कारोबार बढेको छ भने 2 उपसमूहको कारोबार घटेको छ। झापाको मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा 1,79,28,18,000 मूल्य बराबरको छुर्पी निर्यात भएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीको माग निरन्तर बढ्दै जाँदा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्यात करिब 27% वृद्धि भएको छ। मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 1,41,71,00,000 रुपियाँ बराबरको छुर्पी निर्यात भएको थियो। कार्यालयका सूचना अधिकारी मांगल राईले बितेको 5 वर्षदेखि काँकड भित्ता नाका हुँदै छुर्पीको निर्यात निरन्तर वृद्धि भइरहेको छ। छुर्पी कुकुर र बिरालोको आहारका रूपमा प्रयोग गर्ने गरिन्छ। नेपाल बङ्गलादेश बीचको व्यापार लगानी तथा औद्योगिक सहकारी विस्तारका लागि रूपन्देहीका उद्योगी व्यवसायहरूले जोड दिनु भएको छ। रूपन्देही उद्योग संघले नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद सफिकुर रहमानलाई स्वागत गर्न शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा त्यस क्षेत्रको औद्योगिक अवस्था, निर्यात आयातका चुनौती, लगानी सम्भावना तथा द्विपक्षीय आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा उद्योगी व्यवसायी र राजदूत रहमान बीच छलफल भएको थियो।
1: उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अजय बमबाट।
2: नेपाली फुटबलको समग्र विकास, विस्तार र पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरूको हकितका लागि क्रियाशील सामाजिक संस्था फुटबल्स मिसन टुगेदर FMTले आगामी कार्तिक 10 गतिदेखि भेटरान फुटबल प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्ने भएको छ। शुक्रबार कार्य सम्पादन समितिको बैठकले प्रतियोगिता सञ्चालन गर्ने निर्णयसँगै विजेता र उपविजेताका लागि आकर्षक नगद पुरस्कार घोषणा गरेको हो। FMTका अनुसार प्रतियोगिताको विजेताले 8 लाख र उपविजेताले 5 लाख रुपियाँ प्राप्त गर्नेछन्। यसै गरी संस्थाले आगामी असोज 20 गते ड्याफोडिल स्कुलको सहकार्यमा U11 महिला तथा पुरुष फुटबल प्रतियोगिता पनि आयोजना गर्ने निर्णय गरेको छ। प्रतियोगिताको उद्देश्य बालबालिकामा फुटबल प्रति रुचि र प्रतिभा पहिचान गर्नु रहेको FMTले जनाएको छ। विश्व फुटबलको सर्वोच्च निकायले विश्वकप लगायत आफ्ना प्रमुख प्रतियोगितामा निजी लगानी भित्र्याउने योजना अघि बढाए। युरोपका 55 सदस्य राष्ट्रले सबै विश्वकप प्रतियोगिताको बहिष्कार गर्ने चेतावनी दिएका छन्।
1: अब मौसम। आज राति कोशी प्रदेशको हिमाली पहाडी र तराई भूभाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.8, न्यूनतम 21.2, वर्षा 5.6 मिलिमिटर। काठमाडौँको अधिकतम 28, न्यूनतम 21.3, वर्षा 8 फुट। पोखराको अधिकतम 30.5, न्यूनतम 23, वर्षा 31.1 मिलिमिटर। वीरेन्द्रनगर नगरको अधिकतम 32.4, न्यूनतम 24.8, वर्षा 3.8 मिलिमिटर। दिफालको अधिकतम तापक्रम 34.5, न्यूनतम 23.6, वर्षा 13.7 मिलिमिटर। अन्तिम यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा तराई मधेसका जिल्लामा उत्पन्न परिस्थितिका सम्बन्धमा मधेस केन्द्रित राजनैतिक दलका नेताहरू र मधेसबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग छुट्टा छुट्टै छलफल। नागरिकको पूर्ण सुरक्षा र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार लागि परेको प्रधानमन्त्रीको भनाई। सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि विभिन्न जिल्लाहरूमा सद्भाव र्याली। पाकिस्तानको ब्रोड पिकमा हिम पहिरोमा परि आरोही निर्मल पूर्जा सहित 5 नेपाली बेपत्ता। विगत 24 घण्टामा झन्डै 60,000 आप्रवासी स्पेन प्रवेश। र नेपाली फुटबलको विकास गर्ने उद्देश्यले आगामी कार्तिकमा भेट्रान्स फुटबल प्रतियोगिताको तेस्रो संस्करण आयोजना हुने। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
3: आवाजले सुने सम्पूर्ण नेपाल, रेडियो नेपाल।

नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ।

0: सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: मधेसका प्रभावित जिल्लामा सद्भाव कायम गर्न सरकारको बहुपक्षीय पहल। देवानगंजका पीडित परिवारसँग सहमति। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा शीर्ष नेता र सांसदहरूसँग सघन परामर्श।
2: पाकिस्तानको ब्रोड पिकमा बेपत्ता पर्वतारोहीको खोजी तथा उद्धार कार्य तीव्र। कूटनीतिक टोली र उच्च हिमालय उद्धार टोली परिचालन। ख्याति प्राप्त आरोही निर्मल पूर्जा सहितका आरोहीको उद्धारका लागि हेलिकप्टर र ड्रोन प्रयोग।
1: अन्तर्राष्ट्रिय प्रसङ्गमा मोरक्कोबाट स्पेनको सिउटा प्रवेश गर्ने आप्रवासीको संख्यामा वृद्धि। 9 जनाको मृत्यु। सिउटामा राष्ट्रिय आपतकाल घोषणा गर्न माग।
2: खेल प्रसङ्गमा वरिष्ठ सल्लाहकारको राजीनामा पछि फिफा अध्यक्ष इन्फान्टिनो संकटमा। विश्वकपमा निजी लगानी भित्र्याउने फिफाको प्रस्ताव प्रति महासंघको तीव्र विरोध।
1: र आज शुक्रबारको कला साहित्यमा परम्परागत समस्या केन्द्रित सोचलाई बदलेर सम्भावना र सहकार्यमा आधारित नेतृत्व कसरी निर्माण गर्ने, डाक्टर आरसी लामी छानेद्वारा लिखित नयाँ पुस्तक प्रशंसनीय नेतृत्वमाथि विमर्श।
0: कार्यक्रम सुरु गरौं। मधेसका प्रभावित जिल्लामा सद्भाव कायम गर्न सरकारको बहुपक्षीय पहल सम्बन्धी प्रसङ्गबाट। सुनसरीको देवानगंजबाट सुरु भएर पूर्वी तथा मध्य तराईका केही जिल्लामा फैलिएको साम्प्रदायिक तनाव मत्थर पार्न सरकार र नागरिक स्तरबाट प्रयासहरू तीव्र पारिएका छन्। देवानगंज घटनामा ज्यान गुमाएका 2 युवकका परिवारसँग गृहमन्त्री सुदन गुरुङले हिजो मध्यराति लिखित सहमति गर्नुभएको छ। यता सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहले मधेसका शीर्ष नेता र सांसदहरूसँग सघन छलफल गर्नुभएको छ भने धार्मिक अगुवा र नागरिक समाजले सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
2: सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जीवधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागि परेको प्रधानमन्त्री बालेन्द्र शाहले बताउनु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग आज भएको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अङ्गहरू उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकहरूलाई विचलित नहुन र संयमता अपनाउन आग्रह गर्नुभयो। छलफलमा सहभागी नेताहरूले सरकारको सक्रियतालाई सकारात्मक भन्दै मधेसका विगतका सम्झौता कार्यान्वयन र निष्पक्ष छानबिनको माग गरे। यता गृहमन्त्री सुदन गुरुङ आफै घटनास्थल
3: पुगेको
4: सामान्यकरण हुँदैछ। सबै प्रहरी जनशक्तिहरू शान्ति सुरक्षाको अवस्थालाई सामान्यकरण गर्नलाई खटिरहेको अवस्थाहरू छ।
3: भ्रष्टाचार मुद्दामा बढी केदार गाउँपालिकाका पूर्व उपाध्यक्ष इन्द्रकुमारी बोहरा जेल चलान। मधेसको अवस्थाका कारण लोकसेवा परीक्षाको तालिका संशोधन। तराई मधेस घटनामा निष्पक्ष छानबिन गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन।
5: तत्काल तथ्य सत्य निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषी उपर कानुनी कारवाही गर्न, पीडितलाई न्याय दिलाउन, उचित क्षतिपूर्ति र घाइतेहरूको निशुल्क उपचार सुनिश्चित गर्न नेपाल सरकारलाई आग्रह गर्दछु।
3: माइती घरमा लघु वित्त पीडितको 5 बुधे माग सहित आमरण अनसन जारी। अपमानजनक शब्द सच्याउन सर्वोच्चको परमादेश। बर्खामा पहिरोको जोखिम बढ्दो संकेत चिनेर सावधानी अपनाउन विज्ञको आग्रह।
6: बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने, पुलहरू ढल्किने हुन्छ। कतिपय ठाउँमा चाहिँ त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ।
3: र स्पेनको एउटा क्षेत्रमा पछिल्लो 24 घण्टामा 49,000 आप्रवासी प्रवेश। आगामी वर्ष हुने आइसिसी एक दिवसीय विश्वकपमा विश्वकपका खेल 12 स्थानमा हुने।
7: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: हिन्दू धर्मावलम्बीहरूको दशैं तिहारको समयमा मुस्लिम समुदायका व्यक्ति कोही पाहुना भएर त कोही मित दाई मित भाइ दिदी बहिनीको रूपमा स्वागत सत्कार गरिएका उदाहरण हाम्रै समाजमा भेटिन्छन्। मोहरम, इदल लगायत मुस्लिम समुदायको चाडबाडमा हिन्दू धर्मावलम्बी साथीभाइ बोलाउने रमाउने सदियौंदेखिको परम्परा जस्तै भइसकेको छ। जुनसुकै भाषा जाति धर्मको भए पनि नेपाली हुनुको नाताले सम्बन्ध साथ र सहयोग आदान प्रदान गरिरहेका बेला हाम्रो सोचाइ र बुझाइ सकारात्मक बन्दै जानु पनि महत्वपूर्ण हुन्छ। अब खबर सन्तोषी रावलबाट। सुनसरी सहित केही जिल्लामा देखिएको तनावका बीच विभिन्न धार्मिक संगठनका अगुवाहरूले नागरिकलाई स्वयम्मता अपनाउन र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपील गरेका छन्। राष्ट्रपा सभापति रवि लामिछानेसँग भेटपछि जारी गरिएको विज्ञप्तिमा धर्मको नाममा हिंसा, घृणा र उत्तेजना फैलाउने गतिविधिमा नलाग्न आग्रह गरिएको छ। संयुक्त विज्ञप्तिमा सबै धर्मको मूल उद्देश्य मानव कल्याण, सहिष्णुता र सामाजिक एकता भएको उल्लेख गर्दै संवाद र सहकार्यबाट शान्ति कायम गर्न सबै पक्षलाई जिम्मेवार भूमिका खेल्न आह्वान गरिएको छलफलमा सहभागी धार्मिक संगठनका अगुवा रामचन्द्र तिवारीले बताउनुभयो।
8: सुनसरी जिल्लाको देवानगंज क्षेत्रमा केही दिन अघि भएको दुखद घटना तथा सोही घटनाका कारण मधेस प्रदेशमा समेत सिर्जित असहज परिस्थिति प्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ। नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र हो। यहाँको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकता र पहिचानका आधार हुन्। कुनै पनि घटना वा विवादका कारण राष्ट्रिय एकता र पहिचानमा आँच पुग्नु हुँदैन भन्नेमा हामी स्पष्ट छौँ।
3: यसैबीच प्रधानमन्त्री बलिन्द्र शाहले तराई मधेसमा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले मधेस केन्द्रित राजनैतिक दलका शीर्ष नेताहरू र सांसदहरूसँग छुट्टा छुट्टी छलफल गर्नुभएको छ। छलफलमा उहाँले सुनसरी लगायतका जिल्लामा देखिएको संवेदनशील अवस्था समाधान गर्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताउनु भएको छ। मधेस प्रदेशका सत्तारूढ सांसदहरूसँगको छलफलमा उहाँले नागरिकको सुरक्षा, सामाजिक सद्भाव र घटनाको निष्पक्ष छानबिन सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पार्नु भएको छलफलमा सहभागी नेताहरूले बताएका छन्। प्रधानमन्त्रीले सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा पुगेर नागरिकसँग संवाद गर्न, विश्वास बढाउन र धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेको छलफलमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके रावतले बताउनुभयो।
9: प्रहरी र बल प्रयोगबाट मात्रै यस्तो कुरा चाहिँ समाधान हुँदैन भन्ने कुरा यहाँका नेपाली सेना प्रहरीले पनि बुझ्नु पर्छ। यो चाहिँ संवादको मार्फत हुनुपर्छ र त्यसको लागि आज हामीले सुझाव पनि दियौं कि अन्तर धार्मिक काउन्सिल जस्तो हरेक जिल्लामा बनाउने, त्यसमा चाहिँ सबै धर्मगुरुहरू हुन्छन्, धार्मिक अभियन्ताहरू हुन्छन् त्यो जिल्लाका, सबैले त्यसमा राख्ने र त्यसको नियमित बैठक भनौँ न हरेक महिना चाहिँ त्यहाँ राख, ताकि सौहार्दपूर्ण वातावरणमा त्यहाँ चाहिँ सबै कुरा हुन सकोस् र हरेक समुदायमा के हुन्छ, केही गलत गर्ने केही पात्रहरू चाहिँ हुन्छ, त्यसलाई चाहिँ उनीहरूले नियन्त्रण त्यहाँबाट गर्न लगाउने, त्यो चाहिँ हरेक महिना हुने, ताकि यस्तो कुराहरू घटना भएपछि मात्रै समाधान गर्ने होइन कि पहिलादेखि प्रिभेन्सन मेजरको रूपमा त्यहाँ लागू गर्न सकियोस्।
3: सांसदहरूले पनि स्थानीय तहमा संवाद, जनचेतना र अफवाह नियन्त्रणका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। सुनसरीको देवानगंजमा भएको घटनापछि विरोध प्रदर्शन चर्कियसँगै जनकपुर धाम र राजविराजका विभिन्न क्षेत्रमा जारी कर्फ्यूका कारण आज बजार, पसल र सडक सुनसान बनेका छन्। सुरक्षा व्यवस्था कडा पारिएको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। मधेसको सुरक्षा अवस्थाबारे सिआइएनसँग कुरा गर्दै प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले भन्नुभयो,
4: पछिल्लो सुरक्षा अवस्था सामान्यीकरण हुँदैछ। सबै प्रहरी जनशक्तिहरू शान्ति सुरक्षा अवस्थालाई सामान्यीकरण गर्नलाई खटिरहेको अवस्थाहरू छ। ती जिल्लाहरूमा थप मदतको रूपमा अन्य ठाउँहरूबाट प्रहरी जनशक्तिहरू खटाइएको छ। केही ठाउँहरूमा सुरक्षा संवेदनशीलताको आधारमा ड्रोनसम्मले केही सुरक्षा व्यवस्थाको मोनिटरिङ गर्ने कामहरू गरिरहेको छ भने सामाजिक सद्भाव कायम राख्ने गरी स्थानीय जनप्रतिनिधि, धार्मिक अगुवाहरूसँग समेत स्थानीय अगुवाहरूसँग समन्वय गर्दै व्यवस्थापन मिलाउने कामहरू गरिएको छ। सुरक्षा व्यवस्थापन
3: स्थानीय प्रशासनहरूका अनुसार पनि अवस्था क्रमशः सामान्य बन्दै गएको छ। सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सामाजिक सञ्जालमा अफवाह वा भ्रामक सूचना नफैलाउन र सबैलाई स्वयम्म अपनाउन आग्रह गरेका छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सुनसरीको देवानगंज स्थित पूर्वी तराई मधेसका क्षेत्रमा भएका हिंसात्मक घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कारवाही गर्न सरकारलाई निर्देशन दिनुभएको छ। आज राष्ट्रिय सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कारवाही गर्न सरकारलाई आग्रह गर्नुभयो।
5: तत्काल तथ्य सत्य निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषी उपर कानुनी कारवाही गर्न, पीडितलाई न्याय दिलाउन, उचित क्षतिपूर्ति र घाइतेहरूको निशुल्क उपचार सुनिश्चित गर्न नेपाल सरकारलाई आग्रह गर्दछु। भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कानुनी प्रशासनिक तथा सुरक्षा सम्बन्धी प्रभावकारी उपाय अवलम्बन गर्न तथा घटनाको यथार्थ विवरण सार्वजनिक गरी नागरिकमा शान्ति सुरक्षा र विश्वासको वातावरण कायम गर्न पनि सरकारलाई अनुरोध गर्दछु।
3: डोटीको बडिकेदार गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष इन्द्र कुमारी बहुरालाई विशेष अदालतले भ्रष्टाचार मुद्दाको प्रवक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। मुद्दाको सुनवाईको लागि आफै अदालतमा उपस्थित हुनुभएका बोहराले तारिखमा बस्न माग गरे पनि अदालतले अस्वीकार गरेको हो। बोहरासँगै तत्कालीन अध्यक्ष कृष्ण बहादुर चन्दलाई पनि थुनामा पठाउने आदेश भएको छ। अख्तियारले नदी जन्य पदार्थ उत्खननबाट उठ्नुपर्ने राजस्व संकलन नगरी राज्यलाई 14,10,240 रुपियाँ नोक्सानी पुर्याएको आरोपमा उनीहरू सहित 8 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। लघुवित्त तथा वित्तीय शोषण विरुद्ध सङ्घर्षरत पीडितहरूले काठमाडौँको माइतीघर मण्डलामा सुरु गरेको सामूहिक आमरण अनसन जारी रहेका छन्। 5 बुधे माग राख्दै उनीहरूले आमरण अनसन जारी रहेका हुन्। उनीहरूले वित्तीय शोषण अन्त्य सामाजिक न्यायको सुनिश्चितता र सर्वोच्च अदालतको परमादेश अनुसार तयार प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन्। साथै विशेष वित्तीय ऐन खारेज ब्याज छुट सहित सहज ऋण रोजगारी र उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने माग उनीहरूको रहेको छ। सर्वोच्च अदालतले सरकारी अभिलेखहरूमा व्यक्तिको अपमानजनक शब्द सच्याउन सरकारका नाममा परमादेश जारी गरेको छ। विश्वकर्मा एकता समाज नेपालका अध्यक्ष गोपाल विश्वकर्माले दायर गर्नुभएको रिटमा न्यायाधीश हरिप्रसाद फुयाल र शान्ति सिंह थापाको संयुक्त इजलासले नागरिकको स्व पहिचान र सम्मानको अधिकारलाई आधार बनाउँदै यस्तो फैसला गरेको हो। अदालतले जनजागरण नागरिकता तथा अन्य सरकारी कागजातमा व्यक्तिले रोजेको पहिचान प्रयोग गर्न पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। शब्दकोशमा सम्मान अर्थ देखिए पनि सामाजिक व्यवहार र ऐतिहासिक सन्दर्भका कारण कुनै शब्दले समुदायमा अपमानको अनुभूति गराउन सक्ने अदालतको ठहर रहेको छ। साझा खबरमा अब विदेशका खबर। मोरक्कोबाट उत्तर अफ्रिका स्थित स्पेनको सेउटा क्षेत्रमा पछिल्लो 24 घण्टामा करिब 49,000 आप्रवासी प्रवेश गरेका छन्। स्पेनी अधिकारीहरूका अनुसार उनीहरू स्थल मार्ग र समुद्री मार्ग हुँदै सेउटा पुगेका हुन्। हजारौं मानिस समुद्रमा पौडिएर सेउटा प्रवेश गरिरहेका दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। सेउटा पुग्ने क्रममा कम्तीमा 18 आप्रवासीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अधिकांशको मृत्यु डुबेर वा भिडमा च्यापिएर भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले सन् 2027 दक्षिण अफ्रिका जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने एक दिवसीय विश्वकपका लागि 12 खेलस्थल सार्वजनिक गरेको छ। दक्षिण अफ्रिकाका 8 जिम्बाब्वेका 3 र नामिबियाको 1 स्थानमा खेल हुनेछ। 50 ओभरको विश्वकप 24 वर्षपछि अफ्रिकी भूमिमा फर्किन लागेको हो। यसअघि सन् 2003 दक्षिण अफ्रिका जिम्बाब्वे र केन्याले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए। यस संस्करणमा विश्वकपका शीर्ष 14 टोली सहभागी हुनेछन्। आइसिसीका प्रमुख कार्यकारी अधिकृत संजोग गुप्ताले विश्वकपले अफ्रिकाको स्वीकृति विविधता र खेलप्रतिको गहिरो प्रेमलाई विश्व सामु प्रस्तुत गर्ने बताउनुभयो। आइसिसीका अनुसार विश्वकपमा 2027 कुल 57 खेल हुनेछ। प्रतियोगिता नयाँ 3 चरणको ढाँचामा सञ्चालन हुनेछ।
10: नेपाल र चीन नाकामा अवरोध हुँदाको समस्या
11: 3 महिनाभित्र मात्रै एउटा व्यवस्थित ढालदा तालले भोलिको दिनमा चाहिँ कसरी चाहिँ यो कैरोलाई चाहिँ कार्य गर्ने भन्ने खालको एउटा भिजन सहित आउनु पर्यो भनेर भनेका छौँ।
10: सरकारले गरेको प्रतिबद्धता पूरा नगरिएको व्यवसायको गुनासो रिपोर्ट पहिरोको जोखिम थाहा पाउने तरिका र अपनाउनु पर्ने सावधानी विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
13: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
14: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
12: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
13: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
15: घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
16: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
17: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। चीनसँगको व्यापारका लागि प्रमुख तातोपानी नाका दुई सातादेखि बन्द छ। बाह्रविसे तातोपानी सड़कमा पहिरोले आवागमन अवरुद्ध हुँदा करोड़ौंका सामान बोकेका कन्टेनर अलपत्र परेका छन्। कन्टेनरमा रहेका स्याउ, लसुन लगायतका सामग्री कुहिन थालेका छन्। मन्त्रीहरूले अनुगमन गरे पनि सड़क खुलाउने काम शुरू नभएकोमा व्यवसायी असन्तुष्ट छन्।
19: तातोपानी नाका दुई सातादेखि बन्द हुँदा व्यापार, राजस्व र स्थानीय जनजीवन प्रभावित भएको छ। बारबिसी तातोपानी सड़कको 26 किलोमिटर खण्डमा डाकलाङ, घट्टे खोला र इको क्षेत्रमा गएको पहिरोका कारण असार 27 गतेदेखि सड़क अवरुद्ध बनेको हो। डाकलाङमा करिब 100 मिटर सड़क नै बगाएको छ भने सड़क कटानका कारण पन्थलीका 42 घरधुरी र इको क्षेत्रका 65-70 घरधुरी पहिरोको उच्च जोखिममा परेका छन्। स्थानीय पेम्बा शेर्पा र राजु थामी।
20: काठमाडौँदेखिको यति नजिकको नाका हो, त्यसलाई नै आमदानी हुने यति ठुलो नाका अहिले तपाईँको जुन ठप्प नै छ।
19: समस्या बुझ्न गएको आइतबार पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून मन्त्री सुविता गौतम सहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो। अनुगमन पछि विज्ञ टोली पठाई सड़क सञ्चालनको काम अघि बढाउने प्रतिबद्धता जनाइएको थियो। सड़क खुलाउने काम अझै सुरु हुन सकेको छैन। सड़क अवरुद्ध भएपछि चीनबाट आएका करिब 200 मालवाहक कन्टेनर बाटोमै रोकिएका छन्। भन्सार पास भएका 30 कन्टेनर भने डाकलाङमै अलपत्र छन्। केही सामान भन्सार यार्डसम्म पुर्याउने प्रयास भए पनि व्यापारीहरू माल सामानको सुरक्षा र क्षतिप्रति चिन्तित छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्ने।
21: यो पहिरो भनेको यो भन्दा 10 वर्ष अगाडिदेखि चाहिँ पहिरो जान थालेको, यो लामो समय चाहिँ धेरै दुःख बिहोरिरहेको हो। हामी व्यवसायीहरूले यहाँ राज्यले के गरिरहेछ भन्दाखेरि हिउँदाभरि चाहिँ सुत्तिने, बर्खा भइसकेपछि मिसिन चलाउने भनेर यहाँका स्थानीय पनि केही आक्रोश पनि भएका थिए। 3 महिनाभित्रमा चाहिँ एउटा व्यवस्थित ढाल्टा तालले भोलिको दिनमा चाहिँ कसरी चाहिँ यो के अरे बाटो पहिरोलाई चाहिँ कार्य गर्ने भन्ने खालको एउटा भिजन सहित आउनु पर्यो भनेर भनेका छौँ।
19: सड़क मर्मतका लागि गत आर्थिक वर्षमै 48 करोड 49 लाख रुपियाँको ठेक्का लागेर काम सुरु भएको थियो। तर चीन सरकारले सड़क बनाउने भन्दै सरकारले वैशाखमा नेपाली ठेकेदार संघको सम्झौता रद्द गर्दै 54 लाख रुपियाँ क्षतिपूर्ति पनि भुक्तानी गरिसकेको छ। तर नयाँ काम सुरु नहुँदा व्यापारीले सरकारमाथि व्यवस्थाको आरोप लगाएका छन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे।
22: उदारी र डाकलाङ भन्ने स्थानमा अहिले सड़क अवरुद्ध छ र यो विगतदेखिकै क्रोनिक पहिरोहरू भएको यहाँहरूलाई जानकारी नै छ। स्थायी समाधान गर्नका लागि सड़क विभागले विभिन्न अध्ययनहरू डिजाइनहरू गरेर अहिले ठेक्कासम्म लगाइसकेको र निर्माण व्यवसाय परिचालन भइसकेको उहाँहरूले जानकारी गराउनु भएको छ र मलाई लाग्छ आगामी वर्षको बर्सातसम्म चाहिँ यो स्थायी समाधानको हिसाबले चाहिँ अगाडि बढ्छ। अहिलेलाई चाहिँ मास मुभमेन्ट भइरहेको पहिरो चाहिँ निरन्तर गइरहेको तल भोटेकोसीको किनारदेखि नै नदीले काटेको र माथि बस्ती जोखिममा परेका हुनाले सबैभन्दा पहिला त्योहरूलाई कसरी सुरक्षित गर्ने, त्यसमा एक्सपर्टहरूको टिमले काम गर्ने र त्यसपछि चाहिँ सडक सुचारू गर्ने भन्ने हिसाबले अस्तिको अन्डरस्ट्यान्डिङ पनि भएको छ। त्यो अनुसार सडक विभागले टिम गठन गरेको छ, त्यसको अध्ययन पश्चात काम अगाडि बढ्ला।
19: तातो पानी नाकाबाट तयारी पोसाक, जलविद्युत आयोजनाका उपकरण, कृषि औजार, फलफूल, विद्युतीय गाडी, कम्प्युटर पार्ट्स लगायतका सामग्री आयात हुने गर्छ। गत वर्ष यही नाकाबाट 14.52 अर्ब रुपियाँ राजस्व संकलन भएको थियो भने यस वर्ष 25 अर्ब रुपियाँ उठाउने लक्ष्य छ। तर सडक बन्द रहेकाले साउनमा उठाउने लक्ष्य राखिएको करिब 1.80 अर्ब रुपियाँ राजस्व समेत प्रभावित हुने देखिएको छ। दीपक खत्री, CIN, रेडियो सिन्धु, सिन्धुपाल्चोक।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पहिरोको कारण मानवीय क्रियाकलाप, अपनाउनु पर्ने सावधानी।
6: पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ। त्यस कारण चाहिँ कहिले काहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ।
3: पहिरो विज्ञसँगको विशेष कुराकानी बाँकी नै छ, CIN को साझा खबर सुन्दै गर्नुहोला।
0: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477।
1: पाँच बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
2: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
23: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
2: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
24: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
25: कार्यक्रम साझा आवाज,
2: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
26: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
27: प्रोप्राइटर मधुमाया जीसी पढे हैन, प्रोप्राइटर भने छु हेर्न, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
2: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
23: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक र युट्युब CIN च्यानलमा पनि।
24: पसिनाको सम्मान, समानताको अभियान,
25: कार्यक्रम साझा आवाज।

अनुहार भरे कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख फेसबुक जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर
2: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ एलएलसी कम्पनीमा अफिस बोय 150 जना स्यालेरी 100 ओआरएम प्लस खाना बस्न फ्री हाउसकिपिङ क्लिनर 150 जना स्यालेरी 90 ओआरएम प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला कम्पनीबाट उपलब्ध गरिने सेवाहरू कर्मचारीको छोराको विवाहमा 100 ओआरएम कर्मचारीको छोरीको विवाहमा 150 ओआरएम बाल बच्चा छात्रवृत्ति कर्मचारीको बच्चाले कक्षा 10-12 वा डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ओआरएम उत्कृष्ट कर्मचारी पुरस्कार 5 ओआरएम र प्रमाणपत्र करियर वृद्धि र पदोन्नति गर्ने अवसर प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ
3: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
4: 056-49-0034
3: माडी सम्पर्क 98426-43211 98142-76-04 र 98550-58369
5: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
6: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
5: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुवर फोन 98042-21343 र 98184-29230
7: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
8: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
7: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
9: पदम हार्डवेयर बसन्तपुर बजार माडी
10: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
5: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 98550-63938 र 98550-65542
6: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
5: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
6: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
5: सम्पर्क 98457-31034 र 97443-43915
11: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
6: अत्याधुनिक अपरेशन थिएटर आइसियू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
11: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल इसिजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
6: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
11: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा साम्प्रदायिक तनाव अन्त्य गराउने प्रयासमा प्रधानमन्त्रीदेखि सत्तारूढ र प्रतिपक्षी दलका शीर्ष नेताले बढाए सक्रियता। सुनसरीमा स्थिति सामान्य उन्मुख रहेको प्रहरीको दावी, तर मधेसमा अवस्था अघिल्लो दिनको जस्तै। र अन्तर्राष्ट्रिय प्रसङ्गमा, गत 24 घण्टाको अवधिमा स्पेनको सिउटामा झन्डै 60,000 आप्रवासीहरू प्रवेश गरेका विवरण। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
1: विनिता दाहालबाट समाचार सुन्नुहोस्। स्पेनको आन्तरिक मामिला मन्त्रालयका अनुसार स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटामा पुगेका करिब 60,000 आप्रवासी मध्ये 25,000 भन्दा बढी अहिले मोरक्को फर्किसकेका छन्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेथले ठूलो संख्याको आप्रवासी प्रवेशलाई स्पेनमाथिको आक्रमणको संज्ञा दिएका छन्। सिउटाको भ्रमणका क्रममा उनले स्थानीय बासिन्दालाई सम्पूर्ण स्पेन उनीहरूको साथमा रहेको र राज्यले उनीहरूको सुरक्षाका लागि सबै उपाय अपनाउने बताए। बीबीसीकी सारा रेन्सफोर्ड भन्छिन्, स्पेनले मोरक्को र सिउटा बीचको सीमा सुरक्षा बलियो बनाउन प्रहरी र सेना परिचालन गरेको छ। एकैपटक यति धेरै मानिसहरू कसरी बिना अवरोध समुद्री बाटो हुँदै पौडिएर प्रवेश गर्न सफल भए भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन। बीबीसीकी सारा रेन्सफोर्डको भनाई, अधिकारीहरूका अनुसार सिउटा प्रवेश गर्ने प्रयासका क्रममा हालसम्म 34 जनाको मृत्यु भएको छ। पाकिस्तानमा उद्धार टोलीले विश्वको 12 अग्लो हिमाल ब्रोड पिकमा हिउँ पहिरो गएको स्थान नजिकै 4 जना आरोहीको शव फेला पारेको छ। अधिकारीहरूका अनुसार उद्धार टोलीले ती शवहरू आधार शिविरसम्म ल्याउने काम गरिरहेको छ। सोही आरोही समूहका अन्य 6 जना अझै बेपत्ता छन्। बेपत्ता मध्ये विश्व प्रसिद्ध पर्वतारोही नेपाली मूलका तथा ब्रिटिस पूर्व सैनिक निर्मल पूर्जा पनि रहेका छन्। उक्त टोलीमा पूर्जा बाहेक अरू 5 नेपाली र विभिन्न देशका नागरिकहरू थिए। हमासले इजरायलले आफ्ना सेना फिर्ता बोलाएर आक्रमण अन्त्य गरे पूर्ण रूपमा निशस्त्रीकरण हुन सहमत भएको जनाएको छ। उक्त समूहले आफ्ना हतियारहरू गाजामा बन्ने नयाँ प्यालेस्टिनी प्रशासनको नियन्त्रणमा सुरक्षित रूपमा राखिने तर ती इजरायललाई हस्तान्तरण नगरिने स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताको घोषणा गर्दै यस अन्तर्गत इजरायलले गाजाबाट चरणबद्ध रूपमा आफ्ना सेना फिर्ता लैजाने बताए। तर इजरायल सरकारले भने यो सम्झौता कार्यान्वयन गर्ने वा नगर्ने बारे अहिलेसम्म पुष्टि गरेको छैन। श्रीलङ्काका पूर्व प्रहरी प्रमुख पुजित जयसुन्दरालाई सन् 2019 इस्टर सन्डेमा भएका घातक इस्लामवादी आत्मघाती बम विस्फोट रोक्न विफल भएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको छ। अदालतले आक्रमणबारे प्राप्त गुप्तचर सूचनामाथि आवश्यक कदम नचाली गम्भीर लापरवाही गरेको भन्दै उनलाई दोषी ठहर गरेको हो। र भारतमा प्रहरीले फेसबुकको माउ कम्पनी मेटाका स्थानीय प्रमुख विरुद्ध मुद्दा दर्ता गरेको छ। सत्तारूढ भारतीय जनता पार्टी बीजेपीका सदस्यहरूले दिएको उजुरीका आधारमा प्रधानमन्त्री नरेन्द्र मोदी प्रति अपमानजनक ठानिएको सामाजिक सञ्जाल सामग्रीबारे अनुसन्धान गर्न प्रहरीले मुद्दा दर्ता गरेको हो। यो विषयमा मेटाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सुनसरीबाट सुरु भई तराई मधेसका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक तनाव अन्त्य गर्ने प्रयासमा प्रधानमन्त्रीदेखि सत्तारूढ र प्रतिपक्षी दलका शीर्ष नेताले सक्रियता बढाएको देखिएको छ। सो क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले आज मधेस केन्द्रित दलका नेताहरूसँग परामर्श गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवासँग छलफल गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका सभापति गगन थापाले सामाजिक सद्भाव कायम गर्ने दिशामा काङ्ग्रेसको पहल कदमी बारे मधेस र कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्। नेपाल प्रहरीका महानिरीक्षकले धार्मिक सद्भाव कायम राख्न अपील गरेका छन्। सुनौ एक रिपोर्ट। जारी तनाव बीच बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्नुका साथै राष्ट्रपति तथा उपराष्ट्रपतिसँग कुराकानी गरेका प्रधानमन्त्री शाहले आज मधेस केन्द्रित दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन्। छलफलका क्रममा प्रधानमन्त्रीले मधेसमा शान्ति सुव्यवस्था कायम राख्न र आउँदा दिनमा यस्ता गतिविधि हुन नदिन के गर्न सकिन्छ भन्ने बारे नेताहरूको धारणा मागेको उनको सचिवालयले जनाएको छ। छलफलमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके राउतले हरेक जिल्लामा अन्तर्धार्मिक संयन्त्र बनाउनु पर्ने मत आफूले राखेको भन्दै सञ्चारकर्मीहरूसँग भने,
2: त्यसमा चाहिँ सबै धर्मगुरुहरू हुन्छन्, धार्मिक अभियन्ताहरू हुन्छन् त्यो जिल्लाका, सबैले त्यसमा राख्नु, त्यसको नियमित बैठक भनौँ हरेक महिना चाहिँ त्यहाँ राख, ताकि सौहार्दपूर्ण वातावरणमा त्यहाँ चाहिँ सबै कुरा हुन सकोस्। हरेक समुदायमा के हुन्छ, केही गलत गर्ने के पात्रहरू चाहिँ हुन्छ, त्यसलाई चाहिँ उनीहरूले नियन्त्रण त्यहाँबाट गर्न लगाउने, ताकि यस्तो कुराहरू घटना भएपछि मात्रै समाधान गर्ने होइन कि पहिलादेखि प्रिभेन्सन मेजर रूपमा त्यहाँ लागू गर्न सकियोस्।
0: राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोले सुनसरी घटनाबारे छानबिन भई दोषीमाथि कारवाही गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीले गलत तत्वले फाइदा लिन सक्ने तर्फ सजग गराएको उल्लेख गरे। सञ्चारकर्मीहरूसँग उनले भने,
3: र यस्ता घटना, यस्ता साम्प्रदायिक दंगा गरेर यसको अनुचित लाभ उठाउने चाहिँ त्यो काम कुरा पनि हुन सक्छ, त्यो तत्वहरूबाट सबै हामी सावधान रहौँ र प्राप्त अधिकारलाई रक्षा गर्दै त्यसलाई कसरी अगाडि बढाउने हो त्यो चाहिँ हामी गर्छौँ भनेर उहाँले वचन दिनुभयो।
0: प्रधानमन्त्री शाहले तराई मधेसबाट प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका सांसदहरूसँग पनि आजै छलफल गरेका छन्। पछिल्ला दिनमा विभिन्न तहमा संवाद गर्दै आएको देखिएका रासोपाका सभापति रवि लामिछानेले तनाव अन्त्य गराउने प्रयासमा आज विश्व हिन्दू महासंघ नेपाल र अल सलाम सोसाइटीका पदाधिकारीहरूसँग छलफल गरे। त्यसै गरी प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको आकस्मिक बैठकमा सभापति गगन थापाले सामाजिक सद्भाव कायम गर्ने सन्दर्भमा पार्टीका नेताहरू जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिएको सो पार्टीले जनाएको छ। भर्चुअल सम्बोधन मार्फत सभापति थापाले गलत सूचनाको पछि नलाग्न सचेत गराउँदै खास गरी मधेसका नेताहरूलाई भने,
4: हामीलाई कसले के भन्छ, हामीले यसमा यतातिर हाम्रो चासो कम हुनुपर्छ, हाम्रो ड्युटी के हो, हाम्रो रोल के हो, हाम्रो रोल हामी नेपाली काङ्ग्रेस हो, हामी मुख्य शक्ति हो, हामी मूल शक्ति हो, हामी अभिभावक हो, हामी जिम्मेवार हो र समानले काम हाम्रो आगो जस्तै लगाएको भए पनि निभाउने काम हाम्रो, हामीले त्यो समानले शक्ति हामी भएको छ, जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने सोचाइ राखेर यो सहिष्णु काम गर्ने सबै साथीले काम गर्नुहोला।
0: नेपाल प्रहरीको नेतृत्वले पनि सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै प्रकारको गतिविधि नगर्न सबैमा अनुरोध गरेको छ। नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफ्नो अपिलमा भनेका छन्,
5: यस संवेदनशील समयमा अफवाह, उत्तेजना र घृणा भन्दा विवेक, संयम र सद्भावको बाटो अवलम्बन गर्दै अर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्नु हामी सबैको साझा दायित्व हो।
0: निजी क्षेत्रका विभिन्न संगठनहरूले पनि तराई मधेसका जिल्लाहरूमा उत्पन्न पछिल्लो तनावबारे चिन्ता व्यक्त गर्दै सद्भाव कायम राख्न अपिल गरेका छन्। काठमाडौँमा नागरिक समाजले साम्प्रदायिक तनाव फैलिन नदिन एउटा कार्यक्रम मार्फत अपिल गरेको छ। चर्चा सुनसरी घटनासँग सम्बन्धित विषयकै, गृहमन्त्री सुदन गुरुङले सुनसरी पुगेर दिवानगञ्ज घटनामा ज्यान गुमाएका दुई युवकका परिवारसँग सहमति गरेपछि सुनसरीको अवस्था तुलनात्मक रूपमा सामान्य बन्दै गएको कोशी प्रदेश प्रहरीले जनाएको छ। तर सोही घटनालाई लिएर तनाव देखिएका मधेस प्रदेशका कतिपय जिल्लामा भने स्थिति अझै सुधार नभएको प्रहरी अधिकारीहरूले बीबीसीलाई बताएका छन्। सुनौ एक रिपोर्ट। प्रहरीका अनुसार दिवानगञ्ज घटनामा ज्यान गुमाएका दुई युवकका शव पोस्टमार्टम पछि परिवारले बुझेका छन्। हिंसात्मक घटना भएको पाँच दिनपछि गृहमन्त्री गुरुङले बिहिबार राति दिवानगञ्ज पुगेर मृतकका परिवारसँग सरकारका तर्फबाट गरेको सहमतिमा राहतदेखि छानबिनसम्मका विषय समेटिएका छन्। सम्झौतामा नेपाल सरकारले मृतक द्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा मृतकका परिवारलाई सरकारले जनाही 10 लाख रुपियाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ। यो सँगै अघिल्ला दिनहरूको तुलनामा देखिएको स्थितिबारे कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ परीक्षक योगेन्द्र सिंह थापाले बीबीसीसँग भने,
6: सामान्य बन्दै गएर त ठिक छ, अब यहाँ पीडित परिवारको मृतक परिवारको पक्षहरूसँग जो गृहमन्त्रीजी आफै आएर चाहिँ एक किसिमको सहमति भएको छ, अहिले सामान्य बन्दै गइरहेछ।
0: पछिल्लो समय कर्फ्यूको चाहिँ के छ?
6: कर्फ्यू अहिलेसम्म यथावत नै छ, अनि अब बिस्तारै अलि माहौल शान्त हुँदै गएपछि चौपन कुकुल हुँदै जान्छ।
0: हिजो अस्तिको भन्दा समग्रमा अवस्था सामान्य हुँदै गएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा। प्रभावित क्षेत्रहरूमा सोमबार बिहानदेखि लगाइएको कर्फ्यू भने कायमै छ। ती क्षेत्रहरूमा सेना प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग समेत गरी चारवटै सुरक्षा निकाय परिचालित भएका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए। अर्कोतर्फ मधेस प्रदेशका सुनसरी, धनुषा र सिराहाका केही स्थानमा भने नारा र जुलुस भएका प्रहरीले जनाएको छ। प्रभावित स्थानहरूमा कर्फ्यूको स्थिति भने कायमै छ। पछिल्लो अवस्थाबारे मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंहले बीबीसीसँग भने
7: मैले उस्तै छ, हिजोको भन्दा धेरै चाहिँ भएको छैन, उस्तै छ। अनि अब थप दुःख घटना चाहिँ केही भएको छैन, तर अब कर्फ्यू सत्तरी पनि तिनवटा जिल्लामा कर्फ्यू छ। सिरा सत्तरीमा कर्फ्यू छ, भन्सामा कर्फ्यू छ, अनि पर्सामा चाहिँ निषेधाज्ञा, तर कर्फ्यू कतिपय घटनाहरू भइरहेको छ। अनि सत्तर
0: मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंह। अधिकारीहरूका अनुसार मधेस प्रदेशका 11 परीक्षा केन्द्रमा आज हुने भनिएको एमबीएस र एमए तहको परीक्षा स्थगित भएको छ भने कतिपय स्थानमा विद्यालयहरू पनि बन्द गरिएका छन्। सुनसरीमा सोमबारबाट चर्किएको तनाव बिहिबारसम्म पुग्दा सिरा र धनुषामा पनि फैलिएको थियो। ठाउँ ठाउँमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले प्रभावित स्थानहरूलाई लक्षित गर्दै कर्फ्यू आदेश जारी गरेको थियो। बिहिबार सिराको गोल बजारमा गोली लागेर एकजनाको ज्यान गएको थियो। तपाईँ बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। एउटा विषय संक्षेपमा, कुवेतको उत्तरी क्षेत्रमा बिहिबार भएको ड्रोन आक्रमणमा परि सवारी चालकका रूपमा कार्यरत एक नेपाली नागरिकको मृत्यु भएको कुवेत स्थित नेपाली राजदूतावासले जनाएको छ। राजदूतावासले आज एउटा विज्ञप्ति जारी गर्दै कुवेतको विदेश मन्त्रालयबाट 13 44 वर्षीय पुरुषको मृत्यु भएको आधिकारिक जानकारी प्राप्त भएको जनाएको हो। विज्ञप्ति अनुसार उनको शव यथाशीघ्र नेपाल पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायहरूसँग समन्वय गरी अघि बढाइएको छ। दूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा सम्बन्धी सबै निर्देशन र मापदण्डको पूर्ण पालना गर्दै संयमित र सुरक्षित रहन पनि आग्रह गरेको छ।

0: अन्त्यमा नेपाल बाहिरको एउटा विषय. गत 24 घण्टामा झन्डै 60,000 आप्रवासीहरू जल र स्थल मार्ग हुँदै मोरक्कोबाट उत्तर अफ्रिका स्थित स्पेनी भूभाग सिउटामा प्रवेश गरेका अधिकारीहरूले बताएका छन्. बिहिबार हजारौं मानिसहरू समुद्रमा पौडी खेल्दै उक्त सहरतिर आइरहेका देखिने भिडियो र तस्विरहरू सार्वजनिक भएका थिए. राति पनि मानिसहरू सिउटा छिरेका विवरण स्थानीय सञ्चार माध्यमहरूले दिएका छन्. बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट.
1: केही दिन यता उक्त क्षेत्रमा पुग्ने प्रयास गर्दा कम्तीमा 34 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्. स्पेनको सर्वोच्च अदालतले यसै महिना सिउटा वा अर्को स्पेनी भूभाग मेलिया पुग्ने प्रयास गर्दा समुद्रमा रोकिएका आप्रवासीहरूलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने फैसला गरेको थियो. विगतमा स्पेनी भूभागमा प्रवेश गर्ने प्रयास गर्नेहरूको संख्या बढेपछि स्थानीय अधिकारीहरूले सहयोगका लागि मड्रिडलाई गुहारेका थिए. हजारौं मानिस ओइरिन थालेपछि बिहिबार सिउटाको सीमा नियन्त्रण गर्ने व्यवस्था अस्तव्यस्त बन्न पुगेको थियो. स्पेनले पछि सिउटा र मेलियामा सुरक्षा व्यवस्था कडा पार्न सशस्त्र बल परिचालन गर्यो. मेलियामा बिहिबार राति 300 देखि 400 मानिस प्रवेश गरेको विवरण आएको छ. आधिकारिक तथ्याङ्क अनुसार सिउटामा 83,600 मानिसको बसोबास रहेको थियो.
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ. सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ. त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: বাংলাদেশ এফএম 93.2 মেগাহার্জ
1: तथा विश्वभर करोड़ श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइव र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म दिप्ती विश्वकर्माको तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट अनलाइन मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। बागमती प्रदेशका 10 जिल्लामा 1924 सड़क दुर्घटना भएका छन्। गत आर्थिक वर्षमा काठमाडौँ उपत्यका बाहेकका प्रदेशका 30 जिल्लामा सो संख्यामा दुर्घटना भएका हुन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका अनुसार गत आर्थिक वर्षमा प्रदेशका 10 जिल्लामध्ये चितवनमा सबैभन्दा धेरै दुर्घटना भएका छन्। चितवनमा 545 दुर्घटना भएको कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डेका अनुसार सबैभन्दा कम दुर्घटना हुने जिल्लाका रूपमा रामेछाप रहेको छ। सो जिल्लामा एक वर्षमा 47 दुर्घटना भएका छन्। प्रदेशभित्र दुर्घटनाका हिसाबले मकवानपुर दोस्रो, धादिङ तेस्रो, सिन्धुली चौथो स्थानमा छ। यस्तै काभ्रे, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक र रामेछाप कर्मशः छन् एक वर्षमा भएका दुर्घटना मध्ये मुख्य राजमार्गमा धेरै दुर्घटना भएको उहाँले जानकारी दिनुभयो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले सुनसरीको देवागंज गाउँपालिकाको कप्तानगंजमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी सुरक्षा व्यवस्थापनका लागि प्रहरी उच्च अधिकृतलाई मधेसका जिल्लामा जिम्मेवारी तोकिएको जानकारी दिनुभएको छ। सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षा योजना कार्यान्वयन, सूचना संकलन तथा विश्लेषण र आवश्यकता अनुसार फिल्डमा समेत खटी सम्बन्धित प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी स्थितिको सामान्यीकरण गर्न वरिष्ठ अधिकारीलाई त्यस क्षेत्रमा खटाइएको प्रहरी नायब महानिरीक्षक काफ्रेले बताउनुभयो। विभिन्न धार्मिक समुदायका अगुवाले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा उभिन आम नेपाली नागरिकलाई आह्वान गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेसँग आज सिंहदरबारमा भएको छलफलपछि मुस्लिम तथा हिन्दू समुदायका अगुवाले संयुक्त वक्तव्य विज्ञप्ति निकालेर कुनै प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न अपील गरेका हुन्। उनीहरूले सदियौंदेखिको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउन भइरहेका विभिन्न क्रियाकलापप्रति सचेत रहन पनि आह्वान गरेका छन्। संयुक्त अपीलमा विश्व हिन्दू महासंघ नेपालका महासचिव रामचन्द्र तिवारी, जमीअत उल्मा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, महासंघका सचिवालय सदस्य राजुराज फुयाल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीले हस्ताक्षर गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवाहरूसँग छलफल गर्नुभएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा लामिछानेले मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गर्नुभएको हो। त्यस्तै उहाँले विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग पनि छलफल गर्नुभएको सभापति लामिछानेको सचिवालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय प्रसाले बिरगंजमा पुनः निषेधाज्ञा जारी गरेको छ। शुक्रबार साँझ 5 बजेदेखि भोलि बिहान 6 बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। प्रशासनले बिरगंज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक बस पार्क, बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक, दक्षिणमा शंकराचार्य गेटमा 5 जना भन्दा बढी भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको हो। यसअघि बिहिबार पनि प्रशासनले रातिको समयमा निषेधाज्ञा जारी गरेको थियो। सुनसरीको देवागंज घटनाका मृतकको शव न्युरो अस्पताल विराटनगरबाट निकालिएको छ। शव बुझ्न आफन्त आएपछि न्युरो अस्पतालबाट मृतक ओम प्रकाश मेहता र जयप्रकाश मेहताको शव निकालिएको हो। दुवै शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिने प्रहरीले जनाएको छ। पोस्टमार्टम पछि शवलाई आफन्तको जिम्मामा लगाइनेछ। आइतबार राति देवागंज गाउँपालिका 3 कप्तानगंजमा प्रहरीले चलाएको गोली लागेर स्थानीय ओम प्रकाश र जयप्रकाश मेहताको मृत्यु भएको थियो। आज बिहान पीडित परिवार र सरकार बीच बुधे सहमति भएपछि शव उठाउन पीडित परिवार सहमत भएको हो। सामाजिक सञ्जालमा खलल पुर्याउने 8 जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सिराहाबाट 5 र धनुषाबाट 3 गरी 8 जनालाई पक्राउ गरिएको हो। सामाजिक सद्भाव खलल पुर्याउने तथा साम्प्रदायिकता भड्काउनेलाई कानूनी दायरामा ल्याइने प्रहरीले बताएको छ। 10 साउनको राति सुनसरीको कप्तानगंजमा दुई समुदाय बीच झडप हुँदा चलेको गोलीबाट एकजनाको मृत्यु भएको थियो। त्यसपछि अहिले तराईका अन्य जिल्लामा पनि तनाव भएको छ। अहिलेसम्म 3 जनाको मृत्यु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। शुक्रबार राष्ट्रिय सभामा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै मन्त्री पोखरेलले बस्ती हटाइएका क्षेत्रका विद्यार्थीहरूको पठन पाठनमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले उनीहरूलाई विभिन्न विद्यालयमा स्थानान्तरण गरी नियमित अध्ययनको व्यवस्था मिलाइएको जानकारी दिनुभयो। मन्त्री पोखरेलले बालाजू स्थित श्री बुद्ध ज्योति बाल उद्यान आधारभूत विद्यालयका 116 जना विद्यार्थीलाई, तरुण माध्यमिक विद्यालय तथा श्री बालकल्याण माध्यमिक विद्यालयका 154 जना विद्यार्थीलाई नेपाल युवक माध्यमिक विद्यालय पक्ना जोलमा स्थानान्तरण गरिएको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले तराई मधेस क्षेत्रमा पछिल्ला दिनमा भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख र गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिन, दोषीमाथि कानूनी कारवाही तथा दीर्घकालीन समाधानका लागि सरकारले तत्काल पहल गर्नुपर्ने माग गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदिनको अध्यक्षतामा शुक्रबार काठमाडौँमा बसेको बैठकपछि प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिका अनुसार विभिन्न घटनामा ज्यान गुमाएका नागरिक प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। साथै धनुषाको रघुनाथपुर स्थित हनुमान मन्दिरको रेखदेख गर्ने व्यक्तिको रहस्यमय हत्या भएको घटनाको पनि राप्रपाले निन्दा गरेको छ। सर्वोच्च अदालतले सरकारी अभिलेखहरूमा व्यक्तिको अपमानजनक शब्द सच्याउन सरकारका नाममा परमादेश जारी गरेको छ। विश्वकर्मा एकता समाज नेपालका अध्यक्ष गोपाल विश्वकर्माले दायर गरेको रिटमा सर्वोच्च अदालतले कामी शब्दको सट्टा सम्बन्धित व्यक्तिको इच्छा अनुसार विश्वकर्मा लेख्न पाउने फैसला गरेको हो। न्यायाधीश द्वय हरिप्रसाद फुयाल र शान्ति सिंह थापाको संयुक्त इजलासले नागरिकको आत्मसम्मान र स्वपहिचानको अधिकारलाई व्याख्या गर्दै यस्तो आदेश जारी गरेको हो। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफलमा छ। मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी भूमिनन्द खनाल भन्छन्, यो विधेयक मन्त्रालयमा आएको 1.5 महिना बढी भयो। यो विधेयक भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानून मन्त्रालयमा पठाएको हो। गत जेठ दोस्रो साता नै यो विधेयक कानून मन्त्रालय पुगेको हो, तर कानून मन्त्रालयबाट अगाडि बढ्न सकेको छैन। सरकारको प्राथमिकता ध्यान प्रभावित नागरिकसम्म पुग्नु, नागरिकहरूलाई सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नुमा रहेको प्रधानमन्त्री बालेनले बताएको उनको सचिवालयले जनाएको छ। यस्तै उनले सबै सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा आत्मविश्वासका साथ पुगेर नागरिक र राज्यबीच सद्भावको बलियो पुल बन्न पनि आग्रह गरेका हुन्। अप्ठ्यारो र आपतकालीन परिस्थितिमा जनताको घर दैलोमा पुगेर जनताको दुःख सुखमा उभिनु नै सांसदहरूको वास्तविक दायित्व भएको पनि प्रधानमन्त्री बालेनले स्मरण गराएका छन्। नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले तराई मधेसका विभिन्न क्षेत्रमा हालै भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उच्च स्तरीय स्वतन्त्र र निष्पक्ष छानबिन गर्न गठन गर्न सरकारसँग माग गरेको छ। पार्टीका केन्द्रीय कार्यालय पेरिस टाढामा संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षता तथा सहसंयोजक माधव कुमार नेपालको सञ्चालनमा सम्पन्न बैठकले सुनसरी, सिराहा लगायतका क्षेत्रमा विभिन्न समूह बीच भएको द्वन्द्वका कारण 3 जनाको मृत्यु तथा ठूलो संख्यामा मानिस घाइते भएको घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ। बैठकले मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म दीप्ति विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।
2: समय सूचक का साथ में
3: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5550 7071 र 0855 7073 53।
1: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98550 26 440।
4: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

खाजा खानी पैसा ल्याउ पाऊ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन्, गर्ने हो कसरी।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: यो त दरै रिसाएछन् कोलेनन् खाइ
1: खै यति करलान्दन नगाउने के हो गठे
2: मुहा बिरालो छ क्या
3: हे के भनम खै

0: केटाले फकाउन नसके जस्तो छ है।
1: गाउँदिन म।

0: पकाउने ग्यासको अभाव चुलिँदै हिमपहिरोमा फसे कीर्तिमान निम्स्ताई सहित 10 आरोही लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्स दैनिकमा छापिएको चार दिनको यात्रा चार घण्टामा शीर्षकको शुभ समाचार
1: कालीगण्डकी करिडोर क्षेत्रका नागरिकले वर्षौंदेखि भोग्दै आएको लामो र कठिन यात्राको समस्या अहिले धेरै ठाउँमा कम भएको छ कालीगण्डकी करिडोर सड़क ट्र्याक खोलेपछि पहिले चार दिन लाग्ने यात्रा अब चार घण्टामै पूरा गर्न सकिने भएको हो राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी सरकारले प्राथमिकतामा राखेको 445 किलोमिटर करिडोर सड़क निर्माणले गति लिएसँगै दुर्गम जिल्लाका बासिन्दालाई यातायातको सहज भएको छ यसअघि सड़क नहुँदा घण्टौं हिँडेर सदरमुकाम र अन्य ठूला शहरमा जानु पर्थ्यो तर सड़क खोलेपछि यात्रा समय उल्लेख्य रूपमा घटेको छ बिरामी विद्यार्थी र दैनिक उपभोग्य सामग्री ढुङ्गानीमा समेत सहज भएको छ पाल्पाको रामपुर नगरपालिका वडा नम्बर 10 दुर्गा मन्दिर टोलका उपेन्द्र अधिकारी पनि 5 घण्टा लगाएर नुन तेल लिन गल्याङ पुग्ने गरेको स्मरण गर्नुहुन्छ उहाँ भन्नुहुन्छ हाम्रो बुवा हजुरबुवाहरू नुन तेल लिन 3-4 दिन लगाएर बुटबल जानुहुन्थ्यो पछि गल्याङसम्म आउन थालेपछि हामीहरू 4-5 घण्टा पैदल यात्रा गरेर जान्थ्यौँ तर अहिले त्यो समस्या छैन केही वर्ष अघिसम्म बिहानै घरबाट निस्किएका स्थानीय साँझसम्म पनि घर पुग्न सक्दैन थिए बिरामीलाई डोकोमा बोकेर उकालो ओह्रालो हिँड्नुपर्ने बाध्यता थियो किसानले उत्पादन गरेका सुन्तला तरकारी र अदुवा गाउँमै कुहिन्थ्यो तर आज त्यही गाउँमा गाडीको आवाज सुनिन्छ एम्बुलेन्स पुग्छ उत्पादन सिधै बजारसम्म जान्छन् हामीलाई बजार जान 4-5 घण्टा लगाएर सदरमुकाम जानुपर्ने बाध्यता थियो रम्बा हुगीका 70 वर्षीय कमल भण्डारीले भन्नुभयो अहिले त सहर जान त कुनै दुःख नै छैन 2-3 घण्टामै बजार गएर आउने गरिन्छ आफूले निकै दुःख गरे पनि अहिले छोरा नातिका लागि सहज भएको उहाँ सुनाउनुहुन्छ हेर्दा हेर्दै देख्दा देख्दै परिवर्तन हुँदा सपना जस्तै लाग्छ हिजो त गेजा हुगी खालिबन फोक्सिङकोट क्षेत्रका जनता आफ्नै जिल्लाको सदरमुकाम जानुपर्दा स्याङ्जाको गल्याङसम्म पैदल त्यसपछि बस चढेर जानुपर्ने बाध्यता थियो जिल्ला प्रशासनिक कार्यालयमा नागरिकता बनाउनुहोस् या राहदानी बनाउनुहोस् मालपोत नापी कार्यालयमा पुगेर काम गर्न पनि कठिन हुन्थ्यो बास बस्नुपर्ने बाध्यता थियो अब ती दिनका कुरा गर्दा अहिलेलाई कथा जस्तै लाग्छ भण्डारीले भन्नुभयो यो परिवर्तनको प्रमुख आधार बनेको छ कालीगण्डकी करिडोर
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाइयो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर सरकार विपक्षी दल नागरिक समाज विभिन्न धर्मका गुरु संघ संस्था र जिल्ला स्थित स्थानीय समुदायबीच सद्भाव कायम गर्न भएका सर्वपक्षीय संवाद र सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच तराई मधेसमा देखिएको तनाव साम्य हुँदै गएको छ सुनसरी सिराहा सप्तरी र धनुषामा कर्फ्यू र पर्सामा निषेधाज्ञा लगाएसँगै सेना परिचालन गरिएको छ भने प्रहरीले समेत उपस्थिति बढाएको छ प्रहरी प्रधान कार्यालयले स्थिति नियन्त्रणमा लिन भन्दै कोशी र मधेसमा उच्च अधिकृतलाई नै खटाएको छ केन्द्रीय प्रहरी प्रवक्ता नारायण काफ्लेका अनुसार सबै पक्षको अपील र सद्भावको पहलपछि मधेसको परिस्थिति सामान्य हुँदै गएको छ शान्ति र सद्भावमा असर पुर्याउन खोज्ने 38 जनालाई कोशी र मधेसबाट नियन्त्रणमा लिएका छौं हाल सप्तरीमा खटिएका काफ्लेले बताएका छन् निगरानीका लागि सादा पोसाकमा टोली खटाएका छौं भने ड्रोनबाट समेत निगरानी भइरहेको छ उनले भनेका छन् गृहमन्त्री सुदन गुरुङले सुनसरी र सिराहामा पीड़ित पक्षसँग भेटेर संवाद र सहमति गरेपछि माहौल शान्त गएको उनले बताएका छन् गृहमन्त्री गुरुङले बिहिबार राति नै पीड़ित परिवारलाई भेटेर सहमति गरेका थिए तनावग्रस्त क्षेत्रमा सुरक्षा उपस्थितिको वृद्धिसँगै प्रधानमन्त्री बालेन्द्र शाहले पनि शुक्रबार तराई मधेस क्षेत्रबाट प्रतिनिधित्व गरे राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र विभिन्न राजनीतिक दलका नेतासँग संवाद गरेका छन् 10 साउनको राति सुनसरीमा भएको साम्प्रदायिक तनाव मधेस प्रदेशको जिल्लामा पनि फैलदै गर्दा प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ राष्ट्रपति सभापति रवि

0: लामी सानै एकपछि अर्को राजनीतिक संवाद र भेटघाटमा सक्रिय देखिएका छन्। समानान्तर रूपमा भए जस्ता देखिने भेटघाट र संवादको समयरेखा केलाउँदा के देखिन्छ भने यसमा सभापति लामिछाने अघि थिए भने प्रधानमन्त्री शाहले त्यसैलाई आफ्नै शैलीमा पछ्याइरहेको देखिन्छ। पछिल्ला तीन दिनमा सभापति लामिछानेले कम्तीमा आधा दर्जन सामूहिक भेटघाट गरेका छन्। प्रधानमन्त्री शाहले पनि दुई दिनमा उस्तै खाले भेटवार्ता गरे। सुनसरी घटनामा शुरूदेखि नै प्रधानमन्त्री शाह र गृहमन्त्री सुदन गुरुङले राजनीतिक र सामाजिक सद्भावबाट समाधान खोज्नुको सट्टा प्रहरी र नेपाली सेना परिचालनबाट नियन्त्रणमा लिने उपायमा लागे। त्यही बेला लामिछाने राजनीतिक बादमा अग्रसर भए। यस्तो पहल कदमी प्रधानमन्त्रीबाट नभएको भन्दै आलोचना हुन थालेपछि शाहले पनि उस्तै प्रकृतिको संवाद श्रृंखला शुरू गरे। लामिछानेले घटनाको दोस्रो दिन विज्ञप्ति नै निकालेर संयम हुन सार्वजनिक आह्वान मात्र गरेका थिएनन्, लगत्तै राजनीतिक र धार्मिक नेताहरूसँग बसेर समस्या समाधानको उपाय खोज्न अग्रसर समेत भएका थिए। राजनीतिक विश्लेषक भास्कर गौतम भुई तहमा जे देखिन्छ त्यसमा गम्भीरता नदेखाउने पुरानै शासकीय शैली सुनसरी घटनाका सन्दर्भमा देखिए टिप्पणी गर्छन्। सरकार र सत्तामा रहेकाहरूलाई हामी जे पनि ठिक गरिदिन्छौ भन्ने भ्रम हुन्छ, उनले भनेका छन्। रवि बालेन्द्रले शुरू गरेको समानान्तर गतिविधि त्यसैको प्रकट रूप हो। त्यसको बिहु प्रधानमन्त्रीको शपथ अघि नै रोपिएको थियो, उनको भनाइ छ। गृहमन्त्री सुदन गुरुङद्वारा सुनसरी र सिराहामा पीड़ित पक्षसँग संवाद र सहमति भएको छ भने सरकारसँग सहमतिपछि आफन्तद्वारा सुनसरी घटनाका दुवै मृतकका सामूहिक रूपमा अन्त्येष्टि गरिने पनि सहमति भएको छ। मधेसबाट प्रतिनिधित्व गर्ने राजसभा सांसद र विभिन्न दलका नेतासँग प्रधानमन्त्री शाहको निरन्तर छलफल पनि भएको थियो। सर्वपक्षीय सक्रियतापछि तनाव साम्य हुँदै शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: यसै प्रसंगमा आजको गोर्खा पत्र दैनिकमा पनि खबर छापिएको छ। परिस्थिति शान्त पार्न प्रधानमन्त्री सक्रिय शीर्षकमा खबर छापिएको छ भने प्रदेश साम्य प्रदर्शन साम्य पार्दै गृहमन्त्री पीड़ित परिवारसँग सम्झौता शीर्षकमा अर्को समाचार छ। सुनसरीको देवनगंजमा भएको घटनापछि उत्पन्न परिस्थिति सम्हाल्न सक्रिय गृहमन्त्री सुदन गुरुङ घटना भएको मुख्य स्थान तथा मधेस प्रदेशमा केन्द्रित हुनुभएको छ। शुक्रबार देवानगंज पुगेर उहाँले घटनाको छानबिन निष्पक्ष पारदर्शी र प्रभावकारी ढंगबाट अगाडि बढाइने तथा दोषीलाई कानून अनुसार कारवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यही घटनापछि मधेस प्रदेशमा उत्पन्न अशान्त परिस्थिति साम्य पार्न उहाँले आन्दोलन भइरहेको जिल्ला पुग्नु भएको छ। त्यहाँ उहाँले परिस्थिति सम्हालेर फर्किने बताउनु भएको छ। गैराती करिब 12 बजे देवानगंज पुग्नुभएका गृहमन्त्री गुरुङले रातभर स्थानीय जनप्रतिनिधि, राजनैतिक दल, सुरक्षा निकाय, नागरिक समाज तथा सरकारवालाहरूसँग छलफल गर्नुभएको थियो। शुक्रबार बिहान घटनामा ज्यान गुमाएका परिवारसँग भेट गरी नेपाल सरकारका तर्फबाट सहमति गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले पीड़ित परिवारलाई न्याय दिलाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको थियो। गृहमन्त्री गुरुङले नेपालमा सामाजिक तथा धार्मिक सद्भावना खलल पुग्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्नु भएको थियो। यसैबीच यसअघि गृहमन्त्री गुरुङले घटनास्थल देवनगंज स्थित मृतकका परिवार लगायत स्थानीय सरकारवाला पक्षलाई भेटेर छलफल गरी शुक्रबार बिहान मृतकको परिवारसँग 7 बजे सम्झौता गरेर आन्दोलन समेत फिर्ता लिने सहमति गराउनु भएको थियो। गत साउन 10 गते भएको घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जयप्रकाश मेहताका परिवार र नेपाल सरकारको तर्फबाट गृहमन्त्री गुरुङबीच सम्झौता भएको थियो। सम्झौता अनुसार सरकारले मृतकको द्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउनेछ। साथै मृतकका परिवारलाई नेपाल सरकारका तर्फबाट जनै 10 लाख रुपियाँ उपलब्ध गराउने पनि उल्लेख गरिएको छ। आजको गोर्खा पत्र दैनिकमा समाचार छापिएको छ।
0: विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल केवल 6 महिना 6 दिनमै आरोहण गरेर ख्याति कमाएका नेपाली आरोही निर्मल पूर्जा निम्स दाई सहित 10 आरोही पाकिस्तानको ब्रड पिकको हिम पहिरोमा परेपछि बिहिबार साँझदेखि नै अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायले सर्वाधिक चासो व्यक्त गरिरहेको छ। पाकिस्तानको काराकोरम हिम श्रृंखला स्थित 8,051 मिटर उचाइको विश्वको 12 अग्लो शिखर ब्रड पिक आरोहणका क्रममा बिहिबार बिहान 9 बजे आसपास गएको हिम पहिरोमा उनीहरू परेका थिए। आरोहीको खोजी अभियान बिहिबार साँझदेखि चले पनि जीवित उद्धार कसैको पनि हुन सकेको छैन। उनीहरू सबैको अवस्थाबारे यथार्थ जानकारी न पाकिस्तान न नेपाल सरकारले नै सार्वजनिक गर्न सकेका छन्। निर्मल पूर्जा सहित पूर्व बहादुर गुरुङ, किली, पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ हिन्दू शेर्पा र ग्यारो शेर्पा गरी छ नेपाली आरोही पहिरोमा परेका हुन्। ओमन की नदिरा अहमद अब्दुल्ला अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ जुङ र अमेरिकाका म्यालोरी गाइस पनि दुर्घटनामा परेका छन्। त्यहाँबाट नेपाली शेर्पाले दिएको जानकारी अनुसार हालसम्म पूर्वबहादुर, ओमन की नदिरा र अमेरिकाका म्यालोरीको शव फेला परेको छ। हिमपहिरोमा परेका पूर्जाले 8,000 मिटर अग्ला हिमाल सबैभन्दा बढी 57 पटक आरोहण गरिसकेका थिए। केही साता अघिसम्म पाकिस्तानमै रहेका र यस घटनाको लगभग सुरुदेखि नियालिरहेका अनुभवी नेपाल एक्सपिडिसन लिडर छाङ दावा शेर्पाले खोजी अभियानको प्रत्येक चरणबारे जानकारी दिएका छन्। उनका अनुसार आरोहीको खोजीमा पाकिस्तानले शुक्रबार बिहानदेखि सेना, हेलिकप्टर, ड्रोन र स्थलमार्गबाट उद्धार टोली परिचालन गरेको थियो। नेपाल सरकारले परराष्ट्र मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, पाकिस्तान स्थित नेपाली दूतावास तथा पर्वतारोहण सम्बद्ध निकाय मार्फत उच्च स्तरीय कूटनीतिक समन्वय गरिरहेको छ। सेभेन समिट ट्रेक्सका निर्देशक समेत रहेका छाङ दावाका अनुसार दुर्घटनापछि सम्पर्कविहीन भएका आरोहीहरूको अवस्थाबारे पहिलो संकेत जीपीएस ट्र्याकबाट आएको थियो। जीपीएस ट्र्याक हेर्दा मान्छे 7,000 मिटर माथिबाट सिधै तल आएको देखिएको छ। त्यसपछि अवस्था राम्रो छैन भन्ने बुझिएको उनले बताएका छन्। उनको कम्पनीका 3 सदस्य टोली मंगलबार ब्रड पिकको आधार शिविरबाट आरोहणका लागि पहिलो शिविरतर्फ उक्लिएको जनाइएको छ। हिमपहिरोमा फँसे कीर्तिमानी निम्स दाई सय 10 आरोही शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: यस्तै घटना छिमेकी राष्ट्र पाकिस्तान र भारतमा पनि भएको समाचार छ। आजको गोर्खा पत्र दैनिकले छापेको छ, पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिम पहिरोमा परि 4 जनाको मृत्यु भएको छ, जसमध्ये गोर्खाका चर्चित पर्वतारोही पूर बहादुर गुरुङ युक्त सहित 4 जनाको मृत्यु भएको पुष्टि भएको छ। अन्य पर्वतारोहीको अवस्था अज्ञात रहेको छ। चर्चित पर्वतारोही निम्स दाई नेतृत्वको 10 जना आरोहीको टोलीमा 6 जना नेपाली र 4 जना विदेशी पर्वतारोही रहनु भएको थियो। यसैबीच भारतको उत्तर पूर्वी राज्य असममा हालै भीषण बाढी पहिरो जाँदा 80 जनाको मृत्यु भएको छ भने लाखौं मानिस प्रभावित भएका छन्। 3 लाख भन्दा बढी मानिस विस्थापित भएका छन्। बाढीको पानी केही घट्दै गए पनि अझै पनि 8 जिल्लाको जनजीवन अस्त व्यस्त रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। भारतीय समाचार संस्था पीटीआईका अनुसार यो 6 दशक यताकै सबैभन्दा ठूलो प्राकृतिक विपत्ति हो। बाढी पहिरोबाट असमका चराईदेव, शिवसागर, चोराहट, गोलाघाट, नगाउँ, विश्वनाथ, मेघाजी र कामरूप अर्थात् मेट्रो गरी 8 जिल्ला अझै पनि बाढीको चपेटामा परेका छन्, जसमध्ये शिवसागर र चराईदेव सबैभन्दा बढी प्रभावित भएका छन्। असममा भीषण बाढी पहिरो र नेपाली आरोहीको पाकिस्तानमा निधन आजको गोर्खा पत्र दैनिकमा समाचार छापिएको छ।
0: बजारको माग अनुसार ग्यास आपूर्ति हुन नसकेपछि देशभर नै ग्यासको अभाव सिर्जना भएको छ। ग्यासका लागि लाइनमा बसेर पालो कुर्न उपभोक्ता बाध्य भएका छन्। पश्चिम एसियामा भएको द्वन्द्वले पेट्रोलियम पदार्थको आयातमा कठिनाई भएपछि नेपाल आयल निगमले गएको फागुन 29 गतेदेखि आधा सिलिण्डर मात्र ग्यास बिक्री वितरण सुरु गरेको थियो। अमेरिका इरान युद्धको असरले इन्धनमा संकट देखिएको थियो। त्यति बेला पनि ग्यासको हाहाकार र लाइन बढ्दै जाँदा निगमले 7.1 केजी तौल भएको आधा सिलिण्डर ग्यास बजारमा पठाउने निर्णय गरेको थियो। आधा सिलिण्डर ग्यासले तत्कालको अभावलाई कम गराएको थियो, तर ग्यासको असहजता भएको भन्दै निगमले असार 31 गतेदेखि फेरि 14.2 केजी अर्थात् भरी सिलिण्डर ग्यास बिक्री गर्ने निर्णय गरेको थियो। निगमले देशैभर विगतकै जस्तो भरी ग्यास बिक्री गर्न सुरु गरेको एक सातादेखि नै फेरि ग्यासको अभाव सिर्जना भएको छ। पछिल्लो 2 साता यता उपभोक्ताले ग्यास पाउनका लागि लामो लाइन लाग्न बाध्य छन्। नयाँ बानेश्वरकी सम्झना बस्नेतले भरी सिलिण्डर बिक्री गर्ने भनेदेखि नै ग्यास नपाएको बताएकी छन्। उनले भनिन्, भरि सिलिण्डर ग्यास पाइने भनेर ढुक्क भइयो, अहिले 2 साता हुँदा समेत ग्यास पाइएको छैन। घरको आधा सिलिण्डर ग्यास सकिने लाग्यो, तर पालो कुर्दा समेत ग्यास पाइएको छैन। त्यस्तै चाबहिलका रमेश आचार्यले भन्छन्, निगमले पूरा सिलिण्डर दिने भनेर घोषणा गर्नुभन्दा आधा मात्र दिए हुन्थ्यो, आधा हुँदा सहज नै भएको थियो। एकपटक देशैभर पूरा सिलिण्डर बिक्री गर्ने निर्णय नै सही छैन। उनको भनाइ छ, आधा ग्यास सिलिण्डरबाट एकैपटक पूरा सिलिण्डर बिक्री गर्दा ह्वात्तै स्टक बढेको निगमको भनाइ छ। उपभोक्ता डिपोमा नै गएर लाइन लाग्न बाध्य छन् भने ग्यासको अभाव अहिले देशभर नै देखिएको छ। निगमले बजारमा ग्यासको अभाव नभएको दावी गर्दै आएको छ। मागभन्दा बढी नै ग्यास भारतबाट आयात भइरहेकाले समस्या नहुने भन्दै उपभोक्तालाई नआतिनका लागि आग्रह गरेको छ। नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले 34,000 मेट्रिक टन ग्यास आयात भइरहेको अवस्थामा अहिले 49,000 मेट्रिक टन